0: त्यसैले बाढ़ी र हालैको वर्षा तथा बाढ़ीबाट क्षतिग्रस्त जलविद्युत परियोजनाबाट आउने विद्युत कटाएर हाल 3739.4 मेगावाट विद्युत उत्पादन क्षमता कायम रहेको प्राधिकरणले जनाएको छ। मंगिरसम्म करिब 321 मेगावाट थपिने अनुमान छ, तर हिउँदमा उत्पादन क्षमताको 30% मात्र उत्पादन हुने भएकाले यो हिउँदमा 1218 मेगावाट मात्र विद्युत स्वदेशमा उपलब्ध हुने प्राधिकरणको अनुमान छ। गत आर्थिक वर्षको हिउँदमा पीक विद्युत माग 2293 मेगावाट रहेको सन्दर्भमा सो मागको हारारीमा यस वर्षको हिउँदमा पनि माग कायम राख्ने अनुमानका आधारमा करिब 1155 मेगावाट विद्युत आयात गर्ने योजना प्राधिकरणले सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो।
1: गत भदौ 10 गते रसुवा र नुवाकोटमा आएको भीषण बाढ़ी पहिरोले जनधन सँगै स्थानीय ब्यांकिङ प्रणालीमा समेत ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण दुई जिल्लामा 11 वाणिज्य ब्यांकका 17 शाखा पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। ती शाखामा रहेको अरबौं रूपियाँको निक्षेप, कर्जा र नगद मौजदात समेत जोखिममा परेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ। नेपाल ब्यांकर्स संघका अनुसार बाढ़ीबाट प्रभावित 17 शाखामा 78204 खाता मार्फत 4,43,18,00,000 रूपियाँ भन्दा बढ़ी निक्षेप संकलन भएको थियो। यस्तै 2,125 खाता मार्फत 2,42,80,00,000 रूपियाँ भन्दा बढ़ी कर्जा लगानी भएको थियो। अरबौंको निक्षेप र कर्जा जोखिममा शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।

दशैंको मुखमा चीनसँग जोड़िएका नेपालका तीन प्रमुख व्यापारिक नाका एकैपटक अवरूद्ध हुँदा चाडपर्व लक्षित सामानको आयात प्रभावित भएको छ। रसगढ़ी नाका बाढ़िए तहस नहस भएको, तातोपानी नाका महिनौदेखि संचालनमा आउन नसकेको र वैकल्पिक मार्गका रूपमा प्रयोग बढ़ेको कोरोला नाका पनि वर्षा पहिरो र हिमपातका कारण बन्द भएपछि सयौं मालवाहक सवारी सीमानामै रोकिएका छनृ।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।

0: access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बटेकोसी बाढ़ीबाट प्रभावित क्षेत्रका विद्यालयमा पठन पाठन सामान्य बन्दै गएको छ। बाढ़ीले सबैभन्दा धेरै क्षति पुगेका रसुवा, नुवाकोट र धादिङमा पठन पाठन शुरू भएको छ। बाढ़ीबाट प्रभावित क्षेत्रका बालबालिकालाई लामो समयसम्म बाहिर राख्दा मानसिक तनाव बढ़न सक्ने चुनौतीलाई ध्यानमा राखेर विद्यालय सञ्चालन गरिएको छ।
3: महोत्तरीको भंगाह नगरपालिकाका नगर प्रमुख संजीव कुमार शाहले सोमबार नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प गर्दै कार्यालयको चाबी महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाएका छन्। लामो समयदेखि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएपछि कामकाज गर्न असहज भएको भन्दै नगर प्रमुख शाहले प्रमुख जिल्ला अधिकारी यादवलाई नगरपालिका कार्यालयको चाबी बुझाएका हुन्।
2: चामल उद्योगीहरूले 14 दिन पहिले नै सरकार समक्ष चामलको मूल्य घटाउने प्रतिबद्धता गरे पनि उपभोक्ताले अहिलेसम्म घटेको मूल्यमा किन्न पाएका छैनन्। उद्योगीले आफूहरूले गरेको प्रतिबद्धता अनुसार चामलको मूल्य नघटाएकाले उपभोक्ताले घटेको मूल्यमा चामल किन्न नपाएका हुन्।
3: भीषण हावाहुरीसँगै आएको मुसलधारे वर्षाले खेतमा पाकेर भित्राउने बेलाको धानबाली ढालेर सुत्तर त बनाइदिएको छ नै किसानको लगानी समेत डुबेको छ। वर्षभरि खाने अन्नबाली नष्ट भएपछि बाँके बोगटियाका तीर्थराज वर्मा अब के खाने भन्ने चिन्तामा छन्। तर वर्माको चिन्ता खेतमा मात्रै सीमित छैन, गोठमा रहेका गाई भैंसीलाई कसरी खुवाउने भन्ने अर्को पीर थपिएको छ।
2: कर्णाली प्रदेशमा यस वर्ष खाद्यान्न अभाव नहुने भएको छ। अघिल्ला वर्षमा चाडपर्वको मुखैमा हुने खाद्यान्न अभाव यसपटक नहुने भएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैं तिहार र छठको अवधिमा कुनै पनि खाद्यान्न अभाव हुन नदिने जनाएको छ।
3: सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कागजमा सीमित बनेको छ। प्रदेश सभाको दुई तिहाई बहुमतले वन क्षेत्रमा राजधानी तय गरेपछि कार्यान्वयनमा नआई कागजमा सीमित बनेको हो। प्रदेश राजपत्रमा प्रदेशको स्थायी राजधानी छ तर तोकिएको स्थानमा भौतिक रूपमा छैन।
2: सरकारले आगामी मंगसिर एकदेखि उपत्यकामा पशु बच्चाला र मासु जाँच ऐन कार्यान्वयनमा ल्याउने भएको छ। लामो समयदेखि निशा प्रभावी बनेको पशु बच्चाला र मासु जाँच ऐन 2055 पहिलो चरणमा उपत्यकामा तीन जिल्लाका स्थानीय तहबाट कार्यान्वयनमा आउन लागेको हो।
3: नेपाल उद्योग वाणिज्य महासंघले चालू आर्थिक वर्ष 2083-84 विद्युत महसूलमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट फिर्ता लिन सरकारसँग आग्रह गरेको छ। विद्युतमा भ्याट थपिँदा उद्योग तथा व्यवसायको उत्पादन लागत बढ़ेको भन्दै महासंघले यस्तो माग गरेको हो।
2: अब शेयर बजार। अघिल्लो कारोबार दिन बढ़ेको शेयर बजार सोमबार भने घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार यो दिन नेप्से परिसूचक 16.47 अङ्क अर्थात 0.62% घटेर 2613.33 अङ्कमा झरेको हो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्ट होम डिस्ट होम खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोड़ सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार गरेपछि इरानले लड़ाई फेरि शुरू भए त्यसका लागि आफू पूर्ण रूपमा तयार रहेको बताएको छ इरानी विदेश मन्त्री अब्यास अराघचले कूटनीतिक समाधानको बाटो भने अझै खुल्ला रहेको बताएका छन्
6: अब खेल खबर जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटका सोमबार निर्धारित दुवै क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएका छन् भारत अफगानिस्तान तथा पाकिस्तान हङकङ बीचका क्वार्टर फाइनल खेल लगातार वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि एक बल पनि नफाली रद्द भएका हुन्
5: अब विचार विश्लेषण खुशी विज्ञान शीर्षकमा डाक्टर सुभाष पोखरेल
7: मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो कुन जन्मको पाप थियो कुन
8: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी सम्पर्क नम्बर 98-520-55-768
10: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
11: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
12: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रोसेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याप सुपथ मूल्यमा गरिन्छ साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 98-160-55-553 र
13: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो
14: यस्तो गर घरको आँगन पुग्छ फेरो फेरो
15: Celebrating the history and future of Sankhuaspa. Radio Sankhuaspa, 95.5 MHz.
5: ताजा खबर CIN खबर.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ
16: आज 2083 साल असोज 13 गते मंगलबार सेप्टेम्बर 29 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको तृतीया तिथि विश्व मुटु दिवस साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। पूर्व प्रधान न्यायाधीश जबरा पक्राउ प्रकरणमा विपक्षीले मागे सरकारको जवाब, सत्ता पक्ष भने मौन। स्वेच्छाचारिता लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने सर्वोच्चको टिप्पणी।
17: जमीन सर्किएपछि मकवानपुरका 25 घर परिवारलाई सुरक्षित स्थानमा सारियो। नदी किनारका पहरेदार बरपिपल, विपदको पूर्व सूचना र प्रतिकारमा सहजता ल्याउन कानून आवश्यक।
16: सुखायाममा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने, तापले जुङका किसानलाई अलैंची टिप्न भ्याई नभ्याई, मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापनको खाका।
17: अमेरिकाद्वारा इरानको युद्ध विराम प्रस्ताव अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ़्यो। अमेरिका र चीनबीच 60 अर्ब डलर बराबरका भन्सार शुल्क घटाउने सहमति, सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा।
16: र जापानमा जारी 20 एसियाड क्रिकेटमा नेपालले आज श्रीलंकासँग खेल्दै खेल अहिले केही बेरमा शुरू हुँदै 19 वर्ष मुनिको महिला विश्वकपको तयारी तीव्र।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
16: साझा खबरको सबैभन्दा शुरूमा पूर्व प्रधान न्यायाधीशलाई प्रहरीले नियन्त्रणमा लिएको प्रकरण र संसद अनि सर्वोच्चले गरेको व्याख्या टिप्पणीको प्रसंग।
17: पूर्व प्रधान न्यायाधीश छोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणमा सर्वोच्च अदालतले गम्भीर ध्यानकर्षण जनाएको छ। हिजो बसेको सर्वोच्चको आकस्मिकपूर्ण बैठकले यस्ता घटनामा स्वेच्छाचारिताको प्रचुरता हुने र त्यो स्वीकार नहुने निष्कर्ष निकालेको हो। कानूनी प्रक्रिया पूरा नगरी गरिएको नियन्त्रणको घटना लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने टिप्पणी समेत सर्वोच्चको छ। प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणात्मक प्रचलित कानूनले निर्धारण गरेको उचित प्रक्रिया अपनाएर मात्रै नियन्त्रणमा लिन सकिने प्रत्याभूति गरेको छ सर्वोच्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ। उक्त कानूनको उचित प्रक्रिया पूरा नगरी गरिएको यो खालको घटनाले गम्भीरता उब्जाएको समेत सर्वोच्चले व्याख्या गरेको छ। यसैबीच पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले मध्यरातमा गैर कानूनी रूपमा नियन्त्रणमा लिएको घटनाको आलोचना गर्दै विपक्षी दलहरूले संसदमा उभिएरै सरकारको प्रष्ट जवाफ माग गरेका छन्। विपक्षी दलका सांसदले पूर्व प्रधान न्यायाधीश पक्राउ गैर कानूनी र विधिको शासन विरूद्धको कदम भएको भन्दै सरकारको चर्को आलोचना गरिरहँदा सत्तापक्षका भने सबै सांसदहरू मौन बसेका थिए। प्रतिनिधि सभा र राष्ट्रिय सभामा हिजोको बैठकमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदले जबरा पक्राउप्रति आपत्ति जनाउँदै सरकारबाट गैर कानूनी काम भएकोमा चर्को विरोध समेत गरेका हुन्। उनीहरूले जीएनजीको नाम दुरूपयोग गरेर संविधान र कानून उल्लंघन गरी जबरालाई पक्राउ गरिएको भन्दै विरोध जनाएका थिए।
16: दशैंको मुखमा चीनतर्फका तीनवटै नाका अवरूद्ध हुँदा आयात निर्यात ठप्प बनेको छ भने व्यवसायीमा चिन्ता थपिएको छ। तीन दिनको लगातारको पानीपछि बेनी जोमसोम खण्डमा क्षति पुगेपछि कोरोला सहित तीनै नाका अवरूद्ध भएका हुन्। यसअघि 10 भदौको भोटेको सिबाढीले केरूङ नाका अनिश्चित छ भने तातोपानी नाका लामो समयदेखि नै बन्द थियो। नेपालको 14% व्यापार हुने चीनसँगको सड़क यातायात बन्द भएपछि दशैंका बेला सामानको भाव बढ़ने भन्दै सरोकारवाला निकायले सरकार को ध्यान आकर्षण गराएका छन्। चालू आर्थिक वर्षको 2 महिना साउन भदौमा चीनबाट 76 अर्ब 40 करोड़ रूपियाँ बराबरको सामान आयात र 29 करोड़ 33 लाख रूपियाँ बराबरको निर्यात भएको पाइएको छ। निर्यात न्यून हुने भए पनि इलेक्ट्रोनिक्स, लत्ता कपड़ा, मेसिनरी र विशेष गरी विद्युतीय सवारी साधन आयातमा चीनतर्फको निर्भरता उच्च भएका कारण व्यापारी र उपभोक्ता दुवै मारमा पर्ने देखिएका हुन्। चीनसँगको नाका अवरूद्ध हुँदा अटो बजार पनि पूर्ण रूपमा प्रभावित बनेको नाडा अटोमोबाइल एसोसिएशनका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले बताउनु भएको छ। यसैबीच विभिन्न राजनैतिक दलका सांसदहरूले भोटेकोशी बाढ़ीपछिको उद्धार तथा प्रतिकारको समयमा भएको सिकाईका आधारमा आवश्यक कानून निर्माणका लागि पार्टीभित्र र संसदमा सक्रिय अनि प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। सामुदायिक रेडियो प्रसारक संघ कुराब नेपालले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा हिजो काठमाण्डुमा गरेको विपद जोखिम न्यूनीकरण व्यवस्थापन सम्बन्धी कानूनी प्रावधान तथा कार्यान्वयनको अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सांसद तथा सरोकारवाला निकायका प्रतिनिधिले भएका कानून लागू गर्न र नभएका बनाउनका लागि पहल लिने प्रतिबद्धता जनाएका छलफलमा सहभागी हुँदै एमाले सांसद पद्मा कुमारी अर्याल।
18: अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिन पर्यो होइन भने छुट्टै खालको स्वायत्त स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौँ हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एमएससिटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ।
16: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद कमल सुवेदीले विपद जोखिम न्यूनीकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो।
19: पहिले जसरी हामीले विकास गर्यौं नि जहाँ बस्ती छ त्यहाँ बाटो पुर्याउने, त्यहाँ बाटो पुर्याउन उपयुक्त छ कि छैन, त्यहाँ बस्ती बसाल्न उपयुक्त छ कि छैन भन्ने कुराको चाहिँ हामीले सर्वे गर्नुपर्ने भयो। अब होइन हामीले हामीसँग भएको रिसोर्सले पुग्छ भने हामीले नेपालभित्रकै विज्ञ राख्न पर्यो, होइन भने इन्टरनेसनलले पनि उहाँहरूसँग चाहिँ कुन देशको त्यसमा अलिक बढी विज्ञता छ।
16: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद सरस्वती लामाले विपदका जोखिम न्यूनीकरणका लागि छिमेकी राष्ट्रहरूसँग पनि समन्वय गर्ने आवश्यक रहेको भए पनि अहिलेको सरकारले त्यस प्रकारको समन्वय प्रभावकारी रूपमा नगरेको टिप्पणी गर्नुभयो।
20: हाम्रो नेपालको मात्रै होइन नि, हाम्रो सीमाहरूसँग जोडिएको राष्ट्रहरूसँग पनि हामीले त्यसको न्यूनीकरणको लागि हामीले के गर्नुपर्छ भनेर हामीले उहाँहरूसँग पनि हामीले कूटनैतिक संवाद चाहिँ हामीले शुरू गर्नुपर्छ। हाम्रो मित्र राष्ट्रहरूसँग छिमेकी मित्र राष्ट्रहरूसँग मात्रै नभइकन हामीले अन्तर्राष्ट्रियमा पनि हामीले कूटनैतिक चाहिँ पहल चाहिँ हामीले गर्नुपर्छ, संवाद हामीले शुरू गर्नुपर्छ भन्ने मेरो धारणा छ।
16: जलविज्ञान तथा जलस्रोत केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईले पूर्व सूचना प्रणालीका लागि राष्ट्रिय प्रोटोकल आवश्यक रहेको बताउँदै बाढ़ी पहिरो तथा अन्य विपदको पूर्व सूचनापछि नागरिक स्थानीय प्रशासन र जलविद्युत आयोजनाले गर्नुपर्ने काम स्पष्ट हुने गरी कानूनी रूपमा नै राष्ट्रिय प्रोटोकल बनाउन सुझाव दिनुभयो।
21: यो अर्ली वार्निङ सिस्टमको एउटा नेशनल प्रोटोकल बन्नु पर्यो भनेर चाहिँ भनिरहेको छौँ होइन, एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौँ। नेशनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौँ अथवा यहाँ चाहिँ खतराको अवस्था छ, यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर म्यापिङहरू हुन्छ होइन, अलर्टहरू जारी हुन्छ, त्यस पछाडि त्यस्तै बाढ़ीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब सुरु गर्न खोजिरहेछौँ। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो, अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भनरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, त्यस्तै लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन।
16: बाढ़ी पूर्वानुमान शाखाका प्रमुख एवं वरिष्ठ जलविद विनोद पराजुलीले नेपालमा आगामी दिनमा बाढ़ी तथा अन्य विपदको आवृत्ति र परिमाण अझ बढ़न सक्ने भएकाले वर्तमान सूचना प्रणाली पर्याप्त नहुने धारणा पनि राख्नुभयो। नेपाल भारत बीच रहेका पुराना संयन्त्रलाई प्रभावकारी बनाउँदै चीनसँग पनि विपद पूर्व सूचना तथा व्यवस्थापनका लागि थप प्रभावकारी द्विपक्षीय समन्वय र सम्झौता गर्नुपर्ने उहाँको भनाइरहेको छ। राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले किसानको खेत र उत्पादनको बीमा गर्नुपर्ने धारणा राख्नुभयो। राष्ट्रिय प्रकोप सञ्जाल डिमानका अध्यक्ष सूर्यबहादुर थापाले गृह मन्त्रालय अन्तर्गत भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूरै राज्य शक्तिको परिचालन गर्न नसकेकाले त्यो प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याउनुपर्ने धारणा राख्नुभयो।
22: गृह मन्त्रालयको अन्तर्गत अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्योसँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि सञ्चालन गर्ने कुरा अझ त्यहाँ चाहिँ हुने पनि हामीले त अझ के हुने त्यसको चाहिँ वास्तवमा अध्यक्ष चाहिँ प्रधानमन्त्री भइसक्यो भने त्यसको अझ उपाध्यक्ष चाहिँ अलिक पोलिटिकल टाइपको अलिक डाइनामिक टाइपको मान्छे त्यहाँ पोलिटिकल्ली ल्याउनुपर्छ।
23: यसैबीच लगातारको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका छ तल्लो ज्यामेर स्थित गरगरे बस्तीमा जमीन चिरिन थालेपछि 25 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। करिब 2 वर्ग किलोमिटर क्षेत्रमा जमीनमा चिरा देखिएको र केही भूभाग तलतिर खसेको र जमीनभित्रबाट अस्वाभाविक आवाज समेत आएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताउनु भएको छ। यसैबीच 4 दिनको झरी आइतबारबाट थामिएसँगै हिजोदेखि मौसममा केही सुधार आएको छ। हिजो दिउँसो अधिकांश स्थानमा घाम लागेको छ। नेपाल मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलिसम्ममा ठूलो वर्षाको सम्भावना छैन। महाशाखाले नियमित रूपमा 3 दिनको मौसम पूर्वानुमान गरेसँगै भोलिसम्म ठूलो वर्षाको सम्भावना नभएको वरिष्ठ मौसमविद मिन कुमार अरियालले बताउनुभयो।
16: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जलविद्युत आयोजनाहरू सुरक्षित बनाउन अपनाउनु पर्ने उपाय,
24: फलामको गेटले
0: आपतकालीन गेटले बन्द हुने सिस्टम हुनु पर्यो र भित्र पावर हाउसको माथिल्लो भागमा जहाँ सुरक्षित हुन्छ त्यहाँ चाहिँ बंकर टाइपको सबै सुविधा सम्पन्न सुरक्षाको सबै खाद्यान्न खाने बस्ने व्यवस्था सहितको रूम बनाउनु पर्यो।
23: सुखयामा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने, ताप्लेजुङका किसानलाई अलैची टिप्न भ्याइ नभ्याई, मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापनको खाका लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
23: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
2: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
1: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
2: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
4: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
24: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
4: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
24: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
4: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
24: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
23: दाजु बहिनीको गन्थनमा म पनि मिस्रे, यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
24: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
1: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
16: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
23: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा प्रधानमन्त्री र 16 मन्त्रीका सल्लाहकार र सोखी 128 जना शीर्षकमा खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। सरकारले मन्त्रालयको संख्या र निजामती कर्मचारीको दरबन्दी कटौती गर्दै राज्यको प्रशासनिक खर्च घटाउ नीति अंगीकार गरे पनि प्रधानमन्त्री र मन्त्रीका सचिवालय भने झन फराकिलो बनाउँदै लगेको छ। प्रधानमन्त्री र 16 मन्त्रीका सचिवालयमा 128 जना सल्लाहकार र सुखिए नियुक्त गरिएको छ। त्यस्तै आज विश्व मुटु दिवस, सुगर र प्रेसरले बिगार्दैछ मुटु शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर पनि प्रकाशित छ। सरकारी तथ्याङ्क अनुसार नेपालमा वर्षेनी 15,000 भन्दा बढ़ी हृदयघातका बिरामीहरू थपिन्छन्। हृदयघातको कारक सुगर, प्रेसर र अन्य रोग हो। स्वास्थ्य सेवा विभागले 2025 गरेको अध्ययनले नेपालमा हरेक वर्ष 15,000 भन्दा बढ़ीमा हृदयघात भएको देखाएको थियो। विभागले यो वर्ष भने अध्ययन गरेको छैन। त्यस्तै भित्रपृष्ठमा वर्षा एमाले तल्लो तहको अधिवेशन प्रभावित भएपछि कांग्रेस महाधिवेशन सर्ने अर्को मिति चाँडै टुंग्याउने शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। 16 र 19 असोजमा घोषणा गरेको महाधिवेशन 19 असोजमा उद्घाटन गर्ने कि दशैं तिहारपछि सार्ने विषयमा छलफल जारी छ। पदाधिकारीमा आक्रमशीको लड्को र कुन पदमा कसको चाहना शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै स्वास्थ्य सम्बन्धी चार विधेयक संसदमा शीर्षकमा खबर छ भने 13 दिनदेखि नेशनल मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा शीर्षकमा वीरगंजको खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा मौसमका कारण अवरूद्ध सुकेटार विमानस्थल 3.5 महिनापछि सञ्चालनमा, दशैं तिहारमा सातामा 3 दिन उडान हुने शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। 3.5 महिनापछि हिजोदेखि सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले उडान भरेको छ। चीनतर्फका 3 वटै नाका बन्द शीर्षकमा खबर छ भने मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापन सुधारको खाका शीर्षकमा अर्को खबर छ। पेपा प्रतिवेदनको कार्यान्वयनबाट मधेसमा वित्तीय अनुशासन सुदृढ गर्न, बजेटको विश्वसनीयता बढ़ाउन र सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न सहयोग मिल्ने अपेक्षा पनि लिएको छ।
6: गोर्खापत्र दैनिकको भित्री पन्नामा अलैची टिप्न भ्याई नभ्याई शीर्षकमा लेखिएको खबर छ। ताप्लेजुङका किसानलाई यति बेला अलैची टिप्न भ्याई नभ्याई भएको हो। जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैची थन्क्याउने मौसम शुरू भएसँगै किसानलाई अलैची टिप्ने चटारो भएको हो। किसान यति बेला अलैची टिप्न छोडाउन र सुकाउन व्यस्त छन्। असोज र कार्तिक अलैची थन्क्याउने मुख्य मौसम भएकाले किसान यति बेला व्यस्त भएको खबरमा उल्लेख गरिएको छ। प्रतिबद्धता मूल्य घटाउने, व्यवहारमा भने बढ़ेको बढ़ै शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर स्थानीय स्रोत साधन प्रयोग गरेर पहिरो नियन्त्रण शीर्षकमा नारायणगढ़बाट लेखिएको छ। स्थानीय ज्ञान सिप र स्रोत साधन प्रयोग गरी चितवनको इच्छा कामना गाउँपालिका साथ स्याङदीमा गरिएको पहिरो नियन्त्रणको प्रयास प्रभावकारी देखिएको छ। 2 वर्षदेखि निरन्तर पहिरो नियन्त्रणका लागि गाउँले प्रविधि र जैविक इन्जिनियरिङको प्रयोग गरिएपछि पहिरो नियन्त्रण भएको स्थानीय चण्डी थान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमृत गुरूङले जानकारी दिनुभएको छ। निजामती सेवा विधेयकको मस्यौदा मन्त्री परिषदमा शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकको मस्यौदा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पेश गरेको छ। लोकसेवा आयोगले परामर्श सहित विधेयक मन्त्रालयमा फिर्ता पठाएसँगै मन्त्रालयले अध्ययन गरेर विधेयकको मस्यौदा मन्त्री परिषदमा हिजो पठाएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले विधेयकको मस्यौदा मन्त्री परिषदमा दर्ता भएको जानकारी दिनुभयो। प्रस्तावित प्रावधान कार्यान्वयनमा आए 5,007 जना निजामती कर्मचारी अवकाशमा जानुपर्नेछ। अर्को खबर नदी किनारका पहरेदार बर पीपल शीर्षकमा छापिएको छ। केशवराज पौडेलले लेख्नु भएको हो। नदी किनारका सड़क पुल भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानमा दशकौं पुराना बर पीपलका रूख जोगिएको दृश्यले यस्तो रूखको संरक्षण तथा विपद जोखिम न्यूनीकरणमा तिनको सम्भावित भूमिकाबारे बहस पनि बढ़ाएको छ। 1 महिना अघि भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले सयौं मानिसको ज्यान लियो, हजारौं परिवार विस्थापित पनि भए र अरबौं रूपैयाँ बराबरका भौतिक संरचनामा क्षति पुग्यो। नदी किनारका सड़क पुल भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानमा दशकौं पुराना बर पीपलका रूखहरू जोगिएको दृश्यले यस्तो रूखको संरक्षणको बारेमा फेरि बहस अगाडि बढ़ाइएको छ। साताभित्रै खुलाइँदै दशैंका लागि गाड़ीको अग्रिम टिकट बुकिङ शीर्षकमा कान्तिपुर दैनिकमा विमल खतिवड़ाले लेख्नु भएको छ। मौसम विज्ञान विभाग भन्छ अब पानी पर्ने सम्भावना कम छ, यातायात व्यवसायी भन्छन् पहिला सड़क सहज बनाऊ। डिजिटल स्पेसमा फैलिँदै सेल बजार शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। त्यसै गरी अर्को खबर कान्तिपुर दैनिकमै रहेको छ। पहिरो प्रभावित 1 महिनादेखि त्रिपालमै शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको हो। कहिले बन्ला फुर्के खोलाको पुल शीर्षकमा पोषनाथ अधिकारीले धादिङबाट लेख्नु भएको खबर छापिएको छ। पुल बगेपछि सदरमुकाम धादिङ बेसी सहित 8 पालिका राष्ट्रिय राजमार्गको पहुँचबाट अलगिएका छन्। यसले नियमित आवत जावत गर्नुपर्ने विद्यार्थी, बिरामी र अन्य नागरिक समस्यामा परेका छन् भने त्यस क्षेत्रका बासिन्दाको दैनिकी अझ कष्टकर बनेको छ। हिमलुङ हिमपहिरो मौसमी प्रतिकूलतापछि रोकियो खोजी, हिउँ पग्लिएपछि पुनः अभियान चलाइने शीर्षकमा खबर छापिएको छ। सूरज कुँवरले लेख्नु भएको हो। हिमपहिरोले घटनास्थलमा रहेका टेन्ट करिब 14 फीटसम्म पुरिएको पनि उल्लेख गरिएको छ।
7: मुख्यमन्त्री सम्मेलन असोजको तेस्रो साता विराटनगरमा शीर्षकमा पर्वत पोर्तेलले लेख्नु भएको खबर छापिएको छ भने सुक्खा याममा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने शीर्षकमा जीवन बस्नेतले आर्थिक कारोबार दैनिकमा लेख्नु भएको छ। वर्षाले प्रभावित मध्ये 324.8 मेगावाटका आयोजना तत्काल सञ्चालन नहुने अवस्था रहेको पनि उल्लेख गरिएको छ।
8: ताजा खबरमा अब विदेशका खबर। इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम अमेरिकाले अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको मूल्य बढ़ेको छ। तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्फीति पनि बढ़न सक्ने चिन्ता व्यक्त गरिएको छ। अमेरिका र इरानले अमेरिका र चीनले एकअर्काबाट आयात हुने करिब 60 अर्ब अमेरिकी डलर मूल्य बराबरका विभिन्न वस्तुमा भन्सारको शुल्क घटाउने सहमति गरेका छन्। सहमति अनुसार दुवै देशले 30-30 अर्ब डलर बराबरका गैर संवेदनशील वस्तुमा तुलनात्मक रूपमा सहज भन्सार व्यवस्था गर्न लागेका हुन्। अमेरिकी व्यापार प्रतिनिधिका अनुसार चीनबाट निर्यात हुने अमेरिकी वस्तुमध्ये करिब 30% बजार पहुँचमा सुधार पाउनेछ। चीनले अमेरिकाबाट आयात हुने मकै, गहुँ, ज्वार, मासु, दुग्धजन्य पदार्थ, वनस्पति तेल लगायतका कृषि उत्पादनमा भन्सार घटाउने योजना बनाएको हो। र सर्बियाका राष्ट्रपति अलेक्जेन्डर बुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा उम्मेद्वार दिने तयारी गर्दै राष्ट्रपतिको पदबाट राजीनामा दिनुभएको छ। अक्टोबर 25 हुने निर्वाचनमा आफ्नो दक्षिणपन्थी पार्टीको नेतृत्व गर्न पद छाडेको उहाँले प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
7: साझा खबरमा अब खेल खबर। नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीले 20 एसियाली खेलकुद एसियाडको क्वार्टर फाइनलमा आज टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दछ। खेल जापानको आइची निशिन स्थित कोरोगी रंगशालामा बिहान 5:45 शुरू भइसकेको छ। खेल वर्षा शुरू हुनेछ, यद्यपि खेल वर्षाले प्रभावित पार्ने सम्भावना पनि छ। नागोयामा लगातार 4 दिनदेखि मौसम खराब छ। अत्यधिक पानी परेपछि नागोयामा क्रिकेट खेल्दै हुन सकिरहेको छैन। तेस्रो क्वार्टर फाइनल खेल हुन नसके श्रीलंका आईसीसी टी20 वरियताका आधारमा सेमी फाइनलमा पुग्नेछ। आईसीसी टी20 आई वरियतामा श्रीलंका 9 र नेपाल 14 स्थानमा छन्। प्रतियोगिता अन्तर्गत आइतबार वर्षाका कारण 2 क्वार्टर फाइनल खेल रद्द भएका थिए। पहिलो क्वार्टर फाइनलमा पाकिस्तानले हङकङको सामना गरेको थियो तर वर्षाले खेल सम्भव हुन सकेन। यसैबीच जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएको खबर भर्खरै हामीलाई प्राप्त भएको छ। श्रीलंका र नेपाल बीच बिहान 5:45 देखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको हो। खेल रद्द भएसँगै वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा प्रवेश गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 19 वर्ष मुनिको महिला विश्वकपको सह आयोजक नेपालको तयारी प्रति सन्तुष्टि व्यक्त गरेको छ। आईसीसीका इभेन्ट्स एण्ड अपरेशन्सका महाप्रबन्धक गौरव सक्सेना सहितको टोलीले आइतबार माथिल्लो मुलपानी र त्रिवी क्रिकेट मैदानको निरीक्षण गरेको थियो। र ओलम्पिक काउन्सिल एसिया ओसीए र दक्षिण एसियाली खेलकुद महासंघका प्रतिनिधि अहिले नागोयामा छन्। ओसीएको रेखदेखमै जापानले 20 संस्करणको एसियाड आयोजना गरिरहेको छ। साका पदाधिकारी पनि विभिन्न भूमिकामा छन्। साका सबै राष्ट्रिय ओलम्पिक कमिटिका पदाधिकारीले एकै स्थानमा विभिन्न भूमिका निर्वाह गरिरहेका छन्।
8: भोटेकोसी बारीपछिको सिकाई र अप्नाउनु पर्ने सावधानी कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
8: साझा खबरमा अब भोटेकोसी बारी सिकाई र सावधानीको कुरा। भदौ 10 भोटेकोसी बारीका कारण जलविद्युत आयोजनाहरू आधा दर्जन भन्दा बढ़ीमा क्षति पुगेको छ। त्यहाँ कार्यरत कैयौं व्यक्तिले ज्यान गुमाए। भोटेकोसी बारी सिकाई र अप्नाउनु पर्ने सावधानीका बारेमा हामीले सांसद श्रीराम न्यूपानेसँग कुराकानी गरेका छौं।
25: भूकम्प पनि हुन्छ,
0: कोविड पनि विकल्प थियो, एउटा विपद थियो आफैमा, अनि त्यसपछि आग लागि पनि हुन सक्छ, अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्। यी सबैलाई समेटेर एउटा कानून बनाउन जरुरी छ। अनुभव गरेको एउटा विषय के हो भने, खड्केको विषय, आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ। क्षेत्रीय सहकार्य हो कि आन्तरिक देशभित्रका विभिन्न संयन्त्रहरूको बीचको, विभिन्न तहका सरकारहरूको बीचको समन्वयको कुरा हो कि क्षेत्रीय हो कि अन्तर्राष्ट्रिय हो, त्यसलाई पनि हामीले वर्गीकरण गर्न जरुरी छ।
5: प्रधानमन्त्रीजीले राष्ट्रसंघको सभामा त भन्नुभयो होइन, चीन, भारत, नेपाल लगायत देशसँग एउटा संयन्त्र बनाउनु पर्यो। तपाईँले सायद सुन्नुभयो होला कि यो समयमा सूचना नदिएको कारणले यस्तो भयो भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्। प्रधानमन्त्रीसँग तपाईँले संवाद गरेको अथवा अघि तपाईँले जति पनि यो हुनुपर्छ त्यो हुनुपर्छ भन्नुभयो नि, त्यो बनाउने ठाउँमा त तपाईँ आफै हुनुहुन्छ नि अहिले।
0: तपाईँहरू पनि सम्बन्धित निकायको कन्सर्न निकायमा हुनुहुन्छ र हामी त संसदमा, हामीले त आवाजै उठाउँछौं, हामी त नीति निर्माणमा भूमिका नै निर्वाह गर्छौं र त्यसलाई हामी इस्टाब्लिसै गर्छौं, त्यसमा कुनै शंकै छैन, प्रतिबद्ध छौं, त्यो गर्छौं। त्यो जोखिमलाई कसरी निराकरण गर्न सकिन्छ, के उपाय अवलम्बन गर्न सकिन्छ, त्यतातिर ध्यान दिने गरी हामीले कानून निर्माण गर्नुपर्छ, नीति निर्माण गर्नुपर्छ। अहिलेको यो भोटे कोशीले त्यो एउटा पाठ पनि सिकाएको छ, कानून निर्माण गर्ने अनि प्रविधिको प्रयोग गर्ने, जनशक्तिको दक्षता वृद्धि अभिवृद्धि गर्ने, पछिल्ला मेसिन उपकरणहरूलाई प्रयोग गर्ने, त्यतातिर चाहिँ हामीले कम ध्यान दिएको र कार्यान्वयन पक्ष अलिकति फितलो हुँदै गइरहेको अवस्थामा अब त्यतातिर यो विपदलाई त्यो दिशातिर हामीले अगाडि बढाउन जरुरी छ।
5: बाढी आउन थाल्यो भने त्यो बन्द हुने अथवा अर्को ठाउँबाट निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ।
0: यो विषयमा
5: हामीले के कुरा सुधार गर्नुपर्छ,
0: माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले झन पानी त्यो बढी असर गर्यो भन्ने त्यो चाहिँ होइन। के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजना, तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ, नदीलाई कटान गर्नबाट जोगाउँछ। जलविद्युत आयोजनामा मैले भनिराखेको छु जहिले

0: सांसद श्री राम नेउपानेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: पूर्व प्रधान न्यायाधीश जबरा पक्राउ प्रकरणमा विपक्षले मागे सरकारको जवाब, सत्तापक्ष भने मौन। स्वेच्छाचारिता लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने सर्वोच्चको टिप्पणी।
0: जमीन चर्किएपछि मकवानपुरका 25 घर परिवारलाई सुरक्षित स्थानमा सारियो। नदी किनारका पहरेदार बरपिपल, विपदको पूर्व सूचना र प्रतिकार्यमा सहजता ल्याउन कानून आवश्यक।
1: सुखायाममा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने। ताप्लेजुङका किसानलाई अलैची टिप्न भ्याइने भई मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापनको खाका।
0: अमेरिकाद्वारा

0: आँप बलियो भयो भने आँप बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: This is Radio Sankhuwa Sabha 95.5 MHz.
4: Yes, Kantipur Diary ka saath ma.
5: Hulas Galvalam, 3 guna badi tik cha. Hulas bhai aru kina khojne?

0: दशैंका मुखमा तीनतर्फका तीनवटै नाका अवरूद्ध, बाढ़ी पहिरोका कारण देशका विभिन्न राजमार्गमा ठूलो क्षति। पूर्व प्रधान न्यायाधीश सुरेन्द्र प्रकरणमा विपक्षीले माघे सरकारको जवाब, सत्तापक्ष मौन, फूलकोटको पनि आपत्ति। जड़ीबुटी संकलनका लागि उच्च हिमाली क्षेत्रमा गएका 12 जना सम्पर्क विहीन, स्थल मार्गबाट खोजी नहुने भएपछि हवाई उद्धार गर्ने निर्णय। 7 दिनका लागि युद्ध विराम गर्ने इरानी प्रस्ताव अमेरिकाद्वारा अस्वीकार, हर्मुज जलमार्ग नखुल्दा कच्चा तेलको मूल्य बढ़्यो। र श्रीलंकासँगको क्वार्टर फाइनल खेल वर्षाका कारण हुन नसकेपछि नेपाली क्रिकेट टोली विश्व एसियाली खेलकुदबाट बाहिरियो।
1: दैनिक रू 197 मा रू 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: नमस्कार, कान्ति पोटारीका साथमा तारा र म श्रीकृष्ण शुरू गरौं अहिले समयका प्रमुख प्रसंगबाट।
3: दशैंको मुखमा चीनतर्फका तीनै नाका अवरूद्ध हुँदा आयात निर्यात ठप्प बनेको छ। 3 दिनको अविरल वर्षापछि बेनी जोमसोम खण्डमा क्षति

0: पुगेपछि कोरला सहित तीनै नाका अवरूद्ध भएका हुन्। यसअघि 10 भदौको भोटेकोशी बाढ़ीले केरुङ नाका अनिश्चित छ भने तातोपानी नाका लामो समयदेखि बन्द नै थियो। नेपालको 14% व्यापार हुने चीनसँगको सड़क यातायात बन्द भएपछि दशैंका बेला सामानको भाव बढ़ने देखिएको छ। चालू आर्थिक वर्षको दुई महिना साउन भदौमा चीनबाट 76.40 करोड़ रूपियाँ बराबरको सामान आयात र 29.33 करोड़ रूपियाँ बराबरको निर्यात भएको छ। निर्यात न्यून हुने भए पनि इलेक्ट्रोनिक्स, लत्ता कपड़ा, मेसिनरी र विशेष गरी विद्युतीय सवारी साधन आयातमा चीनतर्फको निर्भरता उच्च भएका कारण व्यापारी र उपभोक्ता दुवै मारमा पर्ने देखिएका छन्। चीनसँगको नाका अवरूद्ध हुँदा अटो बजार पनि पूर्ण रूपमा प्रभावित बनेको नारा अटोमोबाइल्स एसोसिएशनका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले बताए। यसैबीच केरुङ र तातोपानी बन्द हुँदा कोरला नाकाबाट सवारी आयात गरे पनि व्यवसायीलाई 50,000 देखि 1,00,000 बढ़ी भार थपिने गरेको थियो। अब यो पनि बन्द भएका कारण व्यापार निकै घट्ने बताइएको छ। तीनवटै नाका अवरूद्ध भएपछि चीनसँग स्थलमार्गबाट हुने व्यापारसँगै सीमापार आवागमनमा समेत असर परेको छ। वर्षाले काली गण्डकी करिडोर खण्डमा धेरै क्षति पुगेको छ। पर्वतको मालढुङ्गा बेनी जमसुम सड़कमा 50 भन्दा बढ़ी साना ठूला पहिरो खसेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताएका छन्। सड़क बन्द भएपछि कोरला नाकाबाट हुने चीनसँगको व्यापारिक गतिविधि पनि ठप्प हुन पुगेको छ। नाकासम्म सामान लिन पुगेका कन्टेनर रोकिएका छन्। कोरला भन्सारको यार्डमा मात्र 200 भन्दा बढ़ी कन्टेनर थन्किएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडालले बताए। भोटेकोशी बाढ़ीले क्षति पुर्याएपछि रसुवा नाका तत्काल पुननिर्माण सम्भव छैन, यद्यपि कोरला नाकाको अवरोध छिटै खुल्ने बताइएको छ।
1: पूर्व प्रधान न्यायाधीश सुरेन्द्र शमशेर जबरालाई प्रहरीले मध्यरातमा गैर कानूनी रूपमा नियन्त्रणमा लिएको घटनाको आलोचना गर्दै विपक्षी दलहरूले संसदमा उभिएरै सरकारको प्रष्ट जवाफ माग गरेका छन्। विपक्षी दलका सांसदले पूर्व प्रधान न्यायाधीश पक्राउ गैर कानूनी र विधिको शासन विरूद्धको कदम भएको भन्दै सरकारको चर्को आलोचना गरिरहँदा सत्ता पक्षका सबै सांसद मौन बसेका थिए। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सोमबारको बैठकमा कंग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदले जबरा पक्राउप्रति आपत्ति जनाउँदै सरकारबाट गैर कानूनी काम भएकोमा चर्को विरोध गरेका हुन्। उनीहरूले जेएनजीको नाम दुरूपयोग गरेर संविधान र कानून उल्लंघन गरी जबरालाई पक्राउ गरिएको बताएका छन्। एक रिपोर्ट।
2: आइतबार बिहान काठमाडौँको महाराजगंज स्थित निवासबाट नियन्त्रणमा लिइएका सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश राणालाई प्रहरीले सोही दिन परिवारको जिम्मा लगाएको थियो। राणालाई नियन्त्रणमा लिएर छाडिएपछि सरकारको कार्यशैलीलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाएका छन्। सरकारले प्रतिशोधका लागि उच्च पदस्थ अधिकारीहरूलाई अस्वाभाविक रूपमा बिना कारण धरपकड गरेको उनीहरूको आरोप छ। सुरक्षा चुनौतीका कारण राणालाई नियन्त्रणमा लिएको भन्ने प्रहरीको भनाइप्रति समेत सांसदको आपत्ति छ। सोमबारको प्रतिनिधि सभा बैठकमा नेकपाका सांसद युवराज दुलालले राणालाई मध्यरातमा नियन्त्रणमा लिएर सरकारले अराजक शैली प्रस्तुत गरेको आरोप लगाए। उनले भने
3: एउटा गैर कानूनी राज्यको दृष्टान्त फेरि एकपल्ट सरकारले देखायो र मध्यरातमा अर्को नयाँ स्टन सरकारले देखायो। हामी कानूनी राज्यमा छौं कि गैर कानूनी राज्यमा देश एउटा कानूनी बाटोमा हिँड्दैछ कि अराजकताको बाटोमा हिँड्दैछ। पूर्व प्रधान न्यायाधीशलाई सुरक्षा थ्रेट भनियो र जेएनजीबाट सुरक्षा थ्रेट भन्ने समाचारहरू आए। गिरफ्तार सुरक्षा थ्रेट दिनेलाई गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई गरिन्छ, यसको जवाब पनि सरकारले दिनुपर्छ। के गरेपछि यस्तो बहुलठीपूर्ण पागलपन आउँछ? सभामुख मार्फत म सरकारसँग आवेदन गर्न चाहन्छु, यो देश हाम्रो पनि हो। 12 घण्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेट के हो र को हो त्यो सुरक्षा थ्रेट? म भन्न चाहन्छु कतै सरकारी जेएनजीकै सुरक्षा थ्रेट त होइन। के खाएपछि मध्यरातमा जोस आउँछ र मध्याहमा होस आउँछ? सरकारले यसको जवाफ नेपाली जनतालाई दिनुपर्छ। यो देशलाई यस्तो तरिकाले चलाउन मिल्दैन।
2: काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले राणालाई आइतबार नै परिवारको जिम्मा लगाएको छ, तर नियन्त्रणमा लिनुको कारणबारे आधिकारिक जानकारी भने अहिलेसम्म सार्वजनिक गरेको छैन। बिना आरोप र कसुरमा उनलाई नियन्त्रणमा लिइएको घटनाले सरकारले विधिको शासनको उल्लंघन गरिरहेको पुष्टि हुने विपक्षी दलहरूको ठहर छ। सरकारले विरोध गरेको आधारमा प्रतिशोधपूर्ण रूपमा उच्च पदस्थ अधिकारीहरूलाई पक्राउ गर्ने नीति लिएको एमाले सांसद ऐन महरले बताए। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले भने
4: सरकारले फेरि आफूलाई नै सिङ्गो राज्यको रूपमा प्रस्तुत गर्दै राज्य र विधिको शासनको उल्लङ्घन गरिरहेको छ, बर्खिलापमा छ। बिना कसुर बिना अभियोग चाहिँ चोलेन्द्र शमशेरलाई यो सरकारले पक्राउ गरेको छ। हामी चाहन्छौ, हामी भन्न चाहन्छौ सरकारलाई, कानून भन्दा र प्रश्न भन्दा माथि लोकतन्त्रमा कोही पनि हुँदैन, कोही पनि छैन। र यदि कोही मान्छेले कानून हातमा लिने कानून मिच्ने काम गरेको छ भने जोसुकै मान्छेलाई पनि त्यो अभियोग लगाएर तथ्य र प्रमाणका आधारमा पक्राउ गरिनुपर्छ र राज्य कानूनको दायरामा ल्याउनुपर्छ। हामी यसमा सहमत छौ। तर सरकारले पटक पटक पूर्वाग्रहका आधारमा, प्रतिशोधका आधारमा, उसको विरोध गरेका आधारमा सरकारले मान्छेहरूलाई तर्साउने, धम्काउने, पक्राउ गर्ने र हुर्मत लिने काम गरिरहेको छ। यो सरकार बनेदेखि श्रृङ्खलाबद्ध रूपमा सरकारले यी कामहरू गरिरहेको छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई पनि सरकार बनेकै दिनमा डाका शैलीमा राज्य आतंक सिर्जना गर्ने गरिकन घरमै गएर चाहिँ राति पक्राउ गरेर आयो।
2: एमाले, नेकपा र राप्रपा लगायतका विपक्षी दलहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाइरहँदा सत्तारूढ राष्ट्रपाका सांसदहरू भने मौन देखिन्थे। सामाजिक सञ्जालमा केहीले घटनाबारे प्रतिक्रिया जनाए पनि बहुमत सदस्य रहेको प्रतिनिधि सभा बैठकमा भने उनीहरूले हालैको बाढ़ी पहिरो लगायतका विषयमा धारणा राखे, तर पूर्व प्रधान न्यायाधीश राणालाई नियन्त्रणमा लिएको विषयलाई महत्व दिएनन्। यद्यपि जबरालाई प्रहरले नियन्त्रणमा लिएको विषयमा सामाजिक सञ्जालमा अहिले पक्ष विपक्षमा बहस भइरहेको छ। यसैबीच पूर्व प्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहालले पनि सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। आगामी दिनमा यस्तै प्रकारका घटना दोहोरिन नदिने गरी काम गर्न सल्लाह दिँदै दाहालले भने,
5: सरकारको लागि भारी पर्छ, यही तरिकाले सरकार चलाउने कोशिश दुस्साहस भइराख्यो भने यसको मूल्य धेरै ठूलो पर्छ भन्ने म भन्न चाहन्छु। र यस खालको घटना नदोहोर्याउन म सरकारलाई अलि गम्भीर रूपले ध्यान आकर्षण गराउनु। बहानाबाजी त्यो लाटोले पनि बुझेको छ, यो बहानाबाजी हो भने सुरक्षा थ्रेट हो भने त सुरक्षा कर्मी बढाइदिनु पर्यो नि घरमा। जे भए पनि यदि सरकारले यो सोचेको हो कि छोरीलाई पितेर बुहारी तर्साउन खोजेको हो भने यो पनि घातक हुन्छ।
2: यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि पूर्व प्रधान न्यायाधीश जबरालाई बिना पुर्जी पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ। सुरक्षा चुनौती हुँदा मान्छेलाई सुरक्षित गर्नुपर्नेमा पक्राउ गर्न सरकार उद्धत भएको सो पार्टीका सांसद भरत गिरीले बताए। राणालाई पक्राउ गर्नुको कारणबारे सरकारले जवाफ दिनुपर्ने उनको माग छ। उनले भने,
6: थ्रेट हुँदाखेरि मान्छेलाई सुरक्षित गर्नुपर्नेमा पक्रेर यसरी लगिएको छ र सामान्य उहाँलाई भेट्न जाँदाखेरि एउटा संवैधानिक निकायको मानव अधिकारका कर्मीहरूलाई पनि भेट्न दिएको छैन। त्यस्तै गरिकन अहिले सामान्य सोधपुछ गरेर छाडिएको भनिएको छ र अहिले फेरि के भने सरकार किन बाटो बिराइरहेको छ। सरकारले गर्नुपर्ने कामहरू धेरै गर्छु भनेर बाचाहरू बाँधेका थिए, ती बाचाहरूको बारेमा चाहिँ कुनै ध्यान र कुनै किसिमको त्यसमा एउटा सोच अगाडि बढ़िरहेको छैन। यस्ता क्रमिक रूपले घटेका घटनाप्रति यो सम्मानित संसद र सरकारप्रति ध्यान आकर्षण गराउँदा यस्ता घटना घटिरहेका छन्।
2: यसैबीच राष्ट्रिय सभामा पनि विपक्षी दलहरूले सरकारको कार्यशैलीमाथि आपत्ति जनाएका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले जबराको हालको अवस्थाबारे जानकारी दिन माग गरे। मानवाधिकार आयोगको टोलीलाई समेत भेट्न नदिए धरपकड़ गरिएको जनाउँदै उनले भने,
7: बिना पक्राउ पुर्जी मध्यरातमा घरबाटै पक्राउ गरिएको घटनाले सुरक्षा निकायको कार्यशैली र विधिको शासनमाथि गम्भीर प्रश्नहरू उठेका छन्। गैर कानूनी रूपमा पक्राउ गरी नियन्त्रणमा राखिनु, राष्ट्रिय मानवाधिकार आयोगलाई समेत उहाँसँग भेट्न नदिनु राज्यको संविधान विरोधी र निरङ्कुश शैली हो। म यसको कड़ा शब्दमा विरोध गर्दछु र सरकारलाई प्रश्न गर्न चाहन्छु, के सरकार अधिनायकवादको बाटोतर्फ हिँड्न खोजेको हो? होइन भने पूर्व प्रधान न्यायाधीश पक्राउ गर्नुको कारण के हो? बिना कारण पक्राउ गरेर न्यायालयलाई के सन्देश दिन खोजेको हो? उहाँलाई साँच्चै रिहा गरिएको हो वा अहिले पनि घरमै नजरबन्दमा राखिएको छ? जेएनजी समुदायबाट सुरक्षा खतरा थियो भनेर अनावश्यक रूपमा जेएनजीहरूलाई बदनाम र उत्तेजित बनाउने काममा सरकार किन स्वयं लागिरहेको छ?
2: राणालाई पक्राउ गरिएको घटनाबारे मानवाधिकार आयोगले चासो दिइरहँदा नेपाल बार एसोसिएशनले पनि सो घटनाबारे चासो देखाएको छ। एसोसिएशनले सोमबार विज्ञप्ति जारी गर्दै पर्याप्त आधार र कारण बिना कोही पनि नागरिकलाई नियन्त्रणमा लिने र छाड्ने कार्य संविधान, कानूनको शासन तथा लोकतान्त्रिक शासन प्रणाली विपरीत भएकामा जोड़ दिएको छ। बारका महासचिव केदार प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, न्यायपालिका स्वच्छ र भ्रष्टाचार मुक्त हुनुपर्छ। सरकार राजनैतिक नेता वा न्यायपालिकाका पूर्व पदाधिकारीबाट यसको स्वच्छता र स्वतन्त्रता विरूद्ध हुने कुनै पनि प्रकारको हस्तक्षेपको यस एसोसिएशन प्रतिवाद गर्दछ। आधार कारण र प्रमाण बिना कोही पनि नागरिकलाई अनाहकमा पक्राउ गर्ने लगायतका कार्य नगर्न बारले सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराएको भएको छ। न्यायालयलाई दबाव, अभाव र प्रभावमा पारेर आफ्नो अनुकूल चलाउन खोज्ने कार्यको डटेर सामना गर्ने पनि बारले विज्ञप्ति मार्फत जनाएको छ। रेडियो कान्तिपुरका लागि नवीन कोइराला।
1: यसैबीच पूर्व प्रधान न्यायाधीश सुरेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति आपत्ति जनाउँदै सर्वोच्च अदालतको पूर्ण बैठक फुल कोर्टले गम्भीर ध्यानाकर्षण भएको बताएको छ। घरमा सुतिरहेको अवस्थामा प्रहरीले उठाएर लगेको घटनामा कानूनको प्रक्रिया पूरा नगरिएको र स्वेच्छाचारिता देखाएको भन्दै यस्तो कामलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने फुल कोर्टको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यका रूपमा आत्मसात गरेको उल्लेख गर्दै न्यायिक जनशक्तिप्रति राज्यका निकायले गर्ने व्यवहार संवेदनशील र गम्भीर हुनुपर्ने भन्दै विज्ञप्तिमा सचेत गराइएको छ। विज्ञप्तिमा थप भनिएको छ, प्रत्येक नेपाली नागरिकको व्यक्तिगत स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षण का लागि प्रचलित कानूनले निर्धारण गरेको उचित प्रक्रिया अप्नाउनु पर्ने राय फुलकोटको छ। यस्तै सर्वोच्चबाट न्याय सम्पादनका क्रममा भएका वा हुने कार्यवाहीलाई कुनै पनि पूर्व पदाधिकारीसँग जोडेर चिड्याउन वा सम्प्रेषण नगर्न सम्बन्धित सबै सरकारवाला समक्ष आग्रह गरिएको छ।
0: यस्तै पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको अहिले अवस्था के छ भनेर राष्ट्रिय सभामा नेकपा सांसद घनश्याम रिजालले प्रश्न उठाएका थिए। पूर्व प्रधान न्यायाधीश पक्राउ गर्नुको कारण के हो, बिना कारण पक्राउ गरेर न्यायालयलाई के सन्देश दिन खोजेको हो, उहाँलाई साँच्चै रिहाई गरिएको हो या अहिले पनि घरमै नजरबन्दमा राखिएको छ, रिजालले सोधेका थिए। जबरा आइतबार घरबाट प्रहरी नियन्त्रणमा लिए यता फर्किएका छैनन्। आइतबार दिउँसो जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएको बताएको थियो। उनलाई बाँसबारी स्थित निवास लैजाने भनिएको थियो। त्यसपछि कान्तिपुर जबराको घरमै पुगेको थियो, तर त्यहाँ सुरक्षामा खटिएका सशस्त्र प्रहरीले भने पक्राउ गरिएको रातिदेखि जबरा बाहिर नै रहेको र घर नफर्किएको बताएका थिए। जबरा हिजो साँझसम्म पनि आफ्नो निवास पुगेका छैनन्। जबराका भाइ प्रभु शमशेरले प्रहरीबाट छुटेपछि आइतबार दिउँसो फोन सम्वादमा चोलेन्द्रले आफू घरमै गएर बस्ने भनेको, तर त्यसपछि भने चोलेन्द्रसँग आफ्नो सम्पर्क तथा सम्वाद नभएको बताए। उनले हिजो साँझसम्म पनि उनी कहाँ छन् भन्ने यकिन जानकारी आफूसँग नभएको बताए। यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सन्तोष खड्कालाई बयानका लागि पत्र काटेको छ। पूर्व प्रधान न्यायाधीश राणालाई हिरासतमा राखेका बेला आइतबार भेटघाट गर्न नदिएपछि आयोगले खड्कालाई पत्र लेख्दै बयानमा बोलाएको हो। आयोगका सचिव मुरारी खरेलले मानवाधिकार हनन र संविधान पालनाको विषय उठेको र आयोगको अनुगमनका लागि सदस्य सहित पुगेको टोलीलाई समेत भेट्न नदिनुको कारण सोध्न पत्र लेखिएको बताए। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: स्यान्दो विपदला बेलारी, ब्राबा कान्दे, किशोरी, महिला, अपाङ्गता मुवा मिही, लैङ्गिक थेन यौनिक अल्पसंख्यक छ्यात जम्मान मिही कान्दे हिंसा, दुर्व्यवहार थेन यौनजन्य हिंसाला जोखिम रिप प्रतिवारी हामला
2: दिन क्लासे अस्थायी बसोबासरी स्युबा सुरक्षित ग्लावटी लेदोमा ठाउँतर्फ विस्थापित तामा चिबा ग्ला ग्याम गे लाभा ग्याम वा हाजीबाई ग्लारी मुसे बाबान वा हालै ग्याम जोरोङबा हिंसा ताबारी हामला
1: राङ वा रामसै मु सेवा हालै ग्याम जोरोङबा अवस्था थाहा यान्छम् तुरन्त जानकारी पिन्न नेपाल प्रहरीलाई 100 राष्ट्रिय महिला आयोगलाई 1145 वा बाल हेल्पलाइन 10983 सम्पर्क लालसिगो
2: हिंसा थेन दुर्व्यवहार मेथेन राङ सुरक्षित हाम अरू मिही कान्देलानी सुरक्षित हाम बारी सहयोग लासिम
1: मृङ्कोला ब्राबा कान्दे लैङ्गिक थेन यौनिक अल्पसंख्यक थेन सामाजिक सुरक्षा मन्त्रालय थेन संरक्षण विषयगत ग्लाग्याम्ब युनिसेफ छ्यामला सहकारी जनहितला जारी

0: कान्तपुरी हारीमा अब बाँकी प्रसंग जड़ीबुटी संक्रमणका लागि उच्च हिमाली क्षेत्रमा गएका हुम्लाका 10 र मुगुका 2 जना सम्पर्क विहीन भएका छन्। हिमपात र खराब मौसमका कारण स्थलमार्गबाट खोज तथा उद्धार गर्ने कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिदिन जिल्ला सुरक्षा समितिले पत्र पठाएको छ। सिमकोट गाउँपालिकाका धनमान सिंह बोहरा, पिजली बोहरा, पुन बोहरा, गोरसिंह भण्डारी, धनपुरी बोहरा, पलिवन बोहरा, जुन बोहरा, नरभण्डारी, खिम भण्डारी र लक्ष्मी बोहरा सम्पर्क विहीन भएका हुन्। उनीहरू सिमकोट 1 को दोजाम हुँदै उच्च हिमाली क्षेत्रमा जड़ीबुटी संक्रमणका लागि गएको प्रहरीको भनाइ छ। अविरल वर्षा र हिमपातका कारण स्थलमार्गबाट उनीहरूको खोजी तथा उद्धार गर्न असम्भव देखिएपछि जिल्ला सुरक्षा समितिको बैठकले हवाई उद्धारको पहल गर्ने निर्णय गरेको हो। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी शंकर भण्डारीले सम्पर्क विहीनको खोजी तथा उद्धार कार्य भइरहेको बताएका छन्। उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेकाले खोजी कार्यमा जटिलता आएको उनको भनाइ छ।
1: बाढ़ी पहिरोले रसुवा र नुवाकोटका सयौं परिवारको जीवन एकछिनमै तहस नहस बनायो। आफन्त गुमाएका र घर सम्पत्ति गुमाएर अस्थायी आश्रयमा पुगेका पीड़ितहरू अहिले शोकसँगै फेरि शून्यबाट जीवन शुरू गर्ने संघर्षमा छन्। तर राहत र पुनस्थापनाका लागि आवश्यक नागरिकता, लाल पूर्जा, शैक्षिक प्रमाणपत्र र बैंक खाता जस्ता कागजात जुटाउने प्रक्रियाले उनीहरूको पीड़ा थप बढ़ाएको छ। कान्तिपुर कर्मी सजना बराल र आर्याचन्दले गरेको रिपोर्टिङका आधारमा तयार पारिएको एक सामग्री अबको कान्तिपुर सविस्तारमा।
2: भोटेकोशी र त्रिशुलीमा आएको बाढ़ीले कतिका आफन्त खोस्यो, कतिका घरबार बगायो। बाँचेकाहरू अहिले शून्यबाट जीवन शुरू गर्ने प्रयासमा छन्। रसुवा र भोटेकोशीका अस्थायी आश्रय स्थलमा भेटिएका पीड़ितहरूका लागि समस्या घर र सम्पत्ति गुमाउनुमा मात्रै सीमित छैन। आँखै अगाडि गुमेका आफन्तको सम्झना, भविष्यको चिन्ता र आवश्यक कागज पत्र जुटाउने झन्झटले उनीहरूको पीड़ा थपिएको छ। रसुवाको आमा छोदिङमो गाउँपालिका एक ठूलो हाकुकी मीना कहले भन्छिन्,
3: 20 वर्षको छोरा केरोङमा चाइनाबाट ल्याएको त नयाँ गाडीहरू चाहनु पुरानो गर्थ्यो। त्यो केरोङ भन्सारमा गाडी लिन जाँदाखेरि सम्पर्क दिन भयो, अहिलेसम्म चढ्ने गर्नु छैन। दुनियाँ संसार खोज्यो, मैले
4: किङ हस्पिटलतिर खोज्यो, विराटनगरतिर खोज्छ, मेरो छोरालाई कमाएर घुम्ने त्यही एउटा मात्र छ मेरो छोरा। म पीडित भएर बसेपछि मैले अर्कोले दिएको रात पनि मैले लिनै सकेको छैन।
2: घले 10 भदौको बाढीपछि जेठो छोरा 20 वर्षीय रितेश तामाङको खोजीमा छिन्। रितेश केरुङबाट नयाँ इभी गाडी काठमाडौँ ल्याउने चालक थिए। बाढ़ी आएपछि उनी सम्पर्क विहीन छन्। मीना अहिले आफन्तको शरणमा छिन्। कान्छा छोरा र छोरी पनि छुट्टा छुट्टै बसिरहेका छन्। तर उनीसँग अब बाँकी 2 सन्तान हुर्काउनु पर्ने जिम्मेवारी छ।
3: राज्यले दिएको कुरा हो, सबैले बराबर पाउनुपर्छ, न बाबुलाई फलिमिली गरेर सोध्नु पर्ने दिनु पर्ने। तर मैले मेरो छोरा सम्पर्क विहीन भएको कारण मैले सोध्नु नै सकेको, मलाई यो पायो यो पाएन भनेर मैले भन्नु पनि सकेन। अब धेरै नै हात आप्छु, नदेखि पोसँग म गुनासा गर्दैन भनिदिने बरु म ज्यान कमी गरेर खुवाउन भनेर बस्या, म बहिनीसँग यहाँ सहारा मागेर बस्या, म अहिले ओर्ना दिनु पर्ने भने मान्दैन। पैसा सरकारले अब 10-15 हजार दिए भने हामीले त्यो कुरा केही पनि पाएन।
2: मीना जस्तै नुवाकोटका सुरेश थिङले पनि परिवारका 12 जना गुमाएका छन्। बाढ़ीबाट भाग्ने क्रममा उनकी हजुरआमाले आफूहरूलाई छाडेर भाग्न भनेको क्षण सुरेशको मनमा अझै ताजा छ।
5: बाढी आयो भने सुनेर अनि हजुरबाऊ हजुरआमालाई कुच्चाएर जाऊ जाऊ जाऊ भन्दा भन्दा कुद्न त कुदेको थियो, अनि हजुरबाजी चाहिँ त्यही पसलमा हल्का पैसाहरू एनदेनहरू भएर त्यसकै मायाले गएर लग्यो होला। हजुरबाजी त अलि कुद्न सक्थ्यो, अनि हजुरआमा चाहिँ अलि मोटी मोटी थियो क्या, हिँड्न नसक्ने, अनि धेरै माथि नै आइपुगेको थियो। तर नसोचेको आएपछि हजुरआमा आतेर तिमी भाग, हाम्रो उमेर गयो तिमी भाग भनेर भनेको कि, अनि म चाहिँ कुद्यो अनि हजुरआमा त देख्दा देख्दा हजुरआमा लगेकै देखेको छ, हल्का क्लिपमा हल्का मात्रै देखेको छ हजुरआमा, त्यो हेर्दाखेरि त अहिले हेर्नै नसक्ने।
2: बाढ़ीले सुरेशको परिवार मात्रै खोसेन, उनका नागरिकता, शैक्षिक प्रमाणपत्र र जन्म दर्ता लगायतका कागजात पनि बगायो। उनी मलेसिया जाने तयारीमा थिए। म्यान पावर कम्पनीलाई रकम बुझाइसकेका थिए, तर कागजात र परिवार गुमाएपछि उनको योजना अन्यलमा परेको छ। बाढ़ीमा सबै परिवार गुमाए पनि सुरेशले हिम्मत हारेका छैनन्। होस्टेलमा रहेका भाइ निकेशको भविष्य बनाउने जिम्मेवारी अब आफ्नै काँधमा आएको उनी बताउँछन्।
5: स्ट्रिप बजेको भने त्यो पासवर्ड मात्रै हो, मैले काठमाडौँ
6: भयो। मलाई अब जति वर्ष भयो भने अब ऋण दिनलाई अलिक साह्रो भएपछि अलिक पैसा हुन्छ, त्यति अहिले हल्का भएपछि अब यता बसेर के काम भनेर जति ऋण भयो भने अब सिरिङला।
2: बाढी पीड़ितका लागि अहिलेको अर्को ठूलो चुनौती हो कागजात र सरकारी प्रक्रिया। नागरिकता, लाल पूर्जा, शैक्षिक प्रमाण पत्र र ब्याङ्क खाता जस्ता कागजात हराएका कारण राहत लिन र पुनस्थापनाको प्रक्रियामा सहभागी हुन उनीहरूलाई समस्या भइरहेको छ। कतिपयको राहत सूचीमा नाम छुटेको छ। भाड़ामा बस्नेहरू पनि राहत पाउन छुटेको गुनासो गरिरहेका छन्। मानव शास्त्री सुरेश ढकालका अनुसार विपदपछि पुरानै झन्झटिलो प्रशासनिक प्रक्रिया दोहोरिँदा पीड़ितको समस्या थपिन्छ। उनका अनुसार तत्काल राहत सँगै कागजात पुनप्राप्ति र सम्मानजनक पुनस्थापनामा ध्यान दिन आवश्यक छ। जिल्ला प्रशासन कार्यालयहरूले भने पीड़ितलाई सहजीकरण गर्ने प्रयास भइरहेको जनाएका छन्। देवीघाटकी सविता नेपाली र उनका श्रीमान जनक बहादुर नेपालीको कथा पनि उस्तै छ।
1: It's always fun when you hit the road.

0: विपदपछि तपाईँ वा तपाईँका बाल बालिकामा डर, चिन्ता, झर्को लाग्ने वा निद्रा नलाग्ने तथा व्यवहार परिवर्तन जस्ता समस्या देखिन सक्छन्। यस्तो असामान्य परिस्थितिमा तपाईँ वा तपाईँका बाल बालिका एक्लो हुनुहुन्न। संरक्षण सम्बन्धी जोखिम तथा हिंसा, दुर्व्यवहार, बेवास्ता जस्ता घटनाहरूले मनोसामाजिक समस्याहरू उत्पन्न गर्न वा अझ बढ़ाउन सक्छन्।
1: मनमा अत्याधिक तनाव भएमा वा बाल बालिकाको व्यवहारमा परिवर्तन देखिएमा सहयोग लिनुहोस्। मनोसामाजिक परामर्शका लागि निशुल्क हेल्पलाइन नम्बर टीपीओ नेपालको 1660102005 मा र सीएमसी नेपालको 1810500402 मा सम्पर्क गर्नुहोस्। आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 मा सम्पर्क गरौं।
0: समस्या मनमै नराखौं, सहयोग मागौं।
1: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ सँगको सहकार्यमा जनहितमा जारी।

कान्तिपुर राजीमा अब आर्थिक समाचार। घटस्थापना आउन 12 दिन बाँकी छ। अवस्था सामान्य हुँदो हो त यति बेला व्यवसाय संघको समन्वयमा यातायात व्यवस्था विभागले दशैंका लागि सार्वजनिक यातायातको अग्रिम बुकिङ खुलाइसकेको हुन्थ्यो, तर अविरल वर्षा र त्यसले निम्ति आएको बारी पहिरो र ठाउँ ठाउँमा पुल नै बगेपछि यस वर्षको दशैंको छेकोमा सड़क यात्रा सहज देखिँदैन। तर सड़क विभागले सड़क सञ्जाल सहज बनाउने र यातायात व्यवस्था विभागले 7-8 दिनभित्रै अग्रिम बुकिङ खुलाउने बताएका छन्। हिजोबाट मौसम खुल्दै गएको र पानी पर्न रोकिएकाले केही दिनमै बुकिङ खुल्ने बारे निर्णय गरिने यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले बताए। उनले भने केही दिन अघि सरकारवाला निकायको उपस्थितिमा चाडबाड लक्षित छलफल गरिसकेका छौं। मौसम सुधर्दैछ, मौसम हेरेर अग्रिम बुकिङ खोल्ने बारे छिट्टै निर्णय गर्नेछौं। खाल्डाखुल्टी पूर्ण बिग्रिएका सड़क मरमत गर्न र डाइभर्सन सड़कको व्यवस्था गरिदिन सड़क विभागलाई पत्र लेखेर पठाइसकेको पोखरीले बताए। गृह मन्त्रालय मार्फत सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर राजमार्ग र सड़कका होटलमा ताजा खाना खुवाउने, शौचालयहरूको उचित व्यवस्थापन मिलाउन भनिसकेको पनि उनले बताए।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 7 दिने युद्धविरामको इरानी प्रस्ताव अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेको छ। तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्फीति बढ़न सक्ने चिन्ता पनि बढ़ेको छ। यसको असर विभिन्न देश
3: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहू महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहू महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहू महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए
4: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860946400
5: र 9193375।

0: महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55-768।
5: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
7: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरीका बारीमा सेवा दिइरहनु भएको छ।
6: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
7: दाँत खोल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
7: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
7: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
6: बाङ्गो टिङ्गो दाँत मिलाइने,
7: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
7: सम्पर्क नम्बर 0295906667 र 98422-67।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
8: सम्पर्क 98433-47-262,
6: 98-10-55-55-85
8: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
9: ओहो लु नमस्कार है सर।
10: ओहो लु नमस्कार है सर। नमस्कार।
9: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
10: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
11: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खाँदबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
11: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
11: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल 98-615-39-444
11: र 0295-90-155।
12: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
8: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
13: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9905209 47 9009 0062।
8: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
14: किन र काका?
8: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
14: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
8: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
14: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
8: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
14: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
8: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
14: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
8: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
14: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
8: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
14: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
8: सम्पर्क 029141084 र 9804045827।
13: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिन्टार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903692089। खादबारी नगरपालिका 9, तुमलिन्टार एयरपोर्ट गेट।
15: यस्तो गर घरको आँगन पुग्छ फेरो फेरो।
16: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.

0: नमस्ते वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भएको?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
9: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुम्लिन्टार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका 9, तुम्लिन्टार एयरपोर्ट गेट।
10: ओहो लु नमस्कार है सर।
11: ओहो लु नमस्कार है सर। नमस्कार,
10: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
11: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
10: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।

0: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
0: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
0: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 98615 39 444
0: र 029590155।
2: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 029590667 र 98422267।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029575267। मोबाइल 97438640084।
10: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
11: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
10: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
11: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
11: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लिनेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
11: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
11: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
11: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
11: सब जानकारीको लागि 029562061,
4: 029570315
11: र 98520177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
12: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
11: किन र काका?
12: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
11: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
12: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
11: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
11: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
11: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
11: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
11: प्रोप्राइटर सुनु एन भीम कदाइली।
4: सम्पर्क 029140084 र 98040485827।
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
14: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी, सम्पर्क नम्बर 98520555768।
16: साथै 98520555768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
17: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति: स्थान स्वागत होटल खादबारी, मिति 2083 साल आश्विन 18 गते आइतबार अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-46488 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खादबारी नगरपालिकाको अनुरोध।
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी संखुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता? हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 9843347262,
4: 9010555580
5: र वाट्सएप नम्बर 9852286646।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557668।
9: साथै 9852557668 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित भइसकेको छु। आज पनि पञ्चाङ्ग, ग्रह गोचर र आजको तपाईँको दिन कसरी व्यतीत हुन्छ, के भन्छ फली ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत गर्न सकिन्छ, तपाईँका राशिफल अनि तपाईसँगका आज विशेष स्वर श्राद्धमा केही प्रश्नहरू भए उत्तर, अन्यथा फोनमा तपाईँ र मेरो प्रत्यक्ष कुराकानी रहने नै छ। यतिखेर कार्यक्रम ज्योतिष दर्पणको शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट। आज मिति 2083 साल, आज आश्विन महिना 13 गते, आज मंगलबार। तदनुसार ईस्वी सन 2026 रहेको छ। सेप्टेम्बर 29 तारीक नेपाल सम्मत 1146 यहाँ लागा। रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन शरद ऋतु आश्विन कृष्ण पक्ष पितृपक्ष भन्ने गरिन्छ। विशेष गरी आजको दिनलाई सूर्योदयमा तृतीय तिथि छ। 31:41 वाला दिनको 6:36 तथा उपरान्त भने चतुर्थ तिथि रहनेछ। अश्विनी नक्षत्र 13:31 पाला दिनको 11:20 व्याघात योग, 8:29 पाला वबकरण, 3:44 पाला आज आनन्द योगमा अमृत योग रहेको छ। आजको दिनमानको समय 29:48 पाला, बिहान सूर्योदय 5:56 जाँदा भयो, सँग सूर्यास्त 5:51 जाँदा रहनेछ। पालो आजको ग्रह गोचरको। ग्रह गोचरमा सूर्य यतिखेर कन्या राशिमा रहेका छन्, चन्द्रमा मेष राशिमा रहेका छन् भने मंगल कर्कट राशिमा छन्, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा छन् भने आजको दिन शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। अबको क्रममा तपाईँको दिन कसरी व्यतीत हुन्छ, आजको राशिफल तारतो भन्दा पहिले जानकारी गराउ। तपाईँ श्राद्ध गर्ने कर्ता हुनुहुन्छ, आज तृतीय श्राद्ध रहेको छ, आज 13 गते हो, भोलि 14 गते बुधबार चतुर्थी श्राद्ध रहेको छ भने 15 गते बिहिबार पञ्चमी श्राद्ध पनि छ, तत्पश्चात षष्ठी श्राद्ध पनि त्यसै दिन गर्नुपर्छ। तर 15 गते बिहिबारको दिन पञ्चमी श्राद्ध 2 बजेर 36 मन्दिरभित्र भ्याइसक्नु राम्रो, त्यस पछाडि षष्ठी तिथि श्राद्ध गर्नु भनेको 1-2 बजे भन्दा पहिले षष्ठी तिथि हुनेले चाहिँ श्राद्ध बिहानै गर्न हुँदैन है, ख्याल गर्नु। मैले पोहोर पनि यस्तै हुन्छ कहिले काहीँ भनेर भन्दा, बिहान जुन अब यो षष्ठी श्राद्ध त भनियो तर बिहान उठेर षष्ठी गर्ने अनि फेरि पछि गएर पञ्चमी गर्ने पनि मैले परम्परा देखेँ, किनभने षष्ठीको दिन पनि बिहानै गर्न मिल्दैन, कम्तीमा तिथि लागू हुनुपर्छ, यो श्राद्धको नियम त हो है। तपाईँहरू त्यसरी अगाडि बढ्नको लागि अनुरोध गर्छु। केही अन्य मनमा भएका शंका उपशंकाहरू राख्न सक्नुहुन्छ हाम्रो पात्र एप्लिकेशनबाट पनि। तपाईँ यतिखेर हामीलाई सिधा सम्पर्कमा राखेर तपाईँ र हाम्रो यहाँबाट निर्णय सम्पन्न रहन हामी विभिन्न विद्वान गुरूहरूको संगतले विभिन्न शास्त्रका निर्णयहरूले हामी तपाईँलाई यसको जानकारी गराउने अवश्य प्रयास गर्नेछौ। सबै जानकारी सहित अब कार्यक्रममा ढिलो नगरिकन अगाडि बढाउँछु। आजको राशिफलले कसरी व्यतीत हुन्छ, तपाईँका दिन कसरी अगाडि बढ्छ तपाईँको राशि भनेर, अब क्रममा तपाईँको राशिफल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशिको लागि लग्नमा चन्द्रमा छन्, ऐश्वर्य थपिनी छ, तपाईँको उन्नति प्रगति सबै राम्रो छ, काममा पनि असाध्य सफलता प्राप्तिको लागि योग राम्रो छ भने मान्यजनहरूको आशीर्वाद पनि प्राप्त राम्रो आजको राशि मेष राशिबाट संकेतहरू ग्रहमा देख्न सकिन्छ। नबनेका काम बन्नुको साथसाथमा आजको दिन भने अलिकति केही चन्द्रमा बाह्रौं भएकाले पुराना काम चाहिँ आज बन्न सक्छन्, तर आज थालेका कामलाई भने अलि अप्ठ्यारो स्थिति भइपर्ने योग छ, विशेष ध्यान दिनको लागि अनुरोध गरे। मनमा कथा कथा बेचैनीहरू उत्पन्न हुन्छन्, शंका उपशंकाले काममा विवाद ल्याउनेछ। आत्मविश्वासका साथ गरिएको कामले साथ देला, किनभने धनस्थानमा बृहस्पति छ, एकादश स्थानमा चन्द्रमा एकदम राम्रो छ, सवारी चलाउनुहुन्छ, कुनै गाडी घोडामा सवार गर्दै हुनुहुन्छ भने विशेष ध्यान दिनुहोला। अलिकति तपाईँले त्यो कुरामा ध्यान दिनु भएन भने स्वास्थ्यमा समस्या हानि नोक्सानी हुन सक्छ, अन्यथा व्यवहार बोली असाध्य राम्रो, सबैको प्रशंसनीय हुने योग छ। कर्कट राशिको लागि पनि दिन असाध्य राम्रो छ, अरूको भरमा ढुक्क पर्दा कामहरू भने बिग्रिन सक्छ, आफै मेहनत गरेर अगाडि बढ्नु राम्रो हुन्छ, सकारात्मक सोचको साथ योजनाहरू बनाउँदै अगाडि बढ्नु। तर आजको दिनमा तपाईँको लागि भने केही कामबाट असहज हुन सक्ने सम्भावनाको योग राशि कर्कट राशिलाई संकेत ग्रहमा देख्न सकिन्छ। सरकारी जागिरमा उन्नति रहनेछ, तर पेटको समस्या अनि दाँतको समस्याले भने सताउँछ, भनेको जागिरमा राम्रो स्वास्थ्यमा अशुभ हुने योग छ, धन खर्च वृद्धि होला, सन्तानबाट सम्पूर्ण सहयोगहरू प्राप्त राशि सिम्मलाई देख्न सकिन्छ। उन्नति तपाईँको लागि सकारात्मक हुन अलि अप्ठ्यारो छ, विशेष गरी 8 चन्द्रमाले गर्दा चटपटेको भय हुन सक्छ, अलि मुद्दाहरू पर्न सक्ने, आरोप प्रत्यारोप सहनु पर्ने खालको योग छन्, धैर्य धारण गर्नु आजको दिन तपाईँको लागि शुभ भन्न सक्ने सम्भावना कम छ, तर भगवानको चिन्तन र मननले गर्दा केही हकमा काम भने सकारात्मक हुन सक्ने सम्भावना भएकाले विशेष ध्यान दिनु राम्रो हुनेछ।
11: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ? त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
12: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
11: सम्पर्क
12: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98 142 73 6001।
11: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
10: मन प्रसन्न रहनेछ आत्मीयता बढ्दै जाने योग छ प्रेम सम्बन्धीको सम्बन्ध सकारात्मक छ भने दाम्पत्य जीवन पनि सुखमय बित्दै जानेछ सन्तानबाट नयाँ अनि खुशीका समाचार सुन्न पाउँदा मन हर्ष र उल्लासले गदगद छाउनेछ। रोग वृद्धि रहनेछ स्वास्थ्यमा समस्या आउँछ तपाईँको कुरा काट्नेको संख्यामा वृद्धि छ स्वास्थ्यमा विशेष ध्यान दिनु अन्यथा काममा सकारात्मक हुने योग छ। सन्तानबाट शुभ समाचार विद्यार्थी हुनुहुन्छ राम्रो कामहरूमा जोस जाँगर थपिनेछ तर दाजुभाइसँग मनमुटाव वृद्धि छ अंश बन्डाहरूमा पुर्खौली सम्पत्तिमा विवाद सृजना हुन सक्ने सम्भावना छ। स्वास्थ्यका कामले सकारात्मकता पाउनेछ धार्मिक क्षेत्रमा मन जान सक्छ तर पनि आजको दिनबाट भने प्रेम सम्बन्धहरू बिग्रिन सक्छ अलिकति तपाईँले आज थालेका कामहरूबाट भने उन्नति नपाउने हो कि भन्ने डर हुन सक्छ भगवानको चिन्तन सँगसँगै गरिएका कामले सार्थकता पाउनेछ। पराक्रम बढ्नेछ सबैले तपाईँको प्रशंसा गर्छन् राजनीतिक क्षेत्रमा सरकारी काममा सकारात्मक छ तर आजको दिनमा विशेष गरी शिक्षक क्षेत्रमा आबद्ध हुने व्यक्तित्वहरूको लागि भने दिन अलि अशुभ संकेतहरू देख्न सकिन्छ। लग्नमा शनि छन् तर धनस्थानमा चन्द्रमा हुँदा आर्थिक क्षेत्र आजको दिनलाई राम्रो मान्न सकिन्छ सन्तानबाट नयाँ खुशीका समाचार सुन्न पाइने सम्भावना राम्रो छ आजको दिन सरकारी जागिर पद वृद्धिको सम्भावना सूर्यको दृष्टि भएकाले आजको दिन तपाईँको लागि सकारात्मक बन्न सक्ने योग छ।
12: के तपाईँ वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
11: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
12: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
11: सम्पर्क
12: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 158 98 142 73 6001।
11: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
9: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ
13: त्यसो हो भने अब चिन्ता नलिनुहोस् सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण
9: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
13: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न मनमा लागेका धेरै भन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयास गरिरहन्छौ। हामी हरेक दिन तपाईँहरूसँग भएका विशेष विशेष जानकारीहरू दिने एउटा प्रयास गरिरहेका छौँ। हामी आफ्नो र आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरू गर्ने प्रयासमा छौँ। यतिखेर हामी तपाईँहरूसँग भएका विभिन्न जानकारीहरू दिने एउटा प्रयास गरिरहेका छौँ। मलाई एउटा कुरा भन्न मन लाग्यो, हिजो धेरै भक्तहरूले हामीलाई प्रश्न गर्नुभएको छ सोह्र श्राद्धको बारेमा, र सोह्र श्राद्धमा विशेष गरी भूत भविष्य र वर्तमान मात्र नभइकन धेरै प्रकारका जिज्ञासाहरू तपाईँ राख्न सक्नुहुन्छ यो कार्यक्रममा, किनभने हामीसँग तपाईँ प्रत्यक्ष सम्पर्कमा जोडिएर पनि हामीसँग तपाईँ कुराकानी गर्न सक्नुहुनेछ। यतिखेर हाम्रो सम्पर्क लाइनमा कोही जिज्ञासु हुनुहुन्छ र म उहाँसँग यतिखेर जिज्ञासाको रूपमा केही प्रश्न भए त्यसको पनि उत्तर एकैचोटि दिने प्रयास गर्छु। त्यसपछि हामीले तपाईँले हाम्रो पात्रो एप्लिकेशनमा गएर सनातन रेडियो नेटवर्कमा गर्नुभएका कुनै प्रश्नहरू छन् भने हामी त्यस प्रश्नलाई पनि यहाँबाट पक्कै पनि समस्याको समाधान गर्ने प्रयास गर्छौं। है, म एकदमै कार्यक्रम सुनिरहनु भएको छ, कार्यक्रम सुन्नको लागि अनुरोध गर्छु र केही कमेन्टहरू भए राख्नुहोला, तपाईँ हामी तपाईँलाई त्यसको उत्तर पनि सबै दिनेछौ। तर यतिखेर कोही जिज्ञासा हुनुहुन्छ, पहिले उहाँलाई सुन्नु भाइ को हुनुहुन्छ? राधे श्याम हजुर, हे प्रभु, राधे राधे हजुर, बोलिदिनु न। ए भगवान्, कोही हुनुहुन्थ्यो तर उहाँ बोल्नु भएन, अब प्राविधिक केही समस्या पनि हुन सक्छ कहिलेकाहीँ। अब हामी अर्को कोही सम्पर्कमा हुनुहुन्छ, त्यसपछि हामी तपाईँका हाम्रो पात्रोमा आएका कमेन्टहरू अनिवार्य रूपमा लिन्छौं। तपाईँहरूले निर्धक्क भएर सनातन रेडियो नेटवर्कबाट अनलाइनको माध्यमद्वारा सुनिरहनु भएको छ, एकैछिन सुन्दै रहनुहोला, हामी विशेष तपाईँहरूलाई जानकारी केही छैन भने गराउने नै छौं। कोही हुनुहुन्छ यतिखेर? राधे श्याम हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? अहिले आवाज सानो आइरहेको छ। खोटाङबाट हजुरको शुभ नाम?
1: जानुकाजी।
0: खोटाङ कुन गाउँमा हुनुहुन्छ जानुकाजी? यतिखेर कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ त्यहाँ? के छ आज विशेष चिना हेराउने हो कि केही श्राद्धहरूको बारेमा प्रश्न छन्?
1: होइन, यहाँ छोराले पो फोन लगाएछ, धेरै ट्राई गर्छु गुरु, अनि आज चाहिँ सुरु चालमै लगाएछ, जहिले लाग्दैन भन्छ। म त खाना पकाउँदै थिएँ, छोराले हतासँग फोन दिइदियो, अनि त्यही भएर छोराकै बारेमा सोध्नु पर्यो गुरु।
0: ए, अनि हजुरकोतिर श्राद्ध गर्नुहुन्छ कि गर्नुहुन्न?
1: गर्छौँ नि गुरु आमा,
0: सबै कुरो ठिकठाक छ नि?
1: हजुर, सब ठिक छ गुरु।
0: बिहान बिहान उठेर नुहाइन्छ धुइन्छ, मगा श्राद्ध पनि गरिन्छ होइन?
1: हजुर हजुर, नुहाई धुवाई गर्यो, भात चढायो, अनि हामी चाहिँ अब एकादशी।
0: ए, अनि यसपालि कति कति परिवार छ एकादशी थाहा भइसक्यो?
1: 20 गते
0: हो, 19 गते एकसाकी रहने होइन? अनि हजुरले हजुरको ससुर बुवा हुनुहुन्न हो? अनि हजुरले पनि सिधा दिनुहुन्छ? कतिवटा पिण्ड बटार्नुहुन्छ? बटारै भन्ने चलन रहेछ, पाँचवटा मात्रै? किन तपाईँको हजुरबुवा, तपाईँको श्रीमानको मावलको हजुरबा हुनुहुन्छ?
1: मावला पनि हुनुहुन्न, घरतिरको पनि हुनुहुन्न हजुरबाहरू
0: चाहिँ। भएन नि त, कुरो त मिलेन त हजुर, बिग्रियो बिग्रियो बिग्रियो। यसपालि गुरुलाई त्यहाँ भन्नु पर्यो है, किन यसो गर्नुभयो? बा तपाईँले भुल्नु भएको हो कि? छवटा होला, सिधा पाँचवटा होला, पिण्ड छवटा होला।
1: मैले भुले त पाँचवटा हो, पिण्ड त छवटा नै हो क्यारो गुरु, म त सरी गुरु।
0: ल ठिक छ, अनि यसरी त्यसकै झन्ने गुरुबालाई गाली खुवाउनु भयो। गुरुबा घर कहाँ हो सुनिरहनु भएको छ? खोटाङ एफएमबाट त गुरुबाले अहिले कसो घरमा श्राद्ध गर्न गइसक्नु भएको होला, अनि त्यो घरमा रेडियो बजेर आयो होला, मार्ला नि फेरि, तपाईँलाई चिन्छन् नि गुरुबाले फेरि। ल भन्नु त, छोराको साल महिना गते समय
1: छोराको 69 साल
0: 69 साल
1: साउन महिना 2 गते
0: साउन महिनाको 2 गते
1: बेलुका राति 12:36
0: जिल्ला
1: खोटाङ
0: कि कति गते राति कति गते बिहान
1: 2 गतेको राति बिहान हुँदा 3 गते मङ्गलबार जाँदो बुधबार लाग्दो
0: तपाईँको छोराको नाम आराधना नक्षत्रको तेस्रो पावबाट नाम जोडिएको छ नाकलाई थोप्ली ङबाट नाम जोड्छ ङको स्थानमा ङबाट नाम उच्चारण गर्न अर्थहीन हुने भएकाले ङको ठाउँमा छबाट नाम राख्नु भनेको छ छत्रमणी नाम मिथुन राशि हुन्छ चतुर्दशी तिथिमा हजुर
1: छबाट पनि मिल्छ भनेर छबाट अनि हजुरको कार्यक्रम सुन्दा कहिले काहीँ भन्नुहुन्थ्यो र छबाट हेरेको फेरि छबाट रहेछ पात्रोमा चाहिँ अनि कहिले काहीँ अब भ्याएसम्म तपाईँको कार्यक्रम सुन्छु
0: छबाट अरे
1: छबाट राख्छ मिल्छ भन्नुभएको थियो कि
0: चरिचुच्चे छ
1: हजुर
0: कसले भनेको यो फेरि
1: अनि होइन रहेछ छबाटै रहेछ भनेर चाहिँ तपाईँको कार्यक्रम सुनेर थाहा भएको तर
0: हुँदैन छबाट पाइँदैन बरु घबाट नाम राख्छु भन्दा बरु पाइन्छ होइन तर म चाहिँ छको विद्यार्थी भने कि आफ्नो हुन्छ नि त सिद्धान्त होइन ऋषिहरू धेरै हुन्छन् ऋषिका मत हुन्छन् तर घर छ भन्दा छैन नक्षत्र फरक त गर्नै भएन नि छबाट छत्रमणि नाम मिथुन राशि यो कृष्ण पक्षीको चतुर्दशीमा जन्म भएर रहेछ अलि राम्रो भएन यो चतुर्दशीको शान्ति गराउनु राम्रो हुन्छ अनि काल सर्पयोग परेको छ यसले त धेरै पिर्छ नि मान्छे त साह्रै टाठा हुन् तपाईँको छोरा तर हेर्नु धेरै कुरामा पिर्छ है यो राजयोग पनि परेको छ नपरेको होइन तपाईँको घरमा एकजना अकालमा मृत्यु भएको छ लु मैले 16 श्राद्धमा फोन गर्नुभयो मैले आज भन्ने यही 16 श्राद्धमा तपाईँलाई थाहा होस् औँसीमा केही न केही गर्न मिल्छ तपाईँको घरमा तपाईँ आचार्य होइन आचार्यको घर परिवारमा कोही मान्छे अकालमै मृत्यु भएको छ उसको काम क्रिया काज क्रिया केही भएको छैन को हो त मान्छे सोधिहाल्नु यो आवाजलाई रेकर्ड गर्नु होइन अनि कोही हुनुहुन्छ यसको लागि तपाईँको घरमा धेरै पिरेको छ यसको पिर कहाँ पर्यो भने तपाईँको परिवारमा अन्तर जातीय बिहा कसले गरेको छ भन्नु त तपाईँ आचार्य होइन बाहुन हो कि छेत्री अनि कोही मान्छेले तपाईँको काका बडाबाका छोराहरूले चाहिँ कसैले तपाईँ घरपट्टि है फेरि अन्तर्जाति भनेको छेत्री अब बाहुन भन्दा त छेत्री जैसी अथवा राई मगर कोही बिहे गरेका छन्
1: राई मगर चाहिँ छैन गुरु जोइसी चाहिँ हुन सक्छ अब अहिले किनभने अब गौतम भनौ के भनौ अब जोइसी परेको हुन्छ भन्न मिल्दैन होइन
0: ए भन भनेपछि थाहा चाहिँ छ भन्न मिल्दैन होइन
1: मिलेन त्यस्तो हुन सक्छ अब उहाँहरूले पनि हामीलाई नि पनि ढाकिरहनु भएको छ होइन
0: ए ल फेरि उहाँहरूले फेरि कार्यक्रम सुन्नु भएको छ नि बर्बाद हुन्छ है अलिक कम कम बोल्नु फेरि कहाँ उहाँको घर चाहिँ कहाँ
1: घर त अब यस्तै होला बा ठुलो बुवाको छोराले पनि अथवा आफ्नै परिवारको पनि बुझ्छु अरे भन्ने चाहिँ हल्लामल्ला थियो अब त्यस्तो कुरा हामीले बोल्न हुँदैन हामी चुपचाप रह्यो हो
0: ए ल ठिक छ अब त्यही छ पितृको दोष परेको छ विशेष शान्तिहरू गराउनु पूजापाठ गराउनु मेन कुरा चाहिँ काल सर्पयोग परेको छ यो यो तपाईँको छोराको मामल्ली घरमा एकजना के मान्छे हराएका छन् कि तपाईँको माइतमा पनि एकजना अकालमा मृत्यु भएको छ नि हो तपाईँको माइती घरदेखि घाम उदाउनेपट्टि मन्दिर छ कि छैन
1: घाम उठाउने पछि मन्दिर भनेको अब कोइलीको जन्म घर चाहिँ मेरो भागे थियो अहिले अनारमा त फेरि
0: बिहे कहाँबाट भयो त्यहाँबाट
1: छैन पानीको रुख छ
0: त्यहाँ कुनै यसो देव देवता मान्ने त्यहाँ आएर पूजा गर्ने गर्दैनन्
1: अब अहिले त गर्नु नला म हुँदा चाहिँ अब पूजा गर्ने सानिका सानिका जल चढाउने चाहिँ गरेको थियो
0: अहिले यसपालि अब मैले भन्ने तपाईँको बिहे भएको बेलाको कुरो अहिले कुरा नगरौँ न अहिले कुरा गर्दा तपाईँको माइत अन्त्य होला अन्त के होला होला नहोला जे होस् त्यस्तो खालको युग देखिया छ त्यो हो रहेछ तपाईँको अलिकति घरमा पितृको शान्ति गर्नु काल सर्पको शान्ति गर्नु धेरै कुरामा राम्रो हुन्छ है होइन राम्रो छ राम्रो छ। काल सर्पको शान्ति गर्नु बिहिबार सधैँभरि लसुन प्याज माछा मासु खाना छोड्नु होला, धेरै कुरामा राम्रो हुन्छ। सधैँभरि जिन्दगीभरि छोड्नु भयो भने राम्रो हुन्छ, त्यस्तो आत्तिनु पर्दैन। काल सर्पको लागि कवचहरू लगाउने, राहु केतुको रत्नहरू धारण गर्ने, सुनको सर्प बनाएर विधिहरू गर्ने, पूजा पाठ गर्ने गर्नु होला, राम्रो हुन्छ है। सबैसँग ठिक छ, मैले जति भने त्यसको शान्ति गर्नु, अनि फेरि मलाई छ महिना पछाडि फोन गर्नु यो शान्ति गरेपछि, अनि कति कति परिवर्तन हुन्छ म फेरि परिवर्तन भएको कुराहरू भन्छु है। राधे राधे। अब यो सबैभन्दा तपाईँको घरको वास्तु पनि बिग्रिएको छ, यो बच्चाको लागि सबैभन्दा नौ अङ्क राम्रो हुन्छ, रातो सेतो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा कुराकानी गर्छौं र तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने एउटा प्रयास गरिरहन्छौ। एक दुईवटा कमेन्ट भए हामी तपाईँलाई पढ्ने वाचा गरिरहेका थियौं है। हामी तपाईँलाई कमेन्टहरू पढ्छौं। आजको कमेन्ट छ, राधे श्याम गुरुदेव, म भोजपुरबाट शकुन विश्वकर्मा सनातन रेडियोबाट सुनिरहेका छौं। मेरो एउटा जिज्ञासा, श्रीमान श्रीमतीले एउटै व्यक्तिको श्राद्ध छुट्टा छुट्टै ठाउँमा गर्न मिल्छ कि मिल्दैन, छुट्टै गर्दै गर्दा फेरि पछि एकै ठाउँमा गर्न मिल्छ मिल्दैन भनिदिनु भए आभारी हुने थिए गुरुदेव, राधे श्याम भन्नुभएको छ। अब सबैभन्दा पहिले तपाईँले लेख्नु भएको कसले गर्यो थाहा भएन, श्रीमान र श्रीमतीले एउटै व्यक्तिको श्राद्ध अलग अलग गर्नु भनेको श्रीमतीले श्राद्ध गर्ने हुँदैन, किनकि गर्ने भनेको कसले हो, श्रीमान भनेको भनौँ न एउटा जोडी घरमा, अब माइती छोरा आइसकेपछि त सासु ससुराको श्राद्ध गर्ने घरमा छोरा हुँदाहुँदै बुवाले गर्नु पर्दैन, हुँदैन, मिल्दैन एउटा कुरा। अर्को कुरा के छ भने छुट्टा छुट्टै ठाउँमा गरेपछि पछि एक ठाउँमा गर्न मिल्छ मिल्दैन भन्नुभएको छ, सिधा अलग अलग दिन मिल्ला होइन, आफू टाढा हुनुहुन्छ मानौ न, श्रीमान कतै हुनुहुन्छ उहाँले श्राद्ध पिण्ड पानी सबै गर्नुहुन्छ, पत्नी कतै हुनुहुन्छ जागिरमा भ्याउनु भएन, घर जान सम्भव भएन भने उहाँले अब यतिकै

पर्ने कुरा हो यो चाहिँ। यो तपाईँले मैले कति तपाईँलाई प्रश्न सोध्नु भन्छु, प्रश्न सोध्नुहुन्न, तर यस्ता धेरै प्रश्नहरू भित्र तपाईँको लुकेका छन्, रहस्यहरू। तपाईँको दाजुभाइ चारजना हुनुहुन्छ, अब पहाडतिर त ओल्लो घर पल्लो घर हो नि त, एउटै टारमा बस्ने चलन होइन, अथवा ओल्लो गाउँ पल्लो गाउँ ब्राह्मण एउटा दुइटा हुनुहुन्छ, तर त्यही ब्राह्मणले कान्छोकोमा गर्ने त्यसपछि अर्कोमा गएर गर्न त्यही बाबुको श्राद्ध गर्न मिल्दैन। त्यसो भएको दाइ गुरुहरूले पनि ध्यान दिनुपर्छ, गराउनेले पनि ध्यान दिनुपर्छ है। कार्यक्रम सुन्दै हुनुहुन्छ सनातन रेडियो नेटवर्कमा, यतिखेर कमेन्ट गर्न सक्नुहुन्छ, तपाईँको मनमा लागेका जिज्ञासा कति छन्, सबै समस्याको समाधान गर्छौं। कति कुराहरू हामीले पनि अध्ययन गर्नुपर्ने कुराहरू रहन्छ, कति कुराहरू हामीले पनि बोल्दै गर्दाखेरि तपाईँलाई शास्त्रसम्मत भएन भने हामी आज भन्दिनँ है, यसको बारेमा भोलि भन्छु भन्छु, अथवा भोलि यसलाई हेरेर भन्छु भन्छु, कस्तो अवस्थाको प्रश्न गर्नुहुन्छ। कहिलेकाहीँ जटिल प्रश्न आउँदिन्छ हामीलाई, त्यो जटिल प्रश्न के मानेमा हुन्छ, मैले फेरि पनि भने जटिल प्रश्न हामीले संसारै त सकेका हुँदैनौ, जब जब प्रश्न आउँछ अनि हामीले शास्त्र पल्टाउने हो नि त होइन, विद्वानसँग छलफल गर्ने हो। त्यसो भएको त आधिकारिक उत्तर पाउनुहुन्छ पक्का हो, तर तपाईँले राम्रोसँग नेपाली भाषामा हाम्रो पात्र एप्लिकेशनमा गएर सनातन रेडियो नेटवर्कमा कमेन्ट गर्नुहोला। मैले शकुनजीको उत्तर दिएँ, यो शकुनजी सँगसँगै अरूलाई पनि उत्तर मिलेको छ, आभारी छु। जय श्री कृष्ण गुरुदेव, म झलक भट्टराई हुँ, मेरो स्थायी घर इलाम नगरपालिका 12 साङरुम्बा पढ्ने आएन साङ, अनि तल के हो यो उम्रा, यो अब ठाउँको नाम अलिक गाह्रो हुन्छ, यो तीन जस्तो देखिन्छ, साङ साङ साङरुम्बा होला यो। मेरो हजुरबुबाको मृत्युतिथि, हजुरबुबाको मृत्युतिथि पञ्चमी हो, पञ्चमी तिथि अलिक विवादित भएकाले यस वर्ष उहाँको श्राद्ध कुन दिन गर्दा उपयुक्त हुन्छ गुरुदेव? श्राद्धको मुख्य कर्म बुबा आमालाई नै गर्नुहुने हो, उचित मार्गदर्शन गरिदिनु हुन अनुरोध गर्दछु। अब यसमा विवाद हुनुपर्ने कुरै छैन, 15 गते बिहिबार, पञ्चमी तिथि 21 घडी 40 पल रहेको छ, यसै दिन गर्ने, यसमा कुनै विवादै छैन क्या, भोलिपल्ट छैन, अघिल्लो दिन तपाईँको झन 21 घडी पुग्दैन, 16 श्राद्धमा 21 घडी 22 घडी पूरा हुनुपर्छ होइन। त्यसो भएको हुँदा तपाईँले विवाद गर्नुपर्ने कुरै छैन यसमा, 15 गते बिहिबार पञ्चमी गर्ने, मैले अहिले पनि भनेको छु, पञ्चमी श्राद्ध 2:36 भ्याइसकेको राम्रो हुन्छ दिउँसोको है। त राजराज गुरुदेव, हाम्रोतिर चलन छ कुलदेवता र पितृका मोत्रीहरू चैत्र महिना विश्व संक्रान्तिमा लगेर मन्दिरमा तीर्थमा नुहाई धुवाई गरेर सेलाएपछि त्यहाँ स्थापना गरेपछि पितृ स्वर्ग लोक जान्छन् भन्ने कुरा छ, शास्त्रीय परम्परा के छ प्रभु? भारत गुजरात नेपाल कैलाली जिल्ला, ओम पितृदेवाय नमः। अब यो तपाईँले भनेको कुरा मैले आज पहिलोचोटि सुन्दैछु, कुलदेवता र पितृका मोत्रीहरू, अब यो मन्त्रीहरू लेखा हो कि अब मैले बुझिन कि, यो मैले पनि सुनिनँ, कुलदेवता र पितृका मोत्रीहरू चैत्र महिना विश्व संक्रान्तिमा लगेर मन्दिरमा तीर्थमा नुहाई धुवाई गरेर सेलाएपछि अब के लाने? तपाईँ घर कहाँ हो? कोइलालतिर भन्नुभएको छ, कोइलालतिर चाँदीको मूर्ति बनाएर हरिद्वार लाने परम्परा छ, त्यो परम्परा चाहिँ अब होइन भन्ने कि हो भन्ने कि म बुझ्दिनँ, तर छैन प्रमाण त्यसका है। झलक भट्टराई लेख्नुहुन्छ, धन्यवाद गुरु, लेख्नु भएको छ, धन्यवाद छ तपाईँलाई पनि, आज कमेन्ट राम्रो आइरहेका छन्, सबैको म कमेन्ट पढ्छु, ध्यान दिनुहोला है। सञ्जिता मगर, श्री राधे राधे गुरु, म भोजपुरबाट हो भन्नुभएको छ, धन्यवाद छ सञ्जिताजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ है, अनि तपाईँहरूले हामीलाई सुन्दै हुनुहुन्छ, स्पष्ट रूपमा सुन्नु भएको छ। गीता कार्की लेख्नुहुन्छ, गुरु राधे राधे, म गीता कार्की ओखलढुङ्गाबाट हो गुरु, म सनातन मार्फत सुन्दैछु गुरु, मेरो जिज्ञासा 16 श्राद्ध बारेको बेलामा दिउँसो भोक लाग्दा आलुहरू खान मिल्छ हो कि मिल्दैन भनिदिनु न राधे राधे। आलु खान मिलिहाल्छ नि, आलु त फलारामा गरिन्छ, आलु खानै नहुने भन्ने होइन नि हजुर, खान मिल्छ, अब सकभर आलुमा नुन नखानु होइन, अब यस्तो धेरै विद्यालयहरू छन् सकभर बिहान भोजन गर्नु, बेलुका रोटी खानु अथवा एक्सा खाने भने फलार मात्रै खानु, सकभर धेरै नखानु भन्ने परम्परा हो क्या। किन यो गरिएको भन्दा पितृको स्मरण गर्ने हो नि त, म किन आज भएको छु, आज म पितृको स्मरण गर्ने, पितृलाई सम्झिने हो नि त होइन, त्यसो हो नि त, फेरि काम गर्ने मान्छेले त खानु पनि पर्यो है। राजराजी गुरु, म पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर 9 टीकाराम गिरी सनातन रेडियोबाट सुन्दैछु, अहिले भारतको मुम्बईबाट सुन्दैछु गुरु, राधे राधे भन्नुभएको छ, धन्यवाद छ। कमेन्ट गर्नुहोला फटाफट रूपमा कमेन्ट गर्नु, हाम्रो पात्र भयो कहाँको कमेन्ट पढ्नुभयो गुरुले भन्न तपाईँ नझुकिनु होला, हाम्रो पात्र

एप्लिकेशनमा सनातन रेडियो नेटवर्क सर्च गरेर त्यहाँबाट तपाई सुन्न सक्नुहुनेछ। हामी फटाफटमा तपाईँको प्रश्नको उत्तर दिइरहेका छौं। अर्को कमेन्ट छ, श्री राधेश्याम गुरू, म शंखुप सभा चैनपुरबाट विनोद भण्डारी हो। गुरू, हाम्रो पात्रबाट सनातन रेडियो नेटवर्कबाट सुन्दैछु। बुबा बितेपछि केही समयपछि आमा पनि बित्नुभयो भने वार्षिकको काम एकै पटक बुबाको वार्षिकमा आमाको पनि वार्षिक सकिन्छ भन्नुहुन्छ, एकै पटक सक्नुहुन्छ, त्यस्तो गर्न हुन्छ कि हुन्न? अनि त्यही वार्षिक यही पितृ पक्षमा परेको रहेछ। गुरु पुराण पनि लगाउने रे, यो पितृ पक्षमा मिल्छ कि मिल्दैन भनिदिनुहोस् न गुरु। श्री राधेश्याम गुरुजी भन्नुभएको छ, सबैभन्दा पहिले वार्षिक अलग अलग हुनुपर्छ, सँगै हुँदैन। वार्षिक गरेर फेरि कसरी फुगो भन्नु? अब अचम्म छ क्या, वार्षिक भनेको के हो तपाईँले बुझ्नु भएको छैन। म यसमा थोरै जोडिहाले, गुरुहरूलाई पनि एकदम ध्यान दिनको लागि यो कार्यक्रम सुनेर यसको बारेमा होइन रहेछ भने मलाई फोन गरेर डायरीको किन यसो भनेको यहाँ यस्तो लेखाएको छ भनिदिनु होला कृपया। तपाईँले भन्दा म तपाईँलाई गुरु मानिदिन्छु, किनभने ज्ञान सबैसँग बराबरी हुन्छ, होइन? कसैले कसैलाई दिने ज्ञान र कसैले कसैलाई लिने ज्ञान, लिन पनि जान्नुपर्छ र दिन पनि जान्नुपर्छ। यो जुन आमा र बाउ एकै वर्षमा बित्नुभयो तर महिना फरक पर्यो, अथवा भनौँ छ महिनापछि बित्नुभयो अथवा एक महिनापछि बित्नुभयो भने वार्षिक श्राद्ध जो पहिले बित्यो उसको वार्षिक गर्नुपर्छ। वार्षिक भनेको एकोदृष्ट श्राद्ध हो, अनि पछि बितेको मान्छेको पछि नै आफ्नो वार्षिक हुन्छ, अनि बल्ल रातो फुकाउन चाहिँ पछि गरेको वार्षिक पछाडि हुन्छ। बुझ्नुभयो कि भएन? त्यसो भएको हुँदा अब तपाईँले के गर्नुपर्छ भने यो पहिले उहाँले लेख्नुभएको बुबा बित्नुभयो, बाबाको कुन तिथिमा पर्छ त्यो वार्षिक गर्ने? वार्षिक भनेको रातो फुकाउनु मात्रै होइन क्या देउताहरू, वार्षिक भनेको वार्षिक कर्म गर्नु हो है। अनि त्यस पछाडि बाबाको कहिले के अरे बाबाको पर्छ, त्यसपछि आमाको कहिले पर्छ, फेरि आमाको बाबा त्यो सेतो वस्त्र फेर्नु पर्यो, वस्त्र नयाँ फेर्नु पर्यो, तर रातो लाउन पाइन कि सेतै लाउनु पर्यो। त्यहाँ वार्षिक गरेको दिन रातो कपडा ला भनेर लेखा छैन कतै, नयाँ वस्त्र लाउनु, धौत वस्त्र भन्छ, धौतम भनेको चाहिँ नयाँ शुद्ध पवित्र भन्न खोजेको, बुझ्नुभयो? अनि जुन मैले तपाईँलाई भन्दै थिएँ अहिले, यो वार्षिक किन गरियो, यसको परम्परा लामो इतिहास छ हजुर। वास्तवमा भन्ने हो भने दाजुभाइ आफन्त इष्टमित्रलाई जुठो कुन दिनसम्म लाग्छ भनेको, जुठो लाग्ने भनेको बाह्रौं दिनको सपिण्डी गरुन्जेलसम्म तपाईँ हामी आफन्तहरूलाई जुठोले छोड्दैन। भलै दशैं दिनमा हामीले नुन खानुपर्छ भन्छौ, नुन खान्छौं, तर एघारौं दिनमा हामी जुठो सक्यो भन्छौं त, भन्दैनौ नि नुन पो दश दिन पाँच दिन एक दिन कति पार्ने हो, तर बाह्र दिनसम्म जुठो सकिँदैन। मानौ कोही मान्छेले, कोही मान्छेको आफन्त मर्यो, उसको चाहिँ पाँच दिन पछाडि जुठो खाएर नुन खायो भने उसको जुठो सकिएको होइन, नुन खान चाहिँ मिल्छ। बाह्र दिनपछि सब पिण्डी गरेपछि बल्ल त्यो आफन्तहरूलाई जुठो सकियो, तर आफ्ना बाउ, आफ्ना छोरा, आफ्ना बुहारी, आफ्ना छोरीहरूलाई चाहिँ एक वर्षसम्म जुठो लाग्छ। त्यसो भएको हुँदा एक वर्षसम्म, एक वर्षको वार्षिक गरेपछि त्यो आमाको अथवा बुवाको जुठो सकिन्छ। अर्को जुठो खप्टेको छ भने अर्को जुठो फेरि रहिरहन्छ, अर्को श्राद्ध गरेपछि बल्ल सकिन्छ है। अनि अर्को कुरा, यो मैले तपाईँलाई भने बुझ्नु पनि भयो, बुझ्नु भएन भने अब यो तपाईँले व्यक्तिगत रूपमा सोध्न पनि सक्नुहुन्छ। भयो कुरा भने अर्को छ, पितृपक्षमा पुराण लाउन मिल्छ कि मिल्दैन? यो त सरासर गलत मैले कसरी भनिदिएको छु। सबैभन्दा पहिले आज वार्षिकी छ, भोलिदेखि अरू बेला पनि लाउन हुँदैन, झन् सोह्र श्राद्धमा त लाउने कुरै भएन क्या। अब यसलाई त के गर्नुपर्छ भने, मान्छेको के एउटा कुरा भ्रम छ भने, आज श्राद्ध गरेर भोलिदेखि थाल्यो भने त पितृले पायो नभए पाउँदैन भन्ने कुरा छ। सप्ताह भनेको यसकोमा गर्छु भनेर एक व्यक्तिको नाम उच्चारण गरिरहनु पर्दैन, मम समस्त पितृ मुक्ति कामना भनेर भन्नुपर्छ संकल्पमा। मुक्ति कामना हेतु, मुक्तिको कामनाको कारणले गर्दा मैले सप्ताह लाउँछु भनेपछि समस्त पितृ, भागवत लेखा छ त त्रिसप्ताह, एक्काइस कुलको उद्धार हुन्छ, एक्काइस कुलको, एक कुलको हो तर त सप्ताह सप्ताह हुनुपर्छ। सप्ताहमा तपाईँले ब्राह्मण बोलाउँदा एउटा श्रद्धाले बोलाएको ब्राह्मण हुनुपर्छ, दान दक्षिणा दिँदा खुसी भएर राम्रा यो बाबुलाई पैसा दिएर हेर त मेरो यहाँ

0: राम राम 2 लाख सकियो 3 लाख सकियो भन्नुभयो भने त्यो तपाईँले गरेको सत्ता व्यर्थ रहन्छ। तपाईँले ब्राह्मणलाई गर्नुभएको सत्कार हेरेर यो पनि त मान्छे हो नि, यसलाई चाहिँ मैले किन चाहिँ यसो गुरु गुरु भन्नु परेको यहाँ ढोग्नु परेको भन्नुभयो भने पनि भएन। सबै कुरो सत्कारहरू युक्त भएर गरेको कर्मले तपाईँलाई बल्ल फल दिने हो, बुझ्नुभयो। छोटो हिसाबमा 16 श्राद्धमा सप्त लगाउन मिल्दैन है त। अर्को कमेन्ट छ, लक्ष्मीगिरी लेख्नुहुन्छ, राजराज गुरुदेव म सोलुखुम्बु कोशी गाउँपालिकाबाट वडा नम्बर 4 जुबुबाट हो, म खोटाङ एफएमबाट हजुरको कार्यक्रम अनिवार्य सुन्ने गर्छु। मेरो जिज्ञासा गुरुदेव, मेरो छोरी गएको मंसिरमा जन्मेकी हुन्, दशैंको टीका कार्तिकमा परेको हुँदा असोज महिनामा टीका फुकाउने साइट भनिदिनु भए म आभारी हुने थिएँ। अब यसमा अर्को कुरा छ, अब यो के हो भने तपाईँको छोरी जन्मिनु भयो कहिले, मंसिरमा, कुन मंसिरमा जन्मिनु भयो, मंसिरमा होइन, मंसिर पुष माघ फागुन चैत वैशाख नै तपाईँले जुन अन्न प्राशन हुन्छ, अन्न प्राशन गरेपछि टिको त्यहाँबाट अटोमेटिक रूपमा खोल्छ। मान्छेको एउटा भ्रम छ पहिलोचोटि टिको कार्तिकमा यताउता होइन, अहिलेसम्म लाउँदै नलाएको मान्छेलाई कार्तिकमा लाउनु हुन्न त आफ्नो कुरा भयो, तर तपाईँको दशैं असोजको शुक्ल पक्ष पर्छ हरेक चोटि, त्यसो भएको हुँदा बच्चाको टिको रातो टिको फुकाउने भनेको अन्न प्राशन गरेपछि फुको, किनकि अन्न प्राशन भन्दा पहिले उसलाई न भातको टिको न भात खुवाइन्छ न चामलको टिको लगाइन्छ, उसलाई कालो टिको तिलक त्र्याखम यस्तो मात्रै लाउने हो नि त होइन। त्यसो भएको हुँदा अन्न प्राशन गर्नुभएको छैन भने साइत हेराएर अब 5 महिनामा गर्नु भएन भने 7 महिनामा गर्नुपर्छ छोरीको, फेरि है छोराको फेरि 6 र 8 हो, त्यसरी तपाईँले हेराउनु होला, यसको लागि दिउँसो सम्पर्कमा रहनु होला है त। हामी प्रत्यक्ष रूपमा कुराकानीमा छौं। राजराजी गुरुदेव म मेघराज खड्का बोल्दैछु, हजुरको कार्यक्रममा सदैव सुन्छु, हजुरको कार्यक्रम धेरै राम्रो लाग्छ, हजुरदेव गुरुदेव भन्नुभएको छ। अब यो कार्यक्रम मेरो होइन, तपाईँहरूको कार्यक्रम, हामी सबैको कार्यक्रम हो। आज एकदमै कमेन्टहरू छन्, आज कमेन्ट हेर्छु, तर सकभर 16 श्राद्धमा काम लाग्ने कुरा सोधिदिनु न भनेको खै। जय श्री राम गुरुदेव, म हजुरको नियमित श्रोता, म हाल ललितपुर जिल्लाबाट सुन्दैछु। मेरो एउटा जिज्ञासा छ, आज मेरो ट्रायल छ, शुभ अशुभ सायद बिहान कति बजेदेखि दिउँसो कति बजेसम्म छ जानकारी आभारी गुरुदेव। अब ट्रायल दिन पनि सायदहरू राम्रै छन्, यसको लागि हेर्नुपर्छ, मलाई दिउँसो सम्पर्क गर्नुहोला, मेसेज गरे भइहाल्छ। राजराजे गुरु म मलेसियाबाट सुनिरहेको छु हजुरको कार्यक्रम भन्नुभएको छ, नाम खुलाउनु भएको छैन। जय श्री राजराजे गुरु, म विकास राई किसान राई घर भोजपुर भई हाल इटरीबाट म हाम्रो पात्रोको माध्यमद्वारा कार्यक्रम सुनिरहेको छु, कार्यक्रम एकदमै राम्रो लाग्छ भन्नुभएको छ, धन्यवाद। अर्को छ, राधेराज गुरुदेव म कालीकोटदेखि सृजना बिक हो, रेडियो नेकनादी सुन्दैछु गुरु, राधे राधे कृष्ण राधे श्याम भन्नुभएको छ। अर्को छ, राधे राधे गुरु म शङ्खुवसबाट भन्नुभएको छ, नाम खुलाउनु भएको छैन। राधे राधे गुरुजी म इलामबाट गोपाल आचार्य हजुरको रेडियो कार्यक्रमबाट धेरै समस्याहरू हल गरिदिनु भएकोमा आभार व्यक्त गर्दछु भन्नुभएको छ, विशेष आभार, धन्यवाद छ। अर्को कमेन्ट छ, राधे राधे गुरु म विनुता गहतराज मानेभन्ज्याङ गाउँपालिका 2 ओखलढुङ्गाबाट हाम्रो पात्रोबाट कार्यक्रम सुन्दैछु। औँसीमा जन्मेको मान्छेको कुन ग्रहको शान्ति गर्नुपर्छ अनि कुन विधिबाट गर्नुपर्छ भनिदिनु गुरु, राधे राधे भन्नुभएको छ। अब एउटा त औँसी विधि, औँसी शान्ति गर्ने विधि हुन्छ, अनि अरू ग्रह चाहिँ अब के छ हेराउनुपर्छ, हेराउनु होला, हेराइसकेपछि सबै कुरा थाहा भइहाल्छ। आज एकदमै कमेन्टहरू आइरहेका छन्, कमेन्ट वाचन गरिरहेको छु, तपाईँहरू पनि यो कमेन्ट कहाँबाट वाचन गर्नुभएको होला भनेर तपाईँलाई अचम्म लागिरहेको छ भने अझै पनि समय छ, फटाफट रूपमा गएर तपाईँले हाम्रो पात्रो एप्लिकेशन, तपाईँको मोबाइलमा हाम्रो पात्रो भन्ने छ नि, हाम्रो पात्रो खोल्नु होला, त्यहाँ रेडियो भन्ने छ, रेडियोभित्र गइसकेपछि सनातन रेडियो नेटवर्कमा हेर्नु होला, SANATAN सनातन रेडियो नेटवर्कमा गएर हामीलाई तपाईँले यो आवाज त्यहाँबाट सुन्नुहुन्छ र त्यहाँबाट कमेन्ट गर्नुभयो भने हामी पक्कै पनि वाचन गर्छौं। यतिखेर अर्को कमेन्ट छ, नमन गुरुदेव प्रमानन्द सापकोटा कमलनगर नारायणघाटबाट हाम्रो पात्रोमा रेडियो सनातन सुन्छु, गुरुदेव अहिले हामी श्रीमान श्रीमती नै बुबाको स्वर्गवास भएको एक वर्ष दुःखमा छौं। वार्षिकी बारेर बसेको नवौं महिनामा छौं। अहिलेको परिस्थितिमा मेरो अर्धाङ्गिनीले आफ्नो पिताको तिथि तथा स्वर श्राद्धमा के गर्नुहुन्छ हुँदैन? उता श्राद्ध गर्ने दाजुभाइ आमा त छँदै हुनुहुन्छ भन्नुभएको छ। अब यो पितृलाई स्मरण गर्नुहुन्छ है, पितृकोमा गएर अब त्यहाँ गएर पितृकर्ममा सहभागी हुन मिल्छ है। अब यस्तो बेलामा तपाईँले सिधाहरू दिन्छु भन्न पनि पाइयो होइन, तर तपाईँको घरमा चाहिँ पिताजी बित्नु भएको छ भने अरू कर्म देव कर्म गर्न भएन, पितृकर्ममा सहभागी हुन मिल्छ है। धेरै कमेन्टहरू आउने प्रक्रिया जारी छन्, हामीलाई सुन्दै हुनुहुन्छ र हामी तपाईँको बारेमा जानकारी दिने प्रयास गरिरहेका छौं। तपाईँले हामीलाई हाम्रो पात्रमा भेट्नु भएन भने, सनातन रेडियो नेटवर्कमा गएर पनि भेट्नु भएन भने, हामीलाई फेसबुकमा लक्ष्मण सुवेदी 333 तपाईँले हामीलाई फेसबुकमा खोजेर हाम्रो पेजहरूमा हामीले त्यहाँ श्राद्धको बारेमा केही कुराहरू राखिदिएका छौं। अब के कुरा जान्न चाहनुहुन्छ त्यो पनि हामीलाई जानकारी गराउनु भयो भने अझ धेरै सहज हुन्छ है। हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। तपाईँले हामीलाई टिकटकमा, फेसबुकमा, युट्युबमा जताततै पनि LAXMANSUBEDI सुवेदी अथवा लक्ष्मण सुवेदी 333 तपाईँहरूले हामीलाई सर्च गरेर हामीलाई त्यहाँबाट पनि धेरैभन्दा धेरै कुराहरू तपाईँले हामीले त्यहाँबाट पनि फलो गर्दै त्यहाँ रहेका भिडियोहरू हेर्दै सेयरहरू गर्दै गर्नुभयो भने अझ धेरै तपाईँहरूसँग हाम्रो कुराकानी त्यहाँबाट जोडिनेछ। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका विशेष जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। यतिखेर हाम्रो पात्र एप्लिकेशनमा कमेन्टहरू आउने क्रम जारी छ, हामी कमेन्टको प्रतीक्षा गरिरहेका छौं। अब तपाईँले गर्नुभएका कमेन्ट सकभर मैले भनिरहेको छु। स्वर श्राद्ध विशेष अथवा मृत्यु विशेष अथवा शौच सम्बन्धीको विशेष आज प्रश्न राखिदिनु होला, अन्य प्रश्नहरू हामी फेरि पनि कार्यक्रममा लिनेछौ। यतिखेर एउटा कमेन्ट आइसकेको छ फेरि, गुरु राधे राधे, म खोटाङ हलेसी तुवाचुङबाट कोपिला राई, म सनातन रेडियोबाट सुनिरहेको छु। गुरु एकादशी लिने मान्छेले आउँदै गरेको दशैं टीकाको भोलिपल्ट हुने एकादशीमा मासु खानुहुन्छ अरे, हुन त म मासु खाँदिन, मेरो मथमा गुरु सर्प आउँदै बसेको त्यो छतमा लेख्नु भएको कि मेरो छतमा के भयो, मठमा त छतमा होला, गुरु सर्प आउँदै बसेको के हो, मठ भनेको तुलसीको मठ है, मठ बनाएपछि दुई चोटी आएर बस्यो, यसरी बस्नु शुभ कि अशुभ हो भन्नुभएको छ। राम्रो पक्ष हो, तपाईँले तुलसीको मठ बनाउनु भयो, घरमा सर्प आउनु सामान्य बस्नु राम्रो पक्ष हो, तपाईँले नागदेवताको पनि यसो एउटा ठाम बनाइदिनु भयो भने अझ राम्रो हुन्छ। ठाम छ भने नागदेवतालाई चाहिँ पूर्व र उत्तरको कर्नरपट्टि बनाउनु राम्रो हुन्छ है। अनि एकादशी, अब मैले कुरा अस्ति पनि भनेको थिएँ, सायद दशैंको भोलिपल्ट टीकाको भोलिपल्टको एकादशीलाई कोही कोही मान्छेले गिद्धे एकादशी भन्दा रहेछन्। अनि किन यसो भनेको त भन्दा, यो अरू बेला खान भन्दा रे यो एकादशीमा चाहिँ मासु अनिवार्य खानुपर्छ र नखाए गिद्ध हुन्छन् भन्दा रहेछन्। हे हरि प्रभु परमात्मा, के सुन्नुपर्छ हामीले है। जबकि हामीले पापाङ्कुसा एकादशीमा मांस आहार होइन अन्न आहार पनि गर्नुहुन्न, टिको त लाउनुहुन्न भन्छु म, आज चामलको टिको एकादशीमा सगभन नलाउनु, दशमीको दिन लाउनु, अन्त जानु छ भने द्वादशीमा गएर टिका लाउनु, क्या बुझ्नुभयो कि भएन, त्यस्तो गर्नु होला है। अब कुरो बुझिहाल्नु भयो, धेरै बोलिजाँदा। गुरुदेव राधे राधे, हजुर मेरो छोरीको बारेमा हेर्नु पर्ने थियो, हजुर नोभेम्बर 7 तारिक हो, हजुर नेपाली डेटमा भएन भन्नुभएको छ, हजुरले कसरी हेर्ने गुरुदेव, यो कुराको जानकारी भए आभारी हुनुहुन्थ्यो। दिउँसो फोन गर्नु सबै हुन्छ, जहाँ जहाँ जन्मेको पनि हुन्छ, विश्वमा जहाँ जन्मेका मान्छेको पनि चिना भन्छ हामीसँग, राधे राधे गुरु, म मलेसियाबाट मोहन गोरख हो। हजुरको कार्यक्रम साह्रै मनपर्छ, भएसम्म सुन्छु। राधे राधे गुरु भन्नुभएको छ, देश मात्र होइन विदेशबाट पनि सम्झिनु भएको छ। सबैलाई आभार। कमेन्ट सकिएको छ, हामी प्रतीक्षारत। कोही जिज्ञासुहरूको मनमा भएका विशेष गरी केही मनका प्रश्नहरूलाई पनि उजागर गर्नेछौ। हामीलाई फेसबुकमा धेरैले फलो गर्नुभएको छ भनेर मलाई प्राविधिकबाट इशारा मिलिरहेको छ। अहिले भर्खरै 27 जनाले भर्खरै मेसेज छोड्नुभयो अरे, भर्खरै तुरुन्तै, अनि फलो पनि गरिसक्नु भएको छ अरे। तपाईँहरू पनि जोडिन सक्नुहुन्छ र हामीलाई तपाईँले प्रत्यक्ष रूपमा फलो गर्दै हामीसँग तपाईँ आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी लिन सक्नुहुनेछ। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरे है। राधे श्याम प्रभु, आवाज एकदमै सानो आइरहेको छ, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर भन्नु त? सबैले सुन्नुहुन्छ कि रेडियो लाली गुराँस? तपाईँले मात्रै हो गाउँमा, केही हल्ला छ? लाली गुराँस एफएम सबैले सुन्नुहुन्छ तपाईँको गाउँमा? अहिले कसको बारेमा हेर्ने कि केही श्राद्धको बारेमा मनमा कौतूहलता छ कि के छ?
1: मेरो भदैनीको बारेमा हेर्नु भयो, मेरो गुरु फोन गरेको।
0: भदैनीको साल महिना गते समय भन्दैन त?
1: 2079
0: हजुर। अनि
1: कार्तिक महिनाको 1 गते मङ्गलबार राति बेलुका 11 बजेर दाउन्नमा गुरु भोजपुर जिल्लामा
0: बेलुका। आफ्नो भदैनी भनेको दाजुको छोरी हो?
1: हजुर,
0: छोरी होइन त, भदैनी होइन त?
1: हजुर।
0: राशिको नाम चाहिँ होम कुमारी नाम आउँछ, कर्कट राशि हेर्नुपर्छ, नवमी भन्ने तिथिमा नाम जोडेको छ है। लग्नमा यतिखेर कर्कट लग्न छ, कर्कट लग्नको मान्छे एकदमै चिसोको रोगी छन्। अहिले शनि ग्रह चलिरहेको छ, स्वास्थ्य बिग्रिएको छ, आमा बाबुको सम्बन्ध कहिल्यै मिल्दैन है, झगडा परिरहन्छ घर परिवारमा, अनि सौतै नै आमाको ग्रहको योग छ। के गर्ने, केही भयो के भएको छैन त्यस्तो खटपटी? ग्रहमा एकदमै ध्यान दिनुपर्छ तपाईँको। यो भदैनीले आइतबार सधैँभरि व्रत बस्नुपर्छ र 12 वर्ष 8 महिनासम्म शनिको योग छ। शनिको विशेष 23,000 पल्ट ओम सन्नो देवी रविशय आपो भवन्तु पितै सञ्जु रविश्रवन्तु नः ओम सम शनिश्वराय नमः यस्ता मन्त्र ब्राह्मणलाई बोलाएर, अब यो ब्राह्मणलाई बोलाएर 23,000 पल्ट जप गर्दा, अनि रुद्री गर्दा, चण्डी गर्दा, हवनहरू गर्दा, यसो दिव्य कलश गणेश पूजा गर्दा, ग्रह पूजा आह्वान गर्दा कम्तीमा 5 जना ब्राह्मण बिना हुँदैन है। यसलाई राम्रोसँग विधानले गर्नु, अनि आइतबारको दिन व्रत उपासना गर्नु राम्रो हुन्छ। स्वास्थ्यमा अलिकति समस्या छ मैले देखेको चाहिँ, शनिले धेरै कुरामा समस्या हुन्छ, कहिले काहीँ बोलीमा पनि समस्या पार्न सक्छ। बोल्दैन भने पनि चाँडै गर्नु, बोल्छ भने पनि एकदमै धेरै ख्याल गरेर शान्तिहरू गर्नु, पूजापाठ गर्नु राम्रो हुन्छ है। बच्चाको चाहिँ राम्रो छ, तर बुवा आमाकै राम्रो सम्बन्ध मैले देख्दिनँ यहाँबाट। फेरि कारण पनि भनिदिन्छु, मातृस्थानमा सूर्य ग्रहण योग छ, पितृस्थानमा राहु गरेर विराजमान बसेको छ है। एकदमै ध्यान दिनुहोला, पढाइको लागि 12 वर्षसम्म कमजोरी हुन्छ, त्यसपछि राम्रो हुन्छ। त्यो 12 वर्षसम्म पनि अब पर्खेर बस्ने होइन, ग्रहको राम्रोसँग शान्तिहरू गर्ने, राम्रोसँग पूजापाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। शनि भन्ने ग्रहको मैले पनि भने नि, हजुर राम्रोसँग शान्ति गरेर राम्रोसँग पूजापाठ गर्नु। अहिले छुट्टिन्छु, राधे राधे। दुई अङ्क राम्रो हुन्छ, पहिलो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ। राधे राधे। हामी कार्यक्रम ज्योतिष तर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका विशेष विशेष कुराकानी र तपाईँहरूसँग भएका धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयास गरिरहन्छौ। हामी तपाईँहरूसँग भएका विभिन्न जानकारी अनि विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारीहरू तपाईँले दिन सक्नुहुन्छ र हामीसँग भएका तपाईँ धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै हामीसँग तपाईँले जानकारी लिन सक्नुहुनेछ। हामी हरेक दिन झैं तपाईँलाई 8 बजेबाट 9 बजेसम्म धेरैभन्दा धेरै संस्कार संस्कृतिका कुराहरू तपाईँलाई धेरै कुराको जानकारी गराइरहेका छौं। जति कुरा हामीले तपाईँलाई सिकाइरहेका छौं त्यति कुरा मान्दैन भनेको तपाईँ पूर्ण रूपमा सफल हुनु हो। जिन्दगीमा हेर्नुहोस् मान्छेले धेरै के के नै गर्छु भन्ने खालको इच्छा आकांक्षा लिनु भनेको तपाईँ नष्ट हुनु हो। तपाईँले के बुझ्नु पर्यो भने मलाई यति भए पुग्छ अहिले भन्दा त्यति जुन कर्म गर्नुहुन्छ त्यो कर्म गरिसकेपछि फेरि अर्को कर्म थपिन्छ क्या अटोमेटिक रूपमा। अहिले नि संसारै म सिक्छु भन्ने होइन, म हिजो एकजना व्यक्तिलाई भेटे सात गाउँमा कुनै ठाउँमा एउटा घरमा म विशेष आमन्त्रित भएर लगभग 12:30 बजेतिर पुगे। त्यहाँ एउटा ब्राह्मण आएर बस्नु भएको श्राद्ध गर्ने घरमा त विशेष काम थियो, हिजो पितृकै कर्महरू केही गर्न थियो म गएको थिएँ। अनि त्यहाँ ब्राह्मणलाई उहाँले अथवा ब्राह्मणले उहाँलाई के भन्नुभएछ भने ल दियो पनि ल्याऊ कलश पनि ल्याऊ गणेश पनि ल्याऊ भनेर श्राद्धमा दियो पनि पूजा गराउनु भयो कलश पनि पूजा गराउनु भयो र गणेशजीको पनि पूजा गराउनु भयो। म त्यही छेउमा म पुगिहाले बिचरा सुनेको नारायण हरि भन्दा अरू त मन्त्रै छैन त्यहाँ भनेको यतिसम्म पनि नगरौं होइन। मैले किन भनेको भने कम्तीमा श्राद्ध गर्दाखेरि ती ब्राह्मणले लगाएका भेष थियो जुन एकदमै तुच्छ भेष थियो। मैले त्यो ब्राह्मणको निन्दा गरेको होइन, मैले ब्राह्मण तोक्दिन ठाम तोक्दिन भरतपुर महानगरपालिका भित्रै पर्यो। मैले यसो हेरेँ अनि जब तिरे त्यो तर्पण दिने बेला भयो म चुप्प लगाएर भइरहेको छु। मन्त्र अब के अन्त जाने होइन, के बोलिदिन्छ प्याच छ होइन, ठिक छ गरून् खाउन्। उहाँलाई तीर्थ के अरे तर्पण दिँदा कसलाई कुन साइडबाट तर्पण दिइन्छ अनि कसरी चाहिँ जस्तै जनै अपसभ्य सभ्य अथवा घाँटीमा कण्ठे पार्ने अथवा माला जस्तो पार्ने त्यो पनि थाहा रहेछ। अनि मैले त्यो अति भएपछि मैले भने गुरुबा अब तपाईँले जान्नु भएन पनि भन्नु भएन फेरि त्यहाँ गुरुबाले बिर्सिनु भएछ। जनै त सभ्य छ नि त पितृलाई ए अँ त नि अपसभ्य भयो बाबु भन्नुभयो भनेको त्यही त मैले अझै अति नै भएर भनेको। त्यति गर्दा पनि उहाँले चाहिँ कान्छी अमलाको फेदबाट पितृलाई तर्पण दिँदै हुन्छ। फेरि मैले भने गुरुबाले फेरि पनि भुल्नु भएछ, पितृलाई तर्पण दिँदा त घुँडा दोबारेर बुढी अमलाको फेद
2: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 MHz सधैं सुन्नुहोला।
3: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98525557 68।
6: साथै 98525557 68 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5।
4: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
5: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
6: This is Radio Sankhuasabha 95.5 MHz.

नमस्कार, कान्तिपुर डायरीका साथमा म तारा समाचार अब विस्तारमा। हुम्लामा जड़ीबुटी संकलन गर्न गएर सम्पर्कविहीन भएका 10 जना सम्पर्कमा आएका छन्। जड़ीबुटी संकलन गर्न हिमाली क्षेत्रमा पुगेका सिमकोट गाउँपालिका 2 ठेहे गाउँका 10 जना एक सातापछि सम्पर्कमा आएका हुन्। सम्पर्कमा आउनेमा धनमान सिंह बोहरा, पिजली बोहरा, पुन बोहरा, गोरसिंह भण्डारी, धनपुरी बोहरा, पलिवन बोहरा, जुन बोहरा, नर भण्डारी, खिम भण्डारी र लक्ष्मी बोहरा परिवारको सम्पर्कमा आएको प्रहरीले जनाएको छ। लामो समयसम्म सम्पर्क नभएपछि उनीहरूलाई हेलिकप्टर मार्फत खोजी गर्ने तयारी गरिएको थियो। उनीहरू भदौ 28 गते जड़ीबुटी संकलनका लागि खारपुनाथ गाउँपालिका 5 र चंखेली गाउँपालिका 4 सीमामा पर्ने लुर्पु खोला जंगलतर्फ गएका थिए। दुर्गम हिमाली क्षेत्रमा फोन सम्पर्क नभएका कारण सम्पर्कमा नआएका उनीहरू अहिले परिवारको सम्पर्कमा आइसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिए। प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बिहान 10 बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यसै गरी बैठकमा कानून मन्त्री गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोग शाला स्थापना र संचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। त्यस्तै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ। नेपाली कंग्रेसले 15 महाधिवेशनको मिति केही दिन सार्ने तयारी गरेको छ। प्रतिकूल मौसमका कारण महाधिवेशनको मिति केही दिन पर सार्ने तयारी भइरहेको हो। प्रतिकूल मौसमका कारण पालिका तथा क्षेत्रीय अधिवेशन समेत प्रभावित भएकाले महाधिवेशनको मिति केही दिन सार्नुपर्ने अवस्था आएको कंग्रेस स्रोतले जनाएको छ। कंग्रेसको 15 महाधिवेशन असोज 16 19 गतेसम्म काठमाडौँमा गर्ने तालिका छ। सोही अनुरूप कंग्रेसले असोज 3 गतेदेखि वडा अधिवेशन शुरू गरेको थियो। चार दिनको अविरल वर्षाका कारण आएको बाढ़ी, पहिरो तथा लेदो खस्ने समस्याले देशभरका प्रमुख राजमार्ग र सड़क खण्ड प्रभावित भएका छन्। वर्षाले अवरूद्ध राजमार्ग र सड़क खण्डको अवरोध हटाउने काम तीव्र रूपमा भइरहेको छ। सोमबारदेखि वर्षा रोकिएसँगै अवरूद्ध अधिकांश राजमार्ग र सड़क संचालनमा आउन थालिसकेको सड़क विभागका प्रवक्ता शुभराज नेपानेले जानकारी दिए। अन्य अवरूद्ध भएका राजमार्गमा पनि छिटै अवरोध हटाएर संचालनमा ल्याउन तीव्र रूपमा काम भइरहेको बताइएको छ। देशभरका विभिन्न राष्ट्रिय राजमार्ग तथा प्रमुख सड़कहरू पहिरो र कटानका कारण प्रभावित भएका थिए। परराष्ट्र मन्त्री शिशिर खनाल र श्रीलंका विदेश वैदेशिक रोजगार तथा पर्यटन मन्त्री विजिता हेराथबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन न्यूयोर्कमा रहेका परराष्ट्र मन्त्री खनालले साइडलाइन भेटवार्ताका क्रममा श्रीलंकाका समकक्षी हेराथसँग द्विपक्षीय भेटवार्ता गरेका हुन्। दुई मन्त्री बीच नेपाल श्रीलंका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउने विषयमा छलफल भएको हो। भेटका क्रममा मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायु जन्य विपदबाट प्रभावित समुदायप्रति सहानुभूति र ऐक्यबद्ध प्रकट गर्नुका साथै आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकामा श्रीलंका सरकार र त्यहाँका जनताप्रति आभार समेत व्यक्त गरे। भेटमा दुवै मन्त्रीले नेपाल श्रीलंका मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धका विभिन्न पक्षमा विचारहरू आदान प्रदान पनि गरेको बताइएको छ। अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क, व्यवस्थापन, परिचय पत्र जारी र सामाजिक सुरक्षाको पहुँच अब एउटै डिजिटल प्रणाली मार्फत हुने भएको छ। अपाङ्गता व्यवस्थापन सूचना प्रणाली डीएमआईएसलाई सामाजिक सूचना व्यवस्थापन प्रणाली सिम्समा समायोजन गरी सरकारलाई हस्तान्तरण गरिएको हो। हस्तान्तरणसँगै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले अब प्रणालीको पूर्ण स्वामित्व, संचालन तथा प्राविधिक संरचना व्यवस्थापनको जिम्मेवारी लिएको छ। एकीकृत प्रणालीलाई 753 स्थानीय तहमा विस्तार गर्ने लक्ष्य राखिएको छ। ललितपुरमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले नागरिक संघ संस्थाले विकास गरेको प्रणालीको स्वामित्व सरकारले लिएसँगै संस्थागत जिम्मेवारीको नयाँ चरण शुरू भएको बताए।

0: उदास भए अरू किन खोज्ने?
1: विपद पछि तपाईँ वा तपाईँका बाल बालिकामा डर, चिन्ता, झर्को लाग्ने वा निद्रा नलाग्ने तथा व्यवहार परिवर्तन जस्ता समस्या देखिन सक्छन्। यस्तो असामान्य परिस्थितिमा तपाईँ वा तपाईँका बाल बालिका एक्लो हुनुहुन्न। संरक्षण सम्बन्धी जोखिम तथा हिंसा, दुर्व्यवहार, बेवास्ता जस्ता घटनाहरूले मनोसामाजिक समस्याहरू उत्पन्न गर्न वा अझ बढ़ाउन सक्छन्।
2: मनमा अत्याधिक तनाव भएमा वा बाल बालिकाको व्यवहारमा परिवर्तन देखिएमा सहयोग लिनुहोस्। मनोसामाजिक परामर्शका लागि निशुल्क हेल्पलाइन नम्बर टीपीओ नेपालको 1660102005 मा र सीएमसी नेपालको 1810500400 मा सम्पर्क गर्नुहोस्। आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 मा सम्पर्क गरौं।
1: समस्या मनमै नराखौं, सहयोग मागौं।
2: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी। Thank you.

0: गोरा थावा थिन जिला ब्रावा कादे आफ्ना परिवार ग्याम फेबा आरेबा उचित हेर चाहमेबा अवस्थारी प्रतिबारी हामला फेबा ब्रावा कादे चुङबा शोषण यौन दुर्व्यवहार थिन असुरक्षित बसाई सराईला उच्च जोखिमरी हामला
1: थेराङ ताबासी मु आसिबा मिथेन छ्यामाकी शिक्षा आश्रयला आश्वासन री परिवार ग्याम फेबा वा छ्यामाहालाई आरेबा ब्रावा कादेला बारे योनान नेपाल प्रहरीलाई 100 माहिबा थिन उद्धारला लाभरी 104 बाल हेल्पलाइन 1098 नेपाल प्रहरी मानव बेच बिखन अनुसन्धान ब्युरो 1177 फोन लासिमम जानकारी लाभन वा स्थानीय सरकार राष्ट्रिय बाल अधिकार परिषद स्थानीय बाल कल्याण अधिकारी समुदायलाई अगुवा कादिँदै जानकारी भिन्न स्युगो
0: ब्रावा कादे सुरक्षित थिन संरक्षित थानबारी नुई उनी कादेला आसेवा परिवार थिन आफन्त ग्याम फेरि भेटाए परिवार री फर्काइला लागि सबैले सहयोग लासिमम
1: ब्रावा कादेला सुरक्षा जम्मान ल जिम्मेवारी
0: महिला बाल बालिका लैंगिक थिन यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय थिन संरक्षण विषयगत समूहला सहकार्यरी युनिसेफला सहयोगरी जनहितला जारी
2: बाढी वा अन्य विपदको समयमा बाल बालिका किशोरी महिला अपाङ्गता भएका व्यक्ति लैंगिक तथा यौनिक अल्पसंख्यक लगायत व्यक्तिहरू हिंसा दुर्व्यवहार वा यौन जन्य हिंसाको जोखिममा पर्न सक्छन्।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
4: ओहो लु नमस्कार है सर।
5: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: छटाल टेलरिङ सेन्टर खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल 98615349444
6: र 0295901055।
8: More style, more design. Total Tailors.
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
10: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान स्वागत होटल खादबारी। मिति 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025 535040 तथा 98243 4648 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटा 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै अतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-96-40-00
4: र 9819-32-76-75।
5: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813-51-107 र 9830-99-289। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
6: नमस्कार है वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
10: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
11: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
3: सम्पर्क नम्बर 0295-60-679 र मोबाइल नम्बर 9842-82-776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
13: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
14: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
13: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
13: एनएनसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
14: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
13: दाँतको एक्सरे गर्ने,
14: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
14: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
13: बाङ्गोटिङ्गो दाँत मिलाइने,
14: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनोकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, छेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
14: सम्पर्क नम्बर 0295-90-667 र 9842-22-667।
15: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
16: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
15: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
16: ए, त्यसको लागि त हाम्रै खाँचबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाका तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
17: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
16: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
17: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
16: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
17: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
16: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
17: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
16: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
17: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
16: थप जानकारीको लागि 029562061,
17: 029570315
16: र 98520601177
17: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
18: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0 29 5 75 2 67, मोबाइल 97 4 38 46 0 84।
6: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
7: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
6: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
7: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
8: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
7: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
8: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
7: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
8: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
7: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
8: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
7: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
8: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
7: थप जानकारीको लागि 0 29 5 62 0 61,
8: 0 29 5 70 315
7: र 98 5 20 60 177।
8: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
12: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान: स्वागत होटल खादबारी। मिति: 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-464-88 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
6: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
14: किन र काका?
6: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
14: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
6: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
14: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
6: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
14: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
6: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
14: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
6: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
14: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
6: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
14: प्रोप्राइटर सुनु एन भीमकदाइली।
6: सम्पर्क 0 29 140 00 84 र 98 40 45 827।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860-9640-00
3: र 9819-3276-75।
4: आयो सबको घर घरमा।
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842-57841 र 0295-62666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99520-160-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सम्खुवा सभा।

0: नमस्कार है वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, छैन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
7: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुदकुक बाटो दूरसञ्चार जाने बाटो।
9: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति: स्थान स्वागत होटल खादबारी, मिति 2083 साल आश्विन 18 गते आइतबार अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 02553504040 तथा 98243464888 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
10: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
12: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
10: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
12: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू:
12: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
10: दाँत खोल्ने, दाँत सफा गर्ने,
12: दाँतको एक्सरे गर्ने,
10: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
12: झिक्न मिल्ने आरपीडी लगाइने,
10: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
12: बाङ्गो टिङ्गो दाँत मिलाइने,
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
12: मनकामना डेन्टल क्लिनिक, खादरे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
10: सम्पर्क नम्बर 02559066 र 98422267।
13: यसको घर घरको आँगन पुग्छ फेरो फेरो.
14: Celebrating the history and future of Sankhu Aspa, Radio Sankhu Aspa 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटहरी।

0: वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, शङ्खुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429 8801, जनक पौडेली 98525 58344 र 029560248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, शङ्खुवा सभा।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले,
7: सम्पर्क 98433 47 262,
6: 98155 55 85
7: र व्हाट्सएप नम्बर 98520 28 646।
8: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष, ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध

छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथिभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथिभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Songkhua Sabha 95.5 MHz.
4: भ्रमणबाट प्राप्त उपलब्धि र भएका महत्वपूर्ण भेटवार्ता बारे पनि संसदलाई जानकारी गराउने संसदीय अभ्यासलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ। सांसद हमालले संसदलाई जानकारी नदी विदेश जाने र फर्किएपछि पनि जानकारी नगराउने हो भने सरकार संसदप्रति कसरी जवाफदेही हुन्छ भन्ने प्रश्न गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभा नेपालको लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च भएको उहाँले बताउनुभयो। प्रधानमन्त्री नेपालका कार्यकारी प्रमुख मात्र नभई प्रतिनिधि सभामा निर्वाचित सांसद पनि भएकाले विदेश भ्रमणबारे संसदलाई जानकारी गराउनुपर्ने उहाँको भनाई छ। उहाँले प्रधानमन्त्रीको विदेश भ्रमणमा संसदप्रति जवाफदेही हुनै पर्ने बताउनु भएको छ। सांसद हमालले सरकार र प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको र उहाँले महासभालाई सम्बोधन गरेको कुरा सार्वजनिक भए पनि संसदलाई औपचारिक रूपमा जानकारी नगराइएको बताएकी छन्। प्रधानमन्त्री शाहले विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले प्रश्न उठाएको खबर सुन्यौं। अब शरद ऋतुमा 18 हिमाल आरोहणबाट 23,85,00,000 राजस्व संकलन भएको खबर तिर्जाऊ। सन् 2026 को शरद ऋतुमा नेपालका विभिन्न 18 हिमाल आरोहणका लागि 68 टोलीका 637 जना आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार अनुमति लिनेमा 474 पुरूष र 163 महिला रहेका छन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले यो जानकारी दिनुभएको हो। आरोहण अनुमति प्रदान गरे बापत विभागले 68 टोलीबाट 23,85,17,797 औयल्टी संकलन गरेको छ। विभागले जारी गरेको अनुमतिबाट 15,68,734 अमेरिकी डलर आमदानी भएको जनाएको छ। अनुमति प्रदान गरिएका हिमाल मध्ये सबैभन्दा धेरै मनास्लु 8,163 मिटर आरोहणका लागि रहेको छ। मनास्लु आरोहणका लागि मात्रै 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट विभागले 22,58,57,189 औयल्टी संकलन गरेको छ। धौलागिरी 1 आरोहणका लागि 4 टोलीका 34 जना, पुथा हिउँचुलीका लागि 2 टोलीका 20 जना, डाँगा हिउँचुलीका लागि 2 टोलीका 16 जना र बरूडक्ष हिमालका लागि 1 टोलीका 10 जनाले अनुमति लिएका छन्। मकालु, गंगापूर्ण पश्चिम अर्थात लाङचेनेल, थोरोङ पिक, नोर्बुखाङ, अन्नपूर्ण 4, चामलाङ, लमजुङ हिमाल, पुमोरी, सारीबुङ, थापा पिक अर्थात धाम्पुस, पोखरखाङ, अर्दाङ र पेरी लगायतका हिमालका लागि पनि आरोहणमा अनुमति प्रदान गरिएको विभागले जनाएको छ। शरद ऋतुमा 18 हिमाल आरोहणबाट 23,85,00,000 राजस्व संकलन भएको खबर आयो। अब 13 वर्ष अघि असफल भएको ग्यास वर्गीकरण फेरि गर्ने तयारीबारे सुनौं। सरकारले ग्यास अभावको दीर्घकालीन समाधानका लागि घरायसी र व्यावसायिक प्रयोजनमा छुट्टा छुट्टै तौलका ग्यास प्रयोगमा ल्याउने तयारी थालेको छ। यसका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा नेपाल आयल निगम, ग्यास उद्योगी, नेपाल गुणस्तर तथा नापतौल विभाग लगायतका प्रतिनिधि छन्। समितिले ग्यास वर्गीकरण, भण्डारण र आपूर्ति व्यवस्थाबारे अध्ययन गरिरहेको छ। बस्नेतका अनुसार नेपाल गुणस्तर तथा नापतौल विभागले फरक तौलका ग्यासका मापदण्ड निर्धारण गरिसकेको छ। अहिले घरायसी र व्यावसायिक दुवै प्रयोजनमा 14.2 किलो का सिलिण्डर प्रयोग भइरहेका छन्। विभागले साना परिवारका लागि 5 किलो, नियमित घरायसी प्रयोजनका लागि 14.2 किलो, मध्यम स्तरका व्यावसायिक प्रतिष्ठानका लागि 19 कि, लो र ठूला होटल तथा औद्योगिक प्रतिष्ठानका लागि 450 किलो का सिलिण्डरको मापदण्ड बनाएको छ। नेपाल आयल निगमले घरायसी र व्यावसायिक प्रयोजनका लागि ग्यासको मूल्य तथा वितरण प्रणाली फरक बनाउने विषयमा अध्ययन भइरहेको जनाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार अहिले प्रति सिलिण्डर 411 रूपियाँ घाटा भइरहेको छ। निगमको तथ्याङ्क अनुसार बजारमा खपत हुने ग्यास मध्ये 30% व्यावसायिक र 70% घरायसी प्रयोजनमा प्रयोग हुन्छ। व्यावसायिक प्रयोजनमा परल मूल्य कायम गर्न सके घाटा रोक्न सकिने ठाकुरले बताएका छन्। सरकारले 1 अषाढ 2070 रातो र निलो सिलिण्डर मार्फत घरायसी र व्यावसायिक ग्यास छुट्याउने व्यवस्था गरे पनि कार्यान्वयन हुन सकेन। उपभोक्ता अधिकार कर्मी प्रेमलाल महर्जनका अनुसार त्यसबेला 80 लाख उपभोक्ता कार्ड छापिएका थिए, तर सरकार ढलेपछि कार्ड वितरण भएन। नेपाल एलपी ग्यास उद्योग संघका तत्कालीन अध्यक्ष शिव घिमिरेले पर्याप्त तयारी नहुँदा विगतको योजना असफल भएको बताएका छन्। उहाँले सबैलाई परल मूल्यमा ग्यास बिक्री गरी लक्षित वर्गलाई ब्याङ्क खाता मार्फत अनुदान फिर्ता गर्नुपर्ने सुझाव दिनुभएको छ। व्यावसायिक प्रतिष्ठानमा ग्यास भण्डारणको सुरक्षा परीक्षण गर्नुपर्ने र ठूला होटल तथा उद्योगमा पाइप मार्फत ग्यास आपूर्ति गर्नुपर्ने उहाँको भनाई छ। 13 वर्ष अघि असफल भएको ग्यास वर्गीकरण फेरि गर्ने तयारीको खबरपछि अब उद्योगतर्फ लागौं। सरकारले बन्द उद्योग खोल्ने मात्र होइन, खुलेका उद्योग टिकाउने नीतिबारे काम गरोस् भन्ने डाङ्गीको भनाई छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा सांसद निशा डाङ्गीले सरकारले बन्द उद्योग खोल्नुका साथै सञ्चालनमा रहेका उद्योग टिकाउन पनि काम गर्नुपर्ने बताएकी छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद डाङ्गीले सरकारले बन्द रहेका उद्योग खोल्ने नीति लिनु राम्रो भएको बताइन्। उनले सरकारले खुलेका उद्योग टिकाउने नीतिबारे पनि काम गर्नुपर्नेमा जोड़ दिइन्। सांसद डाङ्गीले विराटनगर जूट मिल पुनः सञ्चालन गर्न सरकारले थालेको पहल एकदमै राम्रो भएको बताइन्। सञ्चालनमा रहेका जूट उद्योग कसरी जोगाउने भन्ने विषयमा पनि सरकारको ध्यान जान जरूरी रहेको सांसद डाङ्गीले बताइन्। भारतले नेपाली जूट जन्य वस्तुमा लगाउँदै आएको एन्टी डम्पिङ ड्युटी वृद्धि गरेको छ। भारतले काउन्टर भेलिङ ड्युटी इन्भेस्टिगेशन पनि जारी राखेको छ। भारतबाट भएको यस्तो व्यवस्थाले नेपाली जूट उद्योग समस्यामा परेको सांसद डाङ्गीको भनाई छ। जूट उद्योग बन्द हुँदा हजारौंको रोजगारी गुम्ने सांसद डाङ्गीले बताइन्। उद्योग बन्द भए किसानले जूट बाटोमै फाल्नुपर्ने अवस्था आउने उनले उल्लेख गरिन्। त्यसैले भारतसँग आवश्यक कूटनीतिक पहल गरी नेपाली जूट उद्योगको संरक्षण गर्नुपर्नेमा सांसद डाङ्गीले जोड़ दिइन्। औद्योगिक व्यवसाय ऐन 2076 बमोजिम रुग्ण उद्योगको पुनरुत्थान प्रक्रिया अघि बढ़ाउन पनि सांसद डाङ्गीले सरकारको ध्यानाकर्षण गराएकी छन्। सरकारले बन्द उद्योग खोल्ने मात्र होइन, खुलेका उद्योग टिकाउने नीतिबारे काम गरोस् भन्ने डाङ्गीको भनाई सुन्यौं। अब रेसुङ्गा विमानस्थल 3.5 महिनादेखि उडान विहीन रहेको खबर तिर्जाउं। रेसुङ्गा विमानस्थल 3.5 महिनादेखि उडान विहीन भएको छ। पछिल्लो उडान जेठ 24 भएको थियो, त्यसपछि हालसम्म विमानस्थलबाट कुनै उडान हुन सकेको छैन। रेसुङ्गा विमानस्थल गुल्मीका स्टेशन प्रमुख सुमन थापाका अनुसार विमानस्थलमा आइतबार, मंगलबार र शुक्रबार नियमित उडानको तालिका थियो, तर जेठ 24 पछि उडान भएको छैन। पछिल्लो उडान हुने आसपासको समयमा गुल्मी काठमाण्डौ हवाई भाड़ा 3,000 रूपियाँ भन्दा बढ़ीले बढ़ेको थियो। हवाई इन्धनको मूल्य वृद्धिसँगै नयाँ भाड़ा दर कायम गरिएको हो। त्यसपछि आधावटा उडान भए पनि नियमित रूपमा अन्य उडान हुन सकेका छैनन्। नयाँ भाड़ा दर अनुसार गुल्मी काठमाण्डौ एकतर्फी भाड़ा 10,500 रूपियाँ र काठमाण्डौ गुल्मी भाड़ा 10,700 रूपियाँ रहेको स्टेशन प्रमुख सुमन थापाले बताए। यसअघि गुल्मी काठमाण्डौ भाड़ा 7,300 रूपियाँ र काठमाण्डौ गुल्मी भाड़ा 7,500 रूपियाँ थियो। रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको 18 सीट क्षमताको ट्विन अटर जहाजले उडान भर्दै आएको छ। काठमाण्डौबाट बिहान 6:30 र रेसुङ्गाबाट बिहान 7:30 उडान हुने गरेको छ। यसअघि वर्खामा खराब मौसमका कारण उडान स्थगित हुने गरेको थियो। यसपटक भने उडान तयारी नै नभएको स्टेशन प्रमुख थापाले बताए। उनका अनुसार उडान नहुनुको मुख्य कारण खराब मौसम र भाड़ा वृद्धिपछि यात्रुको कमी हो। मौसम सुधार भए र यात्रु भएमा उडान हुने उनले बताए। दुवैतर्फ कम्तीमा 11 भाग 12 जना यात्रु नभएमा उडान स्थगित हुँदै आएको छ। रेसुङ्गा नगरपालिकाको पहलमा 2.5 वर्ष अघि विमानस्थलबाट नियमित उडान शुरू भएको थियो। रेसुङ्गा विमानस्थल 3.5 महिनादेखि उडानविहीन रहेको खबर आयो। अब कंग्रेसमा महाधिवेशन अगाडि एकता कति सम्भव भन्ने प्रश्नतर्फ लागौं। नेपाली कंग्रेसको संस्थापन पक्ष पूर्व सभापति शेरबहादुर देउवालाई 15औं महाधिवेशनको उद्घाटन सत्रको सभापति बनाउन सकारात्मक देखिएको छ। सभापति गगन थापालाई बन्द सत्रको सभापतित्व गराउने प्रस्तावमा पनि संस्थापन पक्ष सहमत देखिएको छ। देउवा पक्षका नेता वीरबहादुर बलायरले देउवालाई उद्घाटन सत्रको सभापति र गगन थापालाई बन्द सत्रको सभापति बनाएर अघि बढ़न तयार भए पार्टी एकताका लागि सहमति हुन सक्ने बताउनु भएको थियो। संस्थापन पक्षका एक पदाधिकारीका अनुसार देउबालाई उद्घाटन सत्रमा प्रमुख अतिथि बनाउने वा उनकै अध्यक्षतामा उद्घाटन सत्र गर्ने विकल्पमा छलफल भइरहेको छ। दुवै विकल्प मान्न संस्थापन पक्ष सकारात्मक रहेको उहाँले बताउनु भएको छ। बाढ़ी पहिरो र राजमार्ग अवरूद्धका कारण 16-19 गतेसम्म तोकिएको केन्द्रीय महाधिवेशन कम्तीमा 3 दिन र बढ़ीमा 1 सातासम्म सार्नुपर्ने अवस्था रहेको ती पदाधिकारीले बताउनु भएको छ। त्यस अवधिमा पूर्व सभापति देउवा र बाहिर रहेको समूहलाई सहभागी गराउने प्रयास जारी रहने उहाँको भनाइ छ। वडा र क्षेत्रीय अधिवेशन प्रक्रिया यी छुट्टी पद सभापतिबाट मनोनित हुने संख्या बढ़ाएर देउवा पक्षलाई केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गराउन सकिने विकल्प अघि सारिएको छ। महामन्त्री प्रदीप पौडेलले महाधिवेशन शुरू हुनु अगावै राखिएको प्रस्तावमा मिल्न तयार भए अहिले पनि आफूहरू सकारात्मक रहेको बताउनु भएको छ। उहाँका अनुसार सभापति गगन थापाले आफू संयोजक नरहे पनि देउबा पक्षले प्रस्ताव गरेको व्यक्तिको नेतृत्वमा अधिवेशन आयोजक संयन्त्र बनाउन सहमति जनाइसक्नु भएको थियो। सबैलाई समेट्ने परिस्थिति बने शेरबहादुर देउबालाई संयोजक बनाएर महाधिवेशन गर्न सकिने उहाँले बताउनु भएको छ। निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काका अनुसार आइतबार 50 जिल्लामा र बाँकी जिल्लामा मंगलबार क्षेत्रीय अधिवेशन सम्पन्न हुनेछ। सभापतिले मनोनित गर्न पाउने 75 जनाको कोटाबाट देउबा पक्षलाई समेट्ने तथा विधान संशोधन गरेर संख्या बढ़ाउने विकल्पमा पनि संस्थापन पक्ष सकारात्मक छ। तर देउबा पक्षका नेता एनपी साउदले प्रमुख अतिथि बनाउने वा उद्घाटन सत्रको सभापति बनाउने विषयबाट समाधान ननिस्कने बताउनु भएको छ। उहाँका अनुसार आफ्नो समूह महाधिवेशनको तयारीमा जुटिसकेको छ। देउबा पक्षले 15 गते वडा, 20 असोजमा पालिका, 23 असोजमा क्षेत्रीय, 15 कात्तिकमा जिल्ला, 4 मंगसिरमा प्रदेश र 21-23 गतेसम्म समानान्तर केन्द्रीय महाधिवेशन गर्ने तालिका बनाएको छ। कंग्रेसमा महाधिवेशन अगाडि एकता कति सम्भव भन्ने बहसपछि अब परराष्ट्रतर्फको भेटवार्ताको खबर सुनौ। परराष्ट्र मन्त्री खनाल र श्रीलंका विदेश मन्त्री हेरात बीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र श्रीलंका विदेश वैदेशिक रोजगार तथा पर्यटन मन्त्री विजिता हेरात बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको 81औं महासभामा सहभागी हुन न्यूयोर्कमा रहेका मन्त्री खनालले साइडलाइन भेटवार्ताका क्रममा श्रीलंका समकक्षी हेरातसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको हो। भेटमा नेपाल श्रीलंका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपदबाट प्रभावित समुदायप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्नुभएको छ। उहाँले आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकामा श्रीलंका सरकार र त्यहाँका जनताप्रति आभार व्यक्त गर्नुभएको छ। दुवै मन्त्रीले नेपाल श्रीलंका मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धका विभिन्न पक्षमा विचार आदान प्रदान गर्नुभएको छ। उनीहरूले विद्यमान द्विपक्षीय संयन्त्रका बैठक आयोजना गर्नुपर्नेमा जोड़ दिनुभएको छ। व्यापार, पर्यटन, शिक्षा, संस्कृति, सम्पर्क सञ्जाल तथा जनस्तरको सम्बन्ध लगायत आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य थप विस्तार र सुदृढ गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।
5: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम।

0: वडा अध्यक्षज्यू
1: नमस्ते नमस्ते के भन्न आउनु भएछ
0: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
1: भन्नुहोस् त त्यस्तो के कुरा थियो कुन्नी
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
2: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
3: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
4: हुन्छ बाबा हुन्छ छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827676
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ
8: शङ्का सभावे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
4: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिइने
4: दाँत खोल्ने दाँत सफा गर्ने
8: दाँतको एक्सरे गर्ने
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने
8: झिक्न मिल्ने आरपीडी लगाइने
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने
8: बाङ्गो टिङ्गो दाँत मिलाइने
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ
8: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका एक प्रहरी गेट छेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि
4: सम्पर्क नम्बर 029590667 र 9842226
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
4: त्यसको लागि के को चिन्ता हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा
4: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू खाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
8: प्रोप्राइटर लक्ष्मी काफ्रे
4: सम्पर्क 9843447262
8: 9810555580
4: र वाट्सएप नम्बर 9852028646
9: सरप्राइज जेनी यो गहना कस्तो छ
10: छ्या यस्तो पनि गहना लाउँछन्
9: अनि यो
10: तपाईँलाई त गहना किनै आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
9: नरिसाउ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
10: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
9: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
10: हजुर तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
9: दुर्गा ज्वेलरी उद्योग खादबारी एक बुद्ध टोल सङ्कुवा सभा
10: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842279801 जनक पौडेली 9852558344 र 029560248
9: दुर्गा ज्वेलरी उद्योग खादबारी एक बुद्ध टोल सङ्कुवा सभा
11: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
11: अब रेडियो संख्या सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
14: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
15: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
16: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
17: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
18: कुकुर वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कुकुर वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98 61 51 107 र 98 03 96 299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
19: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
20: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
19: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
20: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
19: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
20: ए ल ल, सँगै जाउँ न भाइ।
21: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
20: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
21: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
20: सम्पर्क नम्बर 98 60 96 40 00
21: र 98 19 32 76 75।
20: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
22: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 00 62।
23: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति: स्थान स्वागत होटल खादबारी, मिति 2083 साल आश्विन 18 दते आइतबार अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-464888 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
0: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
6: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
6: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
6: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली, तिलहरी, दिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
6: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
6: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
5: सम्पर्क 029140084 र 98040485827।
7: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न गहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष, ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
8: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
9: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
10: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
9: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
10: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
11: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
10: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
11: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
10: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
11: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
10: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
11: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
10: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
11: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
10: थप जानकारीको लागि 0295752061,
11: 0295753
10: र 98520601177
11: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।
12: आयो सबको घर घरमा आयो।
13: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
14: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
13: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
16: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान: स्वागत होटल खादबारी। मिति: 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-464-88 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।

0: This is Radio Songkhwasabha 95.5 MHz.
1: कोक्रो वार्डर आवश्यकता सम्बन्धी सूचना तुम्लिन्टार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वार्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692189। खादबारी नगरपालिका 9 तुम्लिन्टार एयरपोर्ट गेट।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।

0: उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सप्रेस सुविधा,
1: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ,
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ, दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
2: पाथिपरा डेन्टल, हातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842050541।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, शङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्रे,
4: सम्पर्क 9843447262,
3: 9010555580
4: र वाट्सएप नम्बर 9852286646।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेसन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9952061580 र 9942081181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी एक, शङ्खुवा सभा।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860946400
3: र 9919376775।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न

0: परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा,
0: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852558344 र 029562248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
2: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
4: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
4: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
4: होटल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
5: डिजाइनर सुमन ठटाल, 9865349444
4: र 029590155।
3: More style, more design. Total Tailors.

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो शंखुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खाँदबारी एक खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
3: नमस्कार है वडाध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827076।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँदबारी एक बुजुर्ग बाटो दूरसञ्चार जाने बाटो।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, शंखुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफले।
1: सम्पर्क 9843347262,
11: 9010555585
1: र व्हाट्सएप नम्बर 9852286646।
12: आयो सबको घर घरमा आयो।
13: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शंखुवा सभा 95.5 मेगाहर्ज।
13: अब रेडियो शंखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 029562066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शंखुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
16: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन्दन भएको पाप थियो कुन्नी।
17: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
19: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
20: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
21: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
20: हाम्रो सेवाहरू
21: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी एक, सङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
2: नमस्कार भाइ तुमलेतिर पो हिँडेको हौ म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
2: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
1: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
2: ए ल ल सँगै जाउँ न भाइ
3: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ
2: रबिन टेलर्स खापबारी नगरपालिका 9 तुमलिङ टार राधाकृष्ण मन्दिर अगाडि
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
2: सम्पर्क नम्बर 9860946000
3: र 9819325775

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा

0: भएन भनेको तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1 सङ्खुवा सभा।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801, जनक पौडेली, 98520-58344 र 029560248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98520-55768, 98520-55768।
12: साथै 98520-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
14: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
13: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
15: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू

0: उपलब्ध छ र यस्ता पाठ पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
0: सम्पर्क 9843447262,
1: 9810555580
0: र वाट्सएप नम्बर 9852028646।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बीबी राजमार्गमा एकतर्फी साना गाड़ी चल्न थाले। काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि खुल्यो। लामो दूरीको यात्रा गर्दा जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीको आग्रह। कांग्रेसको 15 महाधिवेशन 2 दिन सर्यो। असोज 18 गते काठमाडौँमा उद्घाटन हुने। संस्थापन इतर पक्ष पनि समानान्तर महाधिवेशनको तयारीमा। मलेसिया कामदार पठाउन सूचीकृत म्यान पावर कम्पनीलाई नाम फिर्ता लिन विभागको निर्देशन। कूटनीतिक पहल मार्फत समस्या समाधान गर्नुपर्ने भन्दै व्यवसायीहरू असन्तुष्ट। ओपन एआईले नयाँ एआई मोडेल सार्वजनिक नगर्ने। सुरक्षा र विश्वसनीयता सम्बन्धी मापदण्डहरू पालना नगरेको कम्पनीको भनाई। र एक दिवसीय वरियतामा अस्ट्रेलिया 5 स्थानमा झर्यो। नेपाल खबरमा अब पूरा खबर। लगातारको वर्षासँगै आएको बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाड़ीहरू एकतर्फी रूपमा चल्न थालेका छन्। बाढ़ीले सड़क तथा अस्थायी डाइभर्सन बगाएका ठाउँमा डाइभर्सन र पहिरो पन्छाएपछि गाड़ी एकतर्फी चल्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नवबुद्ध नगरपालिका 6 को चौकी डाँडा, रोशी गाउँपालिका 7 को कटुन्जी तथा 400 बेसी, वडा नम्बर 8 को गिम्दी बेसी र वडा नम्बर 11 को मामती क्षेत्रमा सड़क अवरूद्ध भएको थियो। चौकी डाँडामा रोशी खोलाको बहाव अझै उच्च रहेकाले तत्काल खोलाको किनारमा डाइभर्सन बनाउन नसकिएपछि खानेपानीको पम्प हाउस रहेको भित्री ट्र्याकबाट गाड़ीहरू सञ्चालन गरिएका छन्। सड़क खुले पनि नदीको बहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। यस्तै लगातारको वर्षासँगै गएको पहिरोका कारण केही दिनदेखि अवरूद्ध बनेको कान्ति लोकपथ आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। वर्षाले सड़कका विभिन्न ठाउँमा पहिरो खसेपछि काठमाडौँ हेटौँडा जोड्ने यो मुख्य राजमार्ग अवरूद्ध भएको थियो। अहिले एकतर्फी गाड़ी चल्न थालेका ट्राफिक प्रहरीले जनाएको छ। यता पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णभेर, परेवाभीर र बांगेमोड क्षेत्रमा सड़क भने अवरूद्ध नै छ। यसैबीच सड़क अवरूद्ध भएर काठमाडौँमा रोकिएका ट्रक तथा ठूला बसहरू पनि आजदेखि क्रमशः गन्तव्यतर्फ जान शुरू गरेका छन्। काठमाडौँको कलंकी, बल्फू, भक्तपुरको सूर्यविनायक लगायतका क्षेत्रमा गाड़ीको चाप बढ़ेको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन 2 दिन फर सरेको छ। यसअघि असोज 16 गतेदेखि शुरू गर्ने तयारी भएको महाधिवेशन अब आउँदो आइतबार असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुल्ला मंचमा उद्घाटन हुने भएको छ। महाधिवेशन 18 गतेदेखि शुरू हुने, देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारण सृजना भएको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै मिति सारेको कांग्रेसले जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज निकाल्नुभएको विज्ञप्तिमा महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेको तथा प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भइरहेका बताउनु भएको छ। यसैबीच गगन थापा नेतृत्वको नेपाली कंग्रेसले अधिवेशनको गतिविधि अघि बढ़ाइरहँदा निवर्तमान सभापति शेरबहादुर देउबा पक्षले पनि बेग्लै महाधिवेशन गर्ने तयारी गरेको छ। देउबा पक्ष असोज 15 गते ओडा अधिवेशन, आउँदो मंगिर 21 देखि 23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारीमा छ। कांग्रेसभित्र दुई पक्ष नै समानान्तर महाधिवेशन गतिविधिमा लागेका छनृ। वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 वटा म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीहरूलाई पत्र पठाउँदै एफडब्ल्यूसीएमएसको वेबसाइटमा रहेका आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 को दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीहरूलाई सचेत समेत गराइएको छ। विभागको निर्देशनप्रति सूचीकृत म्यान पावर व्यवसायहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले म्यान पावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसिया सरकारसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता समेत गर्नुभएको थियो। तर मलेसिया सरकारले भने अहिलेसम्म यसबारे कुनै सार्वजनिक धारणा बाहिर निकालेको छैन। अध्यादेश निष्क्रिय भएपछि कानूनी रूपमा निष्क्रिय भएका केही व्यवस्था फेरि कायम गर्ने बाटो खुलेको छ। सरकारले ल्याएको केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 आज प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो। प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल भयो। छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। विभिन्न अध्यादेश मार्फत केही नेपाल ऐन संशोधन गर्न बनेका व्यवस्था निष्क्रिय भएसँगै कानूनी रूपमा निष्क्रिय भएका ती व्यवस्था फेरि कायम गर्न सरकारले यो विधेयक ल्याएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-33-493-555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। विपदका कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि रसुवाका विभिन्न ठाउँमा 13 वटा बाल मैत्री केन्द्र स्थापना गरिएको छ। नेपाल रेडक्रस सोसाइटीले युनिसेफको सहयोगमा ती केन्द्र स्थापना र सहजीकरण गरेको हो। भटेकोशी बाढ़ीबाट उत्पन्न विपदको अवस्थालाई मध्यनजर गर्दै प्रभावित बालबालिकाहरूलाई सुरक्षित, सहज र बाल मैत्री वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र संचालनमा ल्याइएका छन्। अहिलेसम्म स्थापना गरेका केन्द्र मध्ये 9 वटा केन्द्र पूर्ण रूपमा संचालनमा आइसकेका छन् भने बाँकी 4 वटा संचालनको क्रममा छन्। अहिले संचालनमा रहेका केन्द्रमा 462 जना बाल बालिकाहरूले आश्रय लिइरहेका छन्। लगातारको वर्षापछि गएको आइतबार घटे खोलामा लेदोसहितको ढुङ्गा गिटी बालुवाले थुनिएको मर्स्याङ्गी नदी खोल्न शुरू गरिएको छ। नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको र एक्सावेटर लगायतका सामग्री उपयोग गरी केही मात्रामा काम शुरू भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनका अनुसार पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेकाले त्यस क्षेत्रका केही घर समेत डुबानमा परेका हुन्। होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश तत्काल विश्वभर फैलाउन आवश्यक रहेको बताउनु भएको छ। भोटेकोशी करिडोरमा आएको बाढ़ीका कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पार्न सक्ने भन्दै उहाँले दशैं तिहारको मुख्य पर्यटकीय सीजन अघि नै भारत, चीन लगायत प्रमुख पर्यटकीय बजारमा प्रवर्धन अभियान संचालन गर्नुपर्ने बताउनु भएको हो। अध्यक्ष शाहले भोटेकोशी क्षेत्रमा विपद आए पनि काठमाडौँ, पोखरा, चितवन लगायत प्रमुख पर्यटकीय गन्तव्य सामान्य अवस्थामा रहेको स्पष्ट सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सरकार, पर्यटन बोर्ड, विदेशमा रहेका नेपाली दूतावास र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। सुरक्षा सम्बन्धी चिन्ताका कारण ओपन एआईले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता एआई मोडल जीपीटी 6.1 अस्त्र सार्वजनिक नगर्ने भएको छ। च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईले आज यसको पुष्टि गरेको हो। कम्पनीले यो मोडलको सुरक्षा र विश्वसनीयता सम्बन्धी आफ्ना स्थापित मापदण्डहरू पूर्ण रूपमा पूरा नगरेको जनाएको बीबीसीले लेखेको छ। ओपन एआईमा सुरक्षा प्रणाली प्रमुख साँची जैनले यो एआई मोडलले इन्टरनेट ब्राउज गर्ने र एपहरू चलाउने जस्ता कार्यहरू स्वायत्त रूपमा गर्न सक्ने भए पनि यसको कार्य सम्पादन कम्पनीको अपेक्षा अनुरूप नभएको बताउनु भएको छ। अब खेल खबर। आईसीसी एक दिवसीय वरियतामा अस्ट्रेलिया 5 औं स्थानमा झरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा अस्ट्रेलिया 1 स्थान खस्किएर 5 औं स्थानमा झरेको छ। घरेलु टोली दक्षिण अफ्रिकासँग 3 खेलको एक दिवसीय श्रृंखला खेलिरहेको अस्ट्रेलियाले लगातार 2 खेलमा हार बेहोरेको छ। एक दिवसीय वरियतामा पाकिस्तान 1 स्थान सुधार गरेर 4 स्थानमा उक्लिएको छ। यस्तै इंग्ल्याण्ड 1 स्थान सुधार गरेर 6 स्थानमा उक्लिएको छ। यसै गरी श्रीलंका 1 स्थान खस्किएर 7 स्थानमा झरेको छ। घरेलु टोली इंग्ल्याण्डले 3 खेलको एक दिवसीय श्रृंखलामा श्रीलंकालाई 2-1 हराएको थियो। एक दिवसीय वरियतामा भारत शीर्ष, त्यसै गरी न्यूजील्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा यथावत छन्। एक दिवसीय वरियतामा नेपाल 17 स्थानमा यथावत छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बीपी राजमार्गमा एकतर्फी साना गाड़ी चल्न थाले। काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि खुल्यो। लामो दूरीको यात्रा गर्दा जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीको आग्रह। कांग्रेसको 15 महाधिवेशन 2 दिन सर्यो। असोज 18 गते काठमाडौँमा उद्घाटन हुने संस्थापन इतर पक्ष पनि समानान्तर महाधिवेशनको तयारीमा। मलेसिया कामदार पठाउन सूचीकृत म्यान पावर कम्पनीलाई नाम फिर्ता लिन विभागको निर्देशन। कूटनीतिक पहल मार्फत समस्या समाधान गर्नुपर्ने भन्दै व्यवसायीहरू असन्तुष्ट। ओपन एआईले नयाँ एआई मोडल सार्वजनिक नगर्ने, सुरक्षा र विश्वसनीयता सम्बन्धी मापदण्डहरू पालना नगरेको कम्पनीको भनाई। र एक दिवसीय वरियतामा अस्ट्रेलिया 5 स्थानमा झर्यो।
4: साली नदीको शिर,
6: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181। वेबसाइट झुले.com.np।
8: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
9: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
10: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44282042 44282042।
11: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
12: NBL सर्वसुलभ आवास कर्जा,
13: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
12: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
13: विशेषताहरू, ₹3 करोड सम्मको कर्जा सुविधा,
12: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
13: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
12: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
13: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
12: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
14: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले पहिलो चरणमा सामुदायिक विद्यालयको कक्षा 9 अध्ययनरत 400 छात्रालाई आत्मरक्षा सम्बन्धी तालिम दिने भएको छ। छात्राहरूलाई हिंसा बुझ्न सक्ने बनाएर हिंसामा परेका बेला आफूलाई घटनाबाट बचाउन सक्ने बनाउनु तालिमको उद्देश्य रहेको विभागले जनाएको छ। यो तालिम 2 दिनको हुनेछ। परीक्षा तथा कार्यक्रम महाशाखाका प्रमुख सुशील सुवेदीका अनुसार शिवपुरी जनकल्याण रत्न राज्य विश्व निकेतन ज्ञानोदय जनपथ जनजागृति ज्ञान रश्मि तरूण कन्या र पद्मकन्या विद्वाश्रम मावि गरी 10 विद्यालयमा यो तालिम सञ्चालन हुनेछ। काठमाडौँको राष्ट्रिय गृह महासम्यक महादान मूल समारोह समितिको सचिवालय स्थापना भएको छ। आउँदो माघ 1 गते हुने महादान कार्यक्रम आयोजना गर्न आवश्यक सबै प्रकारका प्रशासनिक प्रक्रिया तथा तयारी गर्ने, कार्यान्वयन समिति र क्षेत्रगत उपसमितिका काम गर्ने, सरकारवाला र साझेदारसँग समन्वय गर्ने काम सचिवालयले गर्नेछ। सम्यक महादान सञ्चालन तथा व्यवस्थापन लगायतका कामका नीतिगत काम गर्न गएको असोज 8 गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगलको प्रमुख संयोजकत्वमा 301 सदस्य मूल समारोह समिति घोषणा भइसकेको छ। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 2 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका 8 का 45 वर्षीय खरबा तामाङ र धादिङको
15: नेत्रावती डमजोङ गाउँपालिका पाँचका 31 वर्षीय ईश्वर खतिवडा रहेका छन्। खरबाले जापान पठाइदिने भन्दै एकजनाबाट 9 लाख तथा ईश्वरले स्लोभेनिया र मालदिव्स पठाइदिने भन्दै 25 जनाबाट 85 लाख रूपियाँ लिएर सम्पर्क

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946400
3: र 9819320075।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू:
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा:
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
6: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
6: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू:
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
6: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ, संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98-420-22-667।
7: खातबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश: खातबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खातबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष, ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।

0: लु राजा, बक्स यहाँ छ, अधिकृत पनि यही छ।
1: मलाई यहाँ किन ल्याउनु भयो हजुर?
2: यो गाउँमा मैले सोचे जति भोट आए कि आएन, पहिला यहाँ गन्ने अनि मात्र लाने।
3: आज 19 गते हल्का रमाइलो।

उमेर कलिले थियो, हजारौं सपनाहरूले भरिएको मन पनि सँगै थियो, तर पनि सानो दैव लाग्यो, भाग्यले ठग्यो, पापी कालले पनि धरतीमा जिउनै दिएर के गर्नु। सँगै रमाउने इच्छा यो जन्ममा यही छोडेर बिदा हुँदैछु। मेरो सम्झना आयो भने, मेरो सम्झना आयो भने ती अनमोल आँसुका टिका नखसाल्नु ल, किनकि तिमी रुदा म कहिल्यै खुसी हुन सक्दिन, कहिल्यै।

0: यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, एक परदेशी मरेर पनि घर फर्किन्छ। भयो मलाई आफ्नै घर आइपुगे।
1: रेडियो संखुवा सभा समय सूचक अहिले अपराह्नको 4 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6 46।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-76-75।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
8: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङ टावर एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813-51-107 र 9903-96-299। खादबारी नगरपालिका 9 तुमलिङ टावर एयरपोर्ट गेट।
10: आयो सबको घर घरमा।
11: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

Ma

0: सबै राम्रो सधैँ हाम्रो रेडियो सङ्खुवा सभा 95.5 MHz सधैँ सुन्नु होला।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 62।
7: नमस्कार वडाध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर हातबारी बढ्दै सिलाएको त हो नि। तपाईँहरू पनि यसम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
7: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
10: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
11: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
13: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
5: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98।

0: छूटमा सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
2: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
2: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
2: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
2: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
2: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
3: प्रोप्राइटर सुनु एन भीम कदाइली।
2: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827। सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1, जनक पौडेली, 98 5 20 58 344 र 0 29 5 60 248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न गहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
2: खोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना खोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9903692089। खाँदबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768 9852555768।
6: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान: स्वागत होटल खाँदबारी। मिति: 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खाँदबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025 535 040 तथा 98243 4648 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, घिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
9: खादबारी नगरपालिकाको अनुरोध।
10: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
11: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
10: डेंगु रोगको रोकथामका उपायहरू:
11: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
10: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
11: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
10: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
11: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
9: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी, सङ्खुवा सभा।

0: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843347262,
1: 9810555580
2: र वाट्सएप नम्बर 9852028646।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852557668, 9852557668।
10: साथै 9852557668 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका एक, प्रहरी गेट छेउ, सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842267।

0: फिटिङ, भाँडाहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा घिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।
1: खादबारी नगरपालिकाको अनुरोध।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी सङ्खुवा सभा।
4: ओहो लु नमस्कार है सर।
5: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
1: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
1: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
1: ठटाल टेलरिङ सेन्टर, खादबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
5: डिजाइनर सुमन ठटाल, 98615-39444
1: र 0295901055।
6: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खर सभा 95.5 मेगाहर्ज

0: This is Radio Songkhwasabha 95.5 MHz.
1: खानबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश. खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ. लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ. तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्. दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्. वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्. माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ. अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ. अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ. महेश थपलिया नगर प्रमुख.

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: This is Radio Sankhuasabha 95.5 MHz.
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।

संघीय निजामती सेवा सहित तीनवटा विधेयक संसदमा लैजाने सरकारको तयारी। स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सहयोग स्वीकार गर्ने मन्त्री परिषदको निर्णय। नेपाली कंग्रेसको महाधिवेशन दुई दिन पछि सर्यो। असोज 18 शुरू हुने महाधिवेशनमा झण्डै 7,000 प्रतिनिधि सहभागी हुँदै। विपदका कारण प्रसारण लाइन र जलविद्युत आयोजनामा क्षति पुग्दा हिउँदको विद्युत व्यवस्थापन चुनौतीपूर्ण। भारतबाट बिजुली आयात गरी आन्तरिक माग धान्ने प्राधिकरणको गृह कार्य। भारतको ओडिसामा बाढ़ीको जोखिम बढ़ेपछि 1,40,000 मानिसलाई सुरक्षित स्थानमा सारियो। र अध्यक्ष इन्फान्टिनो विरूद्ध युरोपेली फुटबल महासंघले भ्रामक सूचना अभियान चलाएको फिफाको आरोप।

नमस्कार, कान्तिपुर डायरीका साथमा देवशिखा र पूजनी समाचार अब विस्तारमा। सरकारले संघीय निजामती सेवा सहित तीनवटा विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको आजको बैठकले ती विधेयकलाई संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए। त्यस्तै अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2073 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय सरकारले गरेको छ। बैठकले पशु वधशाला र मासु जाँच ऐन 2055 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको छ। मन्त्री परिषद बैठकले स्वास्थ्य सेवा सुधारदेखि कानूनी सुधार, वन क्षेत्र उपयोग तथा उच्च तहका कर्मचारीहरूको पदस्थापनासम्मका विभिन्न 6 निर्णय गरेको छ। यस्तै अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताएका छन्। नेपाली कंग्रेसको 15 महाधिवेशन 2 दिन पर सरेको छ। असोज 16 गतेबाट हुने भनिएको महाधिवेशनको उद्घाटन अब असोज 18 गते काठमाडौँ

0: 28 असोजमा निर्वाचन गर्ने गरी महाधिवेशनको नयाँ कार्यतालिका अघि बढ़ाइने भएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार 19 र 20 असोजमा हुने बन्द सत्रमा सात प्रदेशका छुट्टा छुट्टै समूह बनाएर विभिन्न प्रस्ताव तथा दस्तावेजमाथि छलफल गराउने तयारी छ। दुई दिनको बन्द सत्रमा राजनैतिक, सांगठनिक, समसामयिक तथा नीतिगत विषयका प्रस्तावमाथि प्रदेशगत समूहमा छलफल हुनेछ। बन्द सत्रपछि 21 र 22 असोजमा निर्वाचन गर्ने कार्यक्रम छ। त्यसका लागि पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेद्वारको उम्मेद्वारी दर्ता, मतदान र मतगणना सहित निर्वाचन प्रक्रिया अघि बढ़ाइनेछ।
1: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
2: कान्तिपुर सविस्तार।
1: नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदमा 1154 मेगावाट बिजुली भारतबाट आयात गरी आन्तरिक माग धान्ने तयारी गरेको छ। विपदका कारण विभिन्न प्रसारण लाइन र जलविद्युत आयोजनामा क्षति पुग्दा हिउँदको विद्युत व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। कान्तिपुर कर्मी सीमा तामाङले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
3: नेपाल विद्युत प्राधिकरणले आउँदो हिउँदमा भारतबाट 1154 मेगावट बिजुली आयात गरी आन्तरिक माग धान्ने तयारी गरेको छ। भारतका विभिन्न संयन्त्रबाट बिजुली आयात गरी आन्तरिक बिजुलीको माग पूरा गर्ने तयारी भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताए। गत वर्षको हिउँदमा उच्चतम विद्युत माग 2292 मेगावट थियो। त्यसकारण प्राधिकरणले 1154 मेगावट आयात र 1218 मेगावट आन्तरिक उत्पादनले माग धान्ने तयारी गरेको हो। प्राधिकरणका अनुसार हाल 3739.40 मेगावट उत्पादन छ। आगामी मंगिरसम्म 320 मेगावट बिजुली थपिनेछ। यद्यपि हिउँदमा कुल उत्पादन क्षमताको 30% मात्रै उत्पादन हुने भन्दै 1218 मेगावट मात्रै आन्तरिक बिजुली उत्पादन हुने प्राधिकरणले जनाएको छ। प्रकृतिले धेरै चुनौती दिएको र जनतालाई गुणस्तरीय बिजुली दिनु नै प्राथमिकता रहेको श्रेष्ठले बताए। हिउँदको माग धान्न प्राधिकरणले 400 केवी ढल्केबर मुजफ्फरपुरबाट 600 मेगावट, 132 केवी टनकपुर महेन्द्रनगरबाट 54 मेगावट बिजुली आयात गरिने श्रेष्ठको भनाइ छ। पछिल्लो पटक भारतले आगामी मध्य पुषसम्मका लागि दिनको 18 घण्टा मात्र बिजुली आयात गर्न पाउने गरी नवीकरण गरिदिएको छ। आगामी जनवरीका लागि भारतले फेरि नवीकरण गरिदिनुपर्ने हुन्छ। अब भारतले 16 18बाट 24 घण्टा आरटीसी राउण्ड द क्लक प्रणाली नै आयात गर्न मिल्ने गरी नवीकरण गर्छ गर्दैन उसैमा निर्भर हुनेछ। प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक श्रेष्ठले भने, हिउँदमा भारतमा पनि बिजुलीको माग बढ़छ, त्यसैले नेपालमा उच्च माग हुने साँझको समयमा पोहोर परार पनि 3-4 घण्टा बिजुली दिँदैनथ्यो। यसपालि पनि हामीले आश गरेका छैनौ। त्यसको साटो रियल टाइम क्लियरिङ आरटीसी मोडबाट 150 मेगावट आयात गर्ने प्रक्रियामा छौं। ऊर्जा सुरक्षाका लागि आरटीसी माध्यमबाट बिजुली खरिद गर्नु उपयुक्त विकल्प हुने समेत उनको भनाइ छ। प्राधिकरणले सेप्टेम्बर 2026बाटै आयात गर्ने गरी स्वीकृतिका लागि माग गरे पनि हालसम्म आएको छैन। भारतकै स्वीकृतिमा निर्भर रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले प्रस्ताव माग गरिएकामा भारतका 5 विद्युत व्यापार कम्पनीले पेश गरेको प्राधिकरणको भनाइ छ। त्यसमध्ये सबैभन्दा कम मूल्य प्रस्ताव गरिएको कम्पनीसँग सम्झौता गर्न प्राधिकरणको संचालक समितिमा छलफल गरिसकिएकाले बोर्डको निर्णयपछि विद्युत नियमन आयोगमा सहमतिका लागि पठाइनेछ। आयोगको सहमतिपछि 150 मेगावट आयातका लागि सम्झौता हुने र भारतमा स्वीकृतिको प्रक्रिया अघि बढ़ाइने प्राधिकरणको भनाइ छ। यद्यपि भारतको केन्द्रीय विद्युत प्राधिकरणले स्वीकृति दिएपछि मात्रै बिजुली आयात गर्न पाइनेछ। प्राधिकरणले जनवरी 2027 मेसम्मका लागि 150 मेगावट बिजुली खरिद गर्न लागेको हो। हालैको अविरल वर्षापछि आएको पहिरोका कारण काली गण्डकी करिडोर 220 केबी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुस्मासम्मको खण्डका केही टावरमा क्षति पुग्दा 190.4 मेगावट बिजुली उत्पादन अनिश्चित भएको छ। सो टावर पुननिर्माण भएपछि मात्रै 38 मेगावटको निलगिरी 71 मेगावटको निलगिरी 2, 72 मेगावटको मिस्त्री खोला, 14.8 मेगावटको घार खोला, 13.6 मेगावटको थापा खोला, 6 मेगावटको रेले खोला, 5 मेगावटको घलिम्डी जलविद्युत आयोजनाको विद्युत उत्पादन हुनेछ। यसअघि 2081 मई 230 मेगावट बिजुली आयात गर्न नेपाल विद्युत प्राधिकरण र भारतको एनटीपीसी विद्युत व्यापार निगम एनवीवीएन बीच द्विपक्षीय सम्झौता भएको थियो, तर स्वीकृति नपाउँदा आयात गर्न सकिएको थिएन। 2082 विद्युत आयात गर्न सम्झौता भए पनि मूल्यको विवादले गर्दा सम्झौता नै खारेज गरिएको थियो। यसका अलावा प्राधिकरणले नेपाल भारत विद्युत आदान प्रदान समिति पीईसी मार्फत पनि 350 मेगावट आयात गर्न सकिनेछ। सन् 2027 लागि भने मूल्य तय भइसकेको छैन। यसअघि पीईसीको 17 बैठकले सन् 2026 लागि

0: बिजुलीको मूल्य 1.5% मात्र वृद्धि गरेको थियो। बैठकले 132 केभी प्रसारण लाइन मार्फत खरिद गरिने विद्युतको दर प्रति युनिट 8.22 भारू 13.15 रूपियाँ 33 केभीमा प्रति युनिट 8.91 भारू 11.58 रूपियाँ तथा 11 केभी स्तरमा प्रति युनिट 9.55 भारू 15.28 रूपियाँ कायम गरेको थियो। यो हुनेछ सन् 2027 का लागि भने पीईसीले नयाँ दर तोक्नुपर्नेछ। गत बुधबारदेखि परीक्षण चरणमा रहेको 40 मेगावटको राहुघाट जल विद्युत आयोजनामा क्षति पुगेकाले सञ्चालनमा आउन 10 दिन लाग्ने प्राधिकरणले जनाएको छ। आयोजनाको टेलरेस बिजुली उत्पादन भएपछि पानी पठाइने सुरुङमा क्षति पुगेको र टर्बाइन फ्लोरमा पानी पसेकाले सफा गरी सञ्चालनमा आउन करिब 10 दिन लाग्ने उनले बताए। गत भदौमा आएको बाढ़ीका कारण त्रिशुली करिडोरका 430.8 मेगावट र समुद्र टारका 21 मेगावट बिजुली उत्पादन अनिश्चित भएको छ। केही जल विद्युत आयोजनामै क्षति र केही सब स्टेशनमा क्षति पुग्दा बिजुली उत्पादन गर्न नसकेको प्राधिकरणको भनाइ छ। त्रिशुली करिडोरका जलविद्युत आयोजना काठमाडौँ उपत्यकाको बिजुलीको माग पूरा गर्न महत्वपूर्ण मानिए पनि हाल सञ्चालनमा नरहेको हिउँदमा चुनौतीपूर्ण देखिएको छ। तर प्राधिकरणका प्रवक्ता राजन ढकालले त्रिशुली करिडोरका 450 मेगावट भए पनि हिउँदमा अधिकतम 150 मेगावट मात्रै आउने भएकाले अन्यत्रबाट त्यसलाई पुर्याउने उनले बताए। उनले भने आगामी मंगिरसम्म 320 मेगावट थपिन्छ। राहुघाट जलविद्युत आयोजना दिनभर पानी जम्मा गरेर आवश्यकताका आधारमा 4 घण्टा चलाउन सकिन्छ। त्यसैले त्रिशुली करिडोरबाट आउने बिजुली मर्स्याङदी लगायतका करिडोरबाट ल्याउन सकिन्छ।
1: सरकारले पटक पटक दोहोरिने ग्यास आपूर्ति समस्याको दीर्घकालीन समाधान खोज्न भन्दै फेरि घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै तौलका ग्यास प्रयोगमा ल्याउने तयारी थालेको छ। यसका लागि सरकारले समिति गठन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतको संयोजकत्वमा गठित समितिले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै तौलका ग्यास प्रयोगमा ल्याउने बारे अध्ययन थालेको हो। समितिमा नेपाल आयल निगम, ग्यास उद्योगी, नेपाल गुणस्तर तथा नापतौल विभाग लगायतका प्रतिनिधि छन्। समितिले ग्यास अभावको समस्या दीर्घकालीन समाधानका लागि ग्यास वर्गीकरणदेखि भण्डारण लगायत उपायबारे सुझाव दिने संयोजक बस्नेतले बताएका छन्।
2: अविरल वर्षाका कारण प्रभावित काठमाडौँ जोड्ने प्रमुख राजमार्ग सञ्चालनमा आउन थालेका छन्। सड़क विभागका अनुसार बीपी, पृथ्वी, कान्ति, त्रिभुवन र अरणीको राजमार्ग तथा बल्खु, कुलेखानी, भीमफेदी, हेटौडा सड़क सञ्चालनमा छन्। सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभ राज नेउपानेका अनुसार यी सड़कका अधिकांश खण्डमा दुईतर्फी र केही स्थानमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा भने अहिले एकतर्फी रूपमा सवारी चलिरहेका छन्। त्यहाँ दुईतर्फी यातायात सञ्चालन गराउने गरी सड़क खुलाउने काम भइरहेको विभागले जनाएको छ। वर्षाका कारण विभिन्न स्थानमा सड़क अवरूद्ध तथा एकतर्फी भए पनि सड़क विभागको निरन्तर प्रयासपछि काठमाडौँ जोड्ने प्रमुख राजमार्गमा यातायात सञ्चालनमा आएको हो।
1: नेपाल चीन जोड्ने तातोपानी कोदारी नाकालाई थप सहज र प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण तथा संयुक्त अनुगमन गरेको छ। परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा गएको टोलीले चिनिया पक्षसँग छलफल गर्दै सीमा क्षेत्रमा समस्या र नाकासम्म पुग्ने सड़कको अवस्थाबारे ध्यान आकर्षण गराएको हो। परराष्ट्र अर्थ र पूर्वाधार विकास मन्त्रालय, सड़क विभाग तथा सड़क डिभिजन चरीकोटका अधिकारी सहभागी टोलीले राजमार्गको भौतिक अवस्था र सञ्चालनमा देखिएका प्राविधिक चिनाईको अध्ययन गरेको छ। नाकाको दीर्घकालीन सञ्चालन र आपूर्ति सहज बनाउन सड़क मरमत तथा सुधारको काम तत्काल अघि बढ़ाउने विषयमा छलफल भएको छ। चिनिया पक्षले पनि समस्या समाधान र पूर्वाधार सुधारमा सहकार्य गर्ने सकारात्मक संकेत दिएको छ।
2: नारायणी नदीको वाडीमा बगेर पश्चिम नवलप्रासीको सुस्ता पुगेको गैंडा फिर्ता ल्याउन चितवन राष्ट्रिय निकुञ्जले 25 जनाको टोली परिचालन गरेको छ। सुस्ता गाउँपालिका 4 नरसहीमा मंगलबार दिउँसो गैंडा चढ़दै गरेको सूचना पाएपछि संरक्षण अधिकृत मधु नेपालीको नेतृत्वमा 2 वटा हात्ती सहितको टोली खटाइएको हो। निकुञ्जका अनुसार टोलीमा गैंडा बेहोश पार्ने प्राविधिक जनशक्ति र सुरक्षाकर्मी समेत छन्। गैंडालाई डक्ट मार्फत बेहोस बनाएर ट्रकमा राखी चितवन ल्याउने तयारी गरिएको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापाका अनुसार गैंडा नारायणीको भेलमा बग्दै गण्डक ब्यारेज समेत पार गरेर भारत नजिकको सुस्ता क्षेत्रमा पुगेको हो। यसअघि पनि 9 वर्ष अघि नारायणीमा बगेका 12 वटा गैंडा भारतबाट फिर्ता ल्याइएको थियो। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
3: ओहो जेठा, बजार खरिद कि क्या हो?
4: जस्ता पाता किनौ कि भनेर नि काका।
3: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
4: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
3: घट लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
4: उसो भए कुन किन्ने त काका?
3: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नै किन्ने नि लाटा।
4: कहाँ काका, उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्?
3: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
5: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
4: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका।
6: उल्लास भए अरू किन खोज्ने?
7: हालै आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा बालबालिका आफ्ना परिवारबाट छुटिएका वा उचित हेरचाह विहीन अवस्थामा परेका हुन सक्छन्। यस्ता बालबालिका बेचबिखन, शोषण, यौन दुर्व्यवहार र असुरक्षित बसाई सराईको उच्च जोखिममा पर्न सक्छन्।
8: कृपया बालबालिकालाई अपरिचित व्यक्तिसँग काम, शिक्षा वा आश्रयको आश्वासनमा नपठाउनुहोस्। परिवारबाट छुटिएका वा साथमा कोही नभएका बालबालिका बारे तुरुन्तै नेपाल प्रहरीको 100 खोज तथा उद्धारका लागि 104 बाल हेल्पलाइन 1098 नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो 1177 फोन गरेर जानकारी गराउन वा स्थानीय सरकार, राष्ट्रिय बाल अधिकार परिषद, स्थानीय बाल कल्याण अधिकारी, समुदायका अगुवाहरूलाई जानकारी दिनुहुन अनुरोध छ।
7: प्रत्येक बाल बालिकालाई सुरक्षित र संरक्षित राख्न तथा परिवारसँग पुनर्मिलन गराउन हामी मिलेर काम गरौं। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफसँगको सहकार्यमा जनहितमा जारी।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। अछामका दुर्गम गाउँमा सड़क विस्तारसँगै कृषि उपज र पशुजन्य उत्पादन गाउँमै संकलन हुन थालेपछि किसानलाई बजार खोज्दै हिँड्नुपर्ने बाध्यता घटेको छ। अदुवा, टिमुर, मकै र खसी बोकाको बिक्रीबाट किसानको आमदानी बढ़नुका साथै बाँझो जमीनमा खेती र पशुपालन विस्तार हुँदै गएको छ। तर बढ़दो उत्पादनसँगै मकै बालीमा बाँदर र बदेलको क्षति रोक्नु किसान र स्थानीय तहका लागि चुनौती बनेको छ। अछामबाट कान्तिपुर कर्मी मेनुका ढुंगानाको रिपोर्ट।
2: अछामका दुर्गम गाउँमा केही वर्ष अघिसम्म कृषि उपजको उत्पादन भए पनि बजारसम्म पुर्याउनु किसानका लागि ठूलो चुनौती थियो। गाउँमा उब्जिएको मकै, अदुवा, टिमुर होस् वा खसी बाख्रा बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था थियो। सड़क पुगेपछि भने गाउँमै कृषि उपज संकलन हुन थालेको छ। व्यापारी र खरिदकर्ता गाउँसम्मै पुग्न थालेपछि किसानले उत्पादन बढ़ाउन थालेका छन्। त्यसको प्रत्यक्ष प्रभाव गाउँको आर्थिक गतिविधिमा देखिन थालेको छ। पञ्चदेवल विनायक नगरपालिका छ टोलीमा हरेक वर्ष अदुवा, टिमुर, अल्लो र मकै संकलन हुन्छ। गाउँमा संकलन भएको उत्पादन अछाम बाहिर कैलाली, सुर्खेत, बाँके जिल्लाका बजारसम्म पुग्छ। वडाध्यक्ष कमल रावलले गाउँबाट कृषि उपज संकलन गरेर बाहिरी बजारसम्म पुर्याउने काम गर्दै आएका छन्। रावलका अनुसार यो वर्ष मात्रै टोलीबाट करिब 55,000 किलो अदुवा संकलन भएको छ। प्रति किलो 55 रूपियाँका दरले किसानबाट अदुवा खरिद गरिएको उनले बताए। त्यस्तै 8 क्विन्टल टिमुर प्रति किलो 500 रूपियाँका दरले संकलन भएको छ। गाउँमा 3 अदुवा कृषक समूह गठन भएका छन्। प्रत्येक समूहमा 25 जना किसान आबद्ध भएका छन्। समूहमा आबद्ध किसानले औसतमा प्रति व्यक्ति 1 क्विन्टलसम्म अदुवा उत्पादन गर्ने गरेको राहुलले बताए। मध्य पहाड़ी राजमार्गले अछामका पहाड़ी बस्तीलाई सड़क सञ्जालमा जोड्दै लगेपछि त्यससँग जोड़िएका ग्रामीण सड़कबाट उत्पादन ओसार पसार गर्न सहज भएको उनको भनाई छ। सड़कले गाउँलाई बजारसँग मात्रै जोड़ेको छैन, गाउँमा उत्पादन गर्ने र त्यसलाई बिक्री गरेर आमदानी बढ़ाउने अवसर पनि दिएको छ। सड़क र बजारको सम्बन्धले कृषि मात्र होइन पशुपालनमा पनि परिवर्तन ल्याएको छ। ढकारी गाउँपालिका 4 बलातिकी सेतु कामीको दैनिकी पछिल्ला वर्षमा बाख्रा पालनसँग जोड़िएको छ। श्रीमान रोजगारीका लागि भारतमा छन्। 4 छोरा छोरीको पालन पोषण र पढ़ाई खर्च जुटाउन घरमै आमदानीको स्रोत आवश्यक भएपछि उनले बाख्रा पालन शुरू गरिन्। उनले भनिन्, छोरा छोरीको पालन पोषण गर्न, पढ़ाउने खर्च जुटाउन श्रीमान अहिले पनि भारतमै हुनुहुन्छ। एक्लैको आमदानीले घर परिवार चलाउन नसकेपछि मैले बाख्रा पाल्न शुरू गरेकी हुँ। अहिले मसँग 21 बाख्रा छन्। 4 छोरा छोरीको हेरविचार गर्ने र दिउँसो बाख्रा चराएर समय बित्छ। बाख्रा पालनले सेतुको घरमा आमदानी थपेको छ। गाउँमा सड़क पुगेपछि खसी बोका बिक्रीका लागि टाढाको बजार खोज्नुपर्ने बाध्यता पनि घटेको छ। ढकारीमा गाड़ी पुग्ने भएकाले व्यापारीले त्यहीबाट खसी बोका उठाउने गरेका छन्। चाडपर्वमा अछाम सदरमुकाम मंगलसेनदेखि सुर्खेत, दैलेख र नेपालगंजसम्म त्यहाँका खसी बोका पुग्ने गरेका छन्। सेतुले बाख्रा पालनबाट वर्षमा 1,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी हुने बताइन्। 3-4 वर्ष यता ढकारी क्षेत्रमा बाख्रा पालनसँगै आर्थिक गतिविधि बढ़ेको उनको भनाई छ। गाउँका महिलाहरू बिहानदेखि साँझसम्म बाख्रा चराउन र सिहार गर्न व्यस्त देखिन्छन्। उनीहरूका लागि बाख्रा पालन आवश्यक पर्दा तत्काल नगदमा परिणत गर्न सकिने आमदानीको माध्यम बनेको छ। कृषि उत्पादनतर्फ पनि सड़क र बजारको सम्बन्ध देखिन थालेको छ। मंगलसेन नगरपालिका 6 गत वर्ष 55,000 किलो भन्दा बढ़ी मकै संकलन भएको थियो। स्थानीय विश्वशक्ति कृषि सहकारी संस्थाले प्रति किलो 60 रूपियाँका दरले किसानबाट मकै खरिद गरिरहेको छ। सहकारीले वडा कार्यालय र गुठिना टोलमा संकलन केन्द्र तोकेको छ। मकै पकेट क्षेत्रका रूपमा रहेको यो वडामा उत्पादित मकै धनगढ़ीको पञ्चकोशी सीड कम्पनीले सहकारी मार्फत खरिद गर्ने सम्झौता गरेको छ। किसानले उत्पादन गरेपछि कहाँ बेच्ने भन्ने अन्यल नहोस् भनेर सहकारीले बिउ समेत उपलब्ध गराउँदै आएको छ। सहकारीका व्यवस्थापक वेदराज भण्डारीका अनुसार 4 वर्ष यता किसानबाट नियमित रूपमा मकै संकलन भइरहेको छ। यसपटक 200 भन्दा बढ़ी किसानले मकै बिक्री गरिसकेका छन्। कतिपय किसानले 1,500 किलोसम्म मकै बेचेका छन्। बढ़दो बसाईसराईले खेतीयोग्य जमीन पनि गाउँमा धेरै बाँझा थिए। कृषक नन्दाराम भण्डारीले यसअघि घरका लागि मात्रै मकै उत्पादन गर्थे। उत्पादन बिक्री गर्ने बजार नहुँदा खेती विस्तार गर्ने उत्साह पनि थिएन। अहिले गाउँमै मकै बिक्री हुन थालेपछि बाँझो जमिनमा समेत खेती शुरू भएको उनले बताए। तर उत्पादन बढ्दै जाँदा किसानका समस्या पनि थपिएका छन्। मंगलसेन छको मकै पकेट क्षेत्रमा बाँधर र बँदेलको समस्या गम्भीर बनेको छ। वडाध्यक्ष देवेन्द्र प्रसाद भण्डारीका अनुसार यस वर्ष मात्रै वडाका 107 जना किसानको मकै बँदेलले नष्ट गरेको छ। खेतीयोग्य जमिनको ठूलो हिस्सा उपयोग गर्न सकिने भएकाले आगामी दिनमा उत्पादनमा आधारित कृषि कार्यक्रम सञ्चालन गर्ने वडाध्यक्ष भण्डारीले बताए। रेडियो कान्तिपुरका लागि अछामबाट मेनुका ढुंगानाको साथमा दीपशिखा रेग्मी। मनाङको सदरमुकाम चामेमा लेदो हिलो र गेक्रान थुप्रिएर आंशिक रूपमा थुनिएको मर्स्याङदी नदीको बहाव खुलाउन थालिएको छ। नदीको बहाव सहज बनाउन आजदेखि स्काभेटर र डोजर सहित 3 मेसिन परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सकेसम्म विस्फोटक पदार्थ प्रयोग नगरी नदी खुलाउने प्रयास गरिएको बताइएको छ। गत आइतबार घट्टे खुलामा आएको बाढ़ी पहिरोले ठूलो परिमाणमा लेदो र गेग्रान बगाएर मर्स्याङदीमा थुपारेपछि नदी आंशिक रूपमा थुनिएको थियो। त्यसक्रममा चामे बजारका करिब 9 घर डुबानमा परेका थिए। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी नदी खुलाउने काममा जुटेका छन्।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लमजुङको राईनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ नेउपान्य र प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी सहित 10 विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमको 16,72,000 रूपियाँ हिनामिना गरेको आरोपमा अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। आयोगका अनुसार आर्थिक वर्षको अन्तिम दिन फिर्ता गर्नुपर्ने सशर्त अनुदान रकम फिर्ता नगरी रोजगार संयोजकले पेस्की लिएका थिए। सो रकम अन्य प्रतिवादीका खातामा जम्मा गरी तोकिएको कार्यक्रम सञ्चालन नगर गरेको र हालसम्म फर्स्योट समेत नगरेको आरोप छ। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
3: दैनिक रु 197 रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: बाढ़ी वा अन्य विपदको समयमा बाल बालिका, किशोरी, महिला, अपाङ्गता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक लगायत व्यक्तिहरू हिंसा, दुर्व्यवहार वा यौन जन्य हिंसाको जोखिममा पर्न सक्छन्। घर छोडेर अस्थायी बसोबासमा रहँदा, सुरक्षित ठाउँतर्फ सर्नु पर्दा वा विस्थापित हुँदा आश्रयस्थल, बाटो, काम गर्ने ठाउँ वा कुनै पनि स्थानमा चिने जानेकै वा जो कोही व्यक्तिबाट यस्तो हिंसा हुन सक्छ। तपाईँ वा तपाईँले चिनेको कोही यस्तो अवस्थामा परेको थाहा पाएमा नेपाल प्रहरीको 100, राष्ट्रिय महिला आयोगको 1145 वा बाल हेल्पलाइन 10-9-8 सम्पर्क गरौं। महिला, बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी।
6: ओहो जेठा, बजार हिँडिकी क्या हो?
7: जस्ता पाता किनौ कि भनेर नि काका।
6: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा?
7: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
6: लाटा, जुन पाइन्छ त्यही किन्छ, पस्ताउनु पर्ला है पस्ताउनु।
7: उसो भए कुन किन्ने त काका?
6: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नै किन्ने नि लाटा।
7: कहाँ काका, हुला सस्ता पाता किन सहरसम्म को जाओस्?
6: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
8: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
7: त्यसो भए त म हुला जस्ता पाता नै किन्छु नि काका।
9: हुलास भए अरू किन खोज्ने?
2: ब्रेकपछि गान्धीपुर डायरीमा अब आर्थिक प्रसंग। सन् 2026 शरद ऋतुमा नेपालका 18 हिमाल आरोहणका लागि 637 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार 68 टोलीका 474 पुरूष र 163 महिला आरोहीले आरोहण अनुमति लिएका हुन्। अनुमति दस्तुर बापत विभागले 23,85,00,000 रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन गरेको छ। सबैभन्दा धेरै आरोहीले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन्। मनास्लुका लागि 43 टोलीका 500 जनाले अनुमति लिँदा विभागले 22,58,00,000 रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन गरेको छ। यस्तै धौलागिरी, एक पुथा, हिउँचुली, डाङ्गा हिउचुली र बारूदसे सहित अन्य हिमालका लागि पनि आरोहण अनुमति जारी गरिएको पर्यटन विभागले जनाएको छ।

रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बजे हो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, हातबारी 1, सङ्खुवा सभा।
3: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान: स्वागत होटल खादबारी। मिति: 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-46488 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
4: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 9860964000
6: र 9819324575।

0: राध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर सधैँ छ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
9: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
9: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
10: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
9: प्रोप्राइटर प्रतीक्षा दाहाल,
10: सम्पर्क नम्बर 9816655553
9: र 9843180950।
11: खादबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खादबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष, ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न सरकारद्वारा स्वीकृति। पूर्व प्रधान न्यायाधीश जवरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारको जवाफ। पक्राउ गरिएको नभई सुरक्षा दिएको दावी।
1: उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगेको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ।
0: एमाले चाडपर्वपछि सरकारको विरोधमा आन्दोलन गर्ने, अनुशासन र निष्ठामा रहन नेता तथा कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन। कांग्रेसको 15 महाधिवेशन दुई दिन पर धकेलियो।
2: असोज 16 र 17 गते महाधिवेशन प्रतिनिधिको नाम दर्ता हुन्छ। 15 महाधिवेशनको उद्घाटन समारोह चाहिँ 83 असोज 18 गते।
0: पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन अवरूद्ध। बीपी राजमार्गमा पनि साना गाडी चल्न थाले। असोज 17 गतेदेखि भीषण वर्षा हुन्छ भनी फैलाइएको भ्रामक खबरको पछि नलाग्न मौसमविदको सुझाव।
3: सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर भन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी चाहिँ लिनुहुन हामी अनुरोध गर्दछौ।
0: र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपालको यात्रा क्वार्टर फाइनलमै सीमित। वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा।
4: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर र लुम्बिनी जस्ता सम्पदाले नेपाललाई धार्मिक पर्यटनका लागि अद्वितीय सम्भावना प्रदान गरेको छ। यी सम्पदा दक्षिण र पूर्वी एसियाका करोड़ौं हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूका लागि साझा आस्थाको धरोहर भएकाले नेपालमा सुरक्षित छ र पर्यटकहरूको लागि स्वागत गर्ने वातावरण छ भन्ने सूचना अब दिनु आवश्यक छ। पर्यटकहरूलाई आकर्षित गरेर प्रचार प्रसार गर्न सकिए मात्र नेपालको आर्थिक समृद्धिको आधार पर्यटन बन्न सक्छ। अब खबर सन्तोषी रावलबाट।
5: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारले प्रष्टीकरण दिएको छ। शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषदका निर्णय सार्वजनिक गर्ने क्रममा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरिएको नभई सुरक्षा लिएको दावी गर्नुभएको छ। संचारकर्मीलाई प्रतिक्रिया दिँदै वहाँले जबरालाई प्रहरले रेस्क्यू गरेको बताउनुभयो। मन्त्री पोखरेलले शुरूमै थ्रेड आइसकेपछि सुरक्षित स्थानमा लगिएको दावी गर्नुभएको थियो। पत्रकारसँग कुरा गर्दै पोखरेलले भन्नुभयो,
1: पूर्व प्रधान न्यायाधीश शैलेन्द्र शमशेरज्यूको प्रश्न सबैतिरबाट आएको छ। स्पष्ट नै भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन। यहाँहरूले देख्नु नै भएको छ, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि सुरक्षाको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगेको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ।
5: सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको हो। असोज 17 गतेदेखि तीन दिन भीषण वर्षा हुने भनेर रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज एक सूचना जारी गर्दै भीषण वर्षा सम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै सम्पूर्णलाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जाल मार्फत अपडेट रहन विभागले अनुरोध समेत गरेको हो। मौसमविद डेभिड ढकालले भन्नुभयो,
3: भोलि पर्सिको दिनमा पनि वर्षाको सम्भावना कतै पनि देखिँदैन। सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर भन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी चाहिँ लिनुहुन हामी अनुरोध गर्दछौ, जसको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू हेर्दै गर्नुहोला।
5: अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण चार दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाडी

0: कांग्रेसको 15 महाधिवेशनको उद्घाटन दुई दिनपछि सरेको छ। यसअघि असोज 16 गतेदेखि शुरू हुने भनिएको महाधिवेशन अब असोज 18 गतेदेखि हुने भएको हो। कांग्रेसले महाधिवेशनको उद्घाटन समारोह असोज 18 गते दिउँसो 2 बजे काठमाण्डुको खुला मंचमा गर्ने जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएनसँग बताउनुभयो,
1: नेपाली कंग्रेसको 15 महाधिवेशनको कार्यपालिका 16 असोजदेखि गर्ने भनिएकोमा 16 असोजदेखि नै गर्ने हो। 16 असोजमा हाम्रो नाम दर्ता हुन्छ। असोज 16 र 17 गते महाधिवेशन प्रतिनिधिको नाम दर्ता हुन्छ। 15 महाधिवेशनको उद्घाटन समारोह चाहिँ 83 असोज 18 गते 2 बजी खुल्ला मञ्च टुनी खेलमा हुन्छ। यो दुईटालाई हामीले चाहिँ 8 गतेदेखि आएको वर्षाका कारण केही हाम्रो कार्यपालिकालाई थोरै तलमाथि गर्नुपर्ने भएकोले नाम दर्ताको समय 16 गते कायम 16 र 17 कायम गरी 18 गते उद्घाटन गर्ने कार्यक्रम बनाएका छौं।
0: कांग्रेसका अनुसार 15 महाधिवेशन अन्तर्गत ओडा गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले 2 मुख्य कार्यभार र 15 कामलाई कार्यान्वयन गर्न तथा अनुशासन र निष्ठामा रहन निर्देशन दिनुभएको छ। अध्यक्ष ओलीले हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकबाट पार्टीभित्रको सन्देश सकिएको दावी समेत गर्नुभयो। आज कोशी मधेस बागमती उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो। त्यसक्रममा अध्यक्ष ओलीले लोकतन्त्रको पुनर्बहाली र आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारी पार्टीको मुख्य गन्तव्य रहेको स्पष्ट पार्नुभयो। बैठकका विषयमा जानकारी दिँदै नेता महेश बस्नेत,
2: सदनभित्र अहिले जुन अदालतभित्र चालू रहेको पुरानो संसदको चाहिँ नि विघटनको प्रक्रिया, जो चाहिँ सुशीला कार्की प्रधान न्यायाधीश हुँदै प्रधानमन्त्री भएको असंवैधानिक सरकार र त्यो सरकारले सिफारिश गरेर विघटन गरिएको पुरानो संसदलाई फिर्ता ल्याउने कुरामा पनि अदालतले जति सक्दो छिटो टुङ्ग्याउनुपर्छ भनेर हामीले आह्वान गरेका छौं र वर्तमान सरकारको चाहिँ प्रतिशोधी, अधिनायकवादी र जनविरोधी जुन गतिविधि छ त्यसको विरूद्ध दशैं तिहार र छठ पर्व मनाइसके पछाडि चाहिँ एउटा सशक्त आन्दोलन गर्ने हिसाबले हामी जाने भनेर चाहिँ दृष्टिकोण बनाएका छौं।
0: वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 मेन पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूएसएमएसको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संचालन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीलाई सचेत गराएको छ। खाद्य सुरक्षा, किसानको आमदानी, पोषण, जलवायु कार्य तथा वातावरणीय दिगोपनासँग प्रत्यक्ष जोड़िएको विषयमा सरकारवाला निकायले लगानी वृद्धि र तथ्यमा आधारित निर्णय प्रक्रियामा जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय खाद्य नोक्सानी तथा खेर जाने खाद्य वस्तु सचेतना दिवस 2026 अवसरमा कृषि संचार तथा मानव स्रोत विकास केन्द्र र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ नेपालको सहकार्यमा सम्पन्न कार्यक्रममा कृषि संचार तथा मानव स्रोत विकास केन्द्रकी प्रमुख सवनम शिवाकोटीले नेपालमा खाद्य नोक्सानी तथा खाद्य वस्तु खेर जाने समस्या चिन्ताको विषय बनेको बताउनु भएको छ। त्यस्तै सहायक एफएओ प्रतिनिधि तथा कार्यवाहक प्रमुख अरूण जीसीले खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्तिलाई खाद्य सुरक्षा, पोषण स्रोतको दक्षता र जलवायु सहनशीलताको बहुआयामिक दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभयो। साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपालको यात्रा क्वार्टर फाइनलमै सकिएको छ। नेपालले समूह चरणमा अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल नतिजाविहीन भएपछि समूह विजेताका रूपमा क्वार्टर फाइनलमा स्थान बनाएको हो। यसअघि सन् 2010, 2014 र 2022 एसियन गेम्समा पनि क्वार्टर फाइनलबाटै बाहिरिएको नेपाल यसपटक पनि त्यहाँबाट अगाडि बढ़न सकेन। श्रीलंका र नेपाल बीच बिहान 5:45 बजेदेखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको थियो। खेल रद्द भएसँगै वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको हो र गण्डकी प्रदेशले पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि सहज जित निकालेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भूटानले दिएको 97 रनको लक्ष्य गण्डकीले 11 ओभर

0: ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भूटान 19 ओभर 3 बलमा 96 रन जोड्दै अल आउट भएको थियो।
1: सन्तोषी रावल सड़क खुल्न समय लाग्ने भएपछि रसुवाको गाउँ गाउँमा खाद्य सामग्री राहतको रूपमा पुर्याइरहनु पर्ने अवस्था।
2: केही वडाहरूमा चाहिँ अहिले कनेक्टिभिटी नहुँदासम्म हामीले त्यहाँको माग अनुसार राहत चाहिँ आवश्यक परेको खण्डमा स्थानीय तहले माग गरेको खण्डमा हामी त्यो राहत चाहिँ अब पुर्याउनु नै पर्छ।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली अनि हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
0: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
3: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
0: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
3: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
0: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
4: दाजु बहिनीको गन्थनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
0: ओहो, म आदि पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
5: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
6: प्याजको बिरता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
8: बाढ़ीपछि बन्द रहेका मुख्य सड़क खोल्न समय लाग्ने भएपछि रसुवाको गाउँ गाउँमा खाद्य सामग्री सकिन लागेको गुनासो आउन थालेको छ। अब खाद्य सामग्री कहाँ पाइन्छ, थप राहत पाइन्छ कि पाइँदैन? रसुवाका सिडिओ कमल प्रसाद पाण्डे।
2: सम्पूर्ण जिल्ला नै प्रभावित हो र ती ठाउँहरूमा जहाँ राहत आवश्यकता छ त्यो ठाउँमा चाहिँ हामीले राहत पुर्याइसक्यौं र पुर्याउँदै पनि छौं। अहिले पनि हामीले साझेदार संस्थाहरूसँग मिलेर नेपाल सरकारले हाम्रो एकद्वार प्रणालीबाट स्थानीय पालिका मार्फत चाहिँ सम्बन्धित ठाउँमा राहत पुर्याइरहेको अवस्था नै छ। बाटो जोडियो भने जहाँ कनेक्टिभिटी हुन्छ, जहाँ चाहिँ यातायात सवारी साधनहरूको आवागमन चाहिँ हुन्छ, त्यो ठाउँमा चाहिँ हामीले बजारलाई चलायमान गराएर यसलाई पुनः चाहिँ व्यवसायीहरूको पनि मनोबल उकास्ने र बजारलाई चलायमान गराउने प्रयत्न गर्छौँ। त्यो हुन्छ नै, 10-12 दिनभित्रमा बेत्रावतीमा बेलीबेली जोडिसके पछाडि हाम्रो धुन्चेसम्मको यात्रा चाहिँ हुन्छ। त्यसपछि हाम्रो जस्तो आमा छदिङको गाउँपालिका र गोसाइकुण्डका केही वडाहरू र उत्तर गाएको 2-3 वडाहरू, गोसाईकुण्डको केही वडाहरूमा चाहिँ अहिले कनेक्टिभिटी नहुँदासम्म हामीले त्यहाँको माग अनुसार राहत चाहिँ आवश्यक परेको खण्डमा स्थानीय तहले माग गरेको खण्डमा हामी त्यो राहत चाहिँ अब पुर्याउनु नै पर्छ।
8: रसुवाका सिडिओ कमल प्रसाद पाण्डे बन्द रहेका सड़क खुलाउन र खाद्य अभाव हुन नदिन प्रयास भइरहेको बताउँदै गोसाईकुण्ड गाउँपालिका रसुवाको रसुवा माविले पठन पाठन शुरू गरिसकेको छ। बाढ़ीपछि बन्द रहेको विद्यालयमा पठन पाठन गर्दाको अनुभव सुनाउँदै हुनुहुन्छ प्रधानाध्यापक तेम्बारी साङखले।
9: तपाईँ बच्चाहरू स्कूल नखोलिन्छ, कहीँ पनि नपठाउने, घरमै राखेर पढ्ने वातावरण मिलाइदिनु अथवा घरमै पढ्ने बसेर बस्न लगाउनु भनेर हामीले जानकारी पनि गराए। यो गोसाइगुण्डे गाउँपालिकाको निर्दय निर्देशन 26 गतिदेखि स्कुल खोलेपछि हामीले सम्पूर्ण अभिभावकलाई नै स्कुल खोलेको जानकारी गराए र विद्यार्थीहरूलाई चाहिँ अब हामीले दुई तिन दिन चाहिँ मनोपरामर्श दियौँ, काउन्सिलिङ गऱ्यौँ, यसो आफ्नो आफन्त परे पनि तिमीहरू नहत्यौ, बाँच्नेले हामीले राम्रोसँग पढ्नुपर्छ, आफ्नो जीवन बिगार्नु हुँदैन, आफन्तहरू घुमाए तापनि आफन्तहरूलाई सम्झना मात्रै गर्नु, अब त्यो बिर्सिँदै जानुपर्छ, आफ्नो कर्तव्य के हो, आफ्नो काम कर्तव्य के हो, त्यसमा न हडबडाइकन न डराइकन स्कुल यो शान्त वातावरणमा पढ्नुपर्छ है भनेर हामीले काउन्सिलिङ पनि दिएको छ शिक्षकहरूबाट। जुन बेला राहत वितरण भयो, वितरणको अवस्थामा पनि विभिन्न संघ संस्थाहरूबाट प्रत्येक दिनमा यहाँ आएर विद्यार्थीहरूलाई काउन्सिलिङ गर्ने काम गरिरहेका छन् र अहिले हाल एक क्लासदेखि पाँच क्लासका बच्चाहरूलाई उनीहरूले चाहिँ रमाइलो खेलाहरू के कुराहरू गरिरहेका छन्।
8: कक्षा कोठाको पढ़ाई नियमित भइरहेको अनि बालबालिकाको इच्छा अनुसार नाच्ने गाउने खेल्ने खेलाउने काम भइरहेको बताउँदै हुनुहुन्थ्यो रसुवा माविका प्रधानाध्यापक तेम्बारी साङखले। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएनको कमेन्ट बक्समा कमेन्ट र मेसेज बक्समा मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा घाइते पशुको व्यवस्थापन कसरी गर्ने?
10: त्यो हिसाबले हामीले निरन्तर निगरानीहरू चाहिँ गर्ने कामहरू चाहिँ भइरहेको छ विशेष सरकारी संयन्त्रहरू मार्फत र तयारीको कामहरू पनि भइरहेको छ। विशेष गरी जुन सम्भावित जोखिमयुक्त रोगहरू छ त्यसको लागि खोप कार्यक्रमहरू सञ्चालन गरिने पनि,
1: रोगबाट जोगाउन खोपमा पनि किसानले ध्यान दिनुपर्ने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि,
13: के को सरसल्लाह हो दुईजनाको?
12: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
11: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
13: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
14: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
15: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
8: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
16: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
17: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई
18: एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
19: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
18: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो मौसम।
20: बाढ़ी प्रभावित क्षेत्रमा घाइते पशुको व्यवस्थापन कसरी गर्ने, दाना पानी र हेरचाहमा किसानले के कसरी ध्यान दिन सक्छन्। नमस्कार, म सन्तोष गन्धर्व। रसुवाको बाढ़ीमा सयौं पशु चौपाएको मृत्यु भयो, कयौं पशु चौपाए घाइते भएका छन्। यस्तो अवस्थामा उनीहरूको व्यवस्थापन कसरी गर्ने, खुला भेटिएका पशु चौपाएको व्यवस्थापनमा चुनौती बन्दै गएका बेलामा हामीले पशु रोग विशेषज्ञ डाक्टर सुरेन्द्र कार्कीसँग कुराकानी गरेका छौं।
10: ठूलो संख्यामा चाहिँ घाइते पशुहरू चाहिँ त्यति देखिएको छैन। अब घाइते त अवश्य पनि हुन्छ नहुने होइन, अनि तर त्यस्ता घाइते पशुहरूलाई इमिडिएट सपोर्ट गर्ने हिसाबबाट हामीले नै पशु विभागसँग मिलेर सुरुमा जुन घाइते हुँदा अथवा त्यसपछि संक्रमणहरू हुनसक्छ त्यसको निम्ति चाहिने औषधिहरू जुन उपयुक्त औषधिहरू हुन्छ, जस्तो कि अब घाइते भइसके पछाडि कहिले कहिले संक्रमणहरू हुनसक्छ त्यसको लागि केही एन्टिबायोटिक जुन अलिकति त्यस्तो अवस्थामा उपयुक्त हुने खालको एन्टिबायोटिक औषधिहरू विभिन्न खालको मलमहरू होइन, अनि त्यसपछि घाउ सफा गर्ने अब यस्तो आयोडिन जस्ता औषधिहरू यस्ता खालका औषधिहरू र अनि कहिले कहिले चाहिँ अब यो मिनरल मिक्सचरहरू होइन अलिकति परजीवीहरूको पनि समस्याहरू हुनसक्छ, त्यसले गर्दाखेरि चाहिँ यो परजीवी जन्ने एन्थेलमेन्टिक भन्छौँ हामी त्यस्ता खालको औषधिहरूको सप्लाईहरू चाहिँ हामीले पालिकाहरूलाई पशु विभाग मार्फत जिल्ला पशु कार्यालय र केही पालिकाहरूमा चाहिँ उपलब्ध गराएको थियो। पशु विभागले अरू विभिन्न खालका हाम्रो औषधि व्यवसायीहरूबाट पनि त्यसमा चाहिँ सहयोग भएको थियो नि, एफएओबाट पनि त्यसमा सहयोग भएको थियो। यो चाहिँ अब ठूलो स्तरमा चाहिँ भएको हुनाले विभिन्न संस्थाहरूको एउटै संस्थाले मात्रै भन्दा पनि विभिन्न संस्थाहरूको सहकार्य चाहिँ छ यसमा र यसको नेतृत्व चाहिँ पशु विभागले गरेको छ र हामीले पनि विशेष गरी पशु विभाग मार्फत प्रभावित पालिकाहरूमा चाहिँ यस्ता घाइते पशुहरूको उपचारमा प्रयोग हुने औषधिहरूको चाहिँ व्यवस्थापनमा चाहिँ सहयोग गरेका छौँ।
21: के देख्यो त्यहाँनिर अब घाइतेहरूको उपचारमा चाहिँ अब स्थानीय समुदायले पनि अब स्वयं अब कतिको त पशुको धनीको भन्ने पनि चिनिँदैन होइन, चिनिएको छैन, कहाँबाट कहाँ पुगेको छ कस्तो छ भन्ने पनि थाहा छैन होइन। उपचार चाहिँ भइरहेको देखियो होइन, यो चाहिँ अलिक भएको रहन्छ भन्ने खालको पनि पाइयो,
10: जति भएको छ पाएकोसम्म चाहिँ गरिरहनु भएको छ, तर ठूलो संख्यामा चाहिँ घाइते पशुहरूको चाहिँ त्यहाँ उपलब्ध थिएन, किनकि त्यो ठूलो बाढी आएको हुनाले धेरै जस्तो बगाएरै लयो अथवा जुन पशुहरू भाग्न सके तिनीहरू चाहिँ अब सुरक्षित ठाउँमा
21: गयो। केही देखियो भने जस्तो अब गोठमा छ अब बाँझिएको गाई बस्तु त खोलामा बगिहाल्यो नि त, खोल्न भ्याइएन, खोलिएन, खोलिएको भएदेखि अन्त ठाउँ पुग्ने पनि हुन्थ्यो, बाँच्ने सम्भावना पनि हुन्थ्यो होइन।
10: अहिले मेन समस्या चाहिँ घाइते पशुको ठूलो संख्या भन्दा पनि यो जुन दाना पानीको हामी सुरुमा कुरा आएर यस्तै बाँचेकाहरूलाई चाहिँ अरू सम्भावित पछि त्यसले यो जुन बाढीले गर्दाखेरि ल्याउने वातावरणकोले गर्दाखेरि जुन रोगहरू आउन सक्छ र जुन परजीवी जन्ने समस्याहरू आउन सक्छ र यो खानेकुराहरूको समस्याहरूको समस्या चाहिँ अलिकति बढी जस्तो देखिएको थियो।
21: घाइतेको उपचार भइरहेछ तर जति बाँचेका छन् उनीहरूलाई चाहिँ अब आउने समयमा झनै धेरै समस्या जस्तो देखियो।
10: उदाहरणको लागि त्यहाँ अस्ति विदुर नगरपालिकामा त अघि हामीले कुरा गरेको लम्पी स्किन भन्ने रोग त्यसको केही संक्रमणहरू चाहिँ प्रारम्भिक चरण देखिसक्यो र 11 पशुमा चाहिँ त्यो संक्रमण देखिएर त्यसपछि तुरन्त विदुर नगरपालिकाले पशु विभागसँग समन्वय गरेर केही संख्यामा चाहिँ भ्याक्सिन खोपहरू लगेर त्यो नदेखिएको रोग देखिसकेपछि हामी लाउनु मिल्दैन, रोग नदेखिएको पशुलाई लाउने हो, त्यो हिसाबबाट त्यो वरिपरिको क्षेत्रलाई कभर गरेर चाहिँ भएको छ भने अहिले हामीले पशु विभाग र त्यहाँको जिल्ला स्थानीय तहसम्म मिलेर चाहिँ अलिकति वाइडर स्केलमा खोप कार्यक्रमहरू सञ्चालन गर्न सक्छौँ कि भनेर हामी एफएबाट त्यो तयारीहरू चाहिँ गरिरहेको छौँ। अहिले सुरु भइसकेको होइन तर त्यसको लागि चाहिने तयारीका कामहरूमा चाहिँ हामी अहिले जुटिरहेको छौँ।
21: अब त्यो सँगसँगै लम्पे स्किन देखा परिसक्यो भन्नुभयो, लम्पे स्किनको समयमै त्यो रोकथाम गर्न गरिएन भने त्यसले कति धेरै ठुलो रोग लिन्छ भन्ने कुरा त हामीले 2 अघि पनि देखिसकेका छौँ होइन। अब त्यो सँगसँगै अरू रोग पनि यहाँले अघि नाम लिँदै हुन्थ्यो, खोरेको नाम लिँदै हुनुहुन्थ्यो होइन, अनि अरू रोगहरू पनि, अब संक्रमणको जोखिम अथवा देखिन सक्ने सम्भावना चाहिँ के छ?
10: त्यो देखिन सम्भावना चाहिँ वास्तवमा अब यो भनौँ न हामी त्यही भएर पशु विभागसँग छलफल गर्दा पनि अहिले तुरन्त भन्दा एक दुई हप्तापछि यो जुन स्ट्रेसले गर्दा किन आज रोग लाग्यो भोलिपल्ट हुन्न नि त
21: अनि
10: त्यसले गर्दा दुई तिन हप्तापछि पनि सम्मान चाहिँ एकदम उच्च हुन्छ त्यसले गर्दाखेरि हामीले निगरानी अहिले गरिरहनु पर्ने हुन्छ त्यही स्थानीय तहको साथीहरू अनि जिल्लाको साथीहरूसँग बसेर रोगको हामी सर्भिलेन्स भन्ने शब्द प्रयोग गर्छौँ रोगको निगरानी कामहरू भइरहेको छ अहिले भने जस्तै त्यही निगरानीकै परिणामस्वरूप लम्पी स्किन चाहिँ सुरुमै प्रारम्भिक चरणमा थाहा पाइयो तपाईँले थाहा पाउनै ढिलो भयो भने धेरै फैलिने हो कि त्यसले गर्दाखेरि प्रारम्भिक चरणले थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्ने सहज भयो त्यो हिसाबबाट अब हामीले अहिले भनेका रोगको नामहरू चाहिँ सैद्धान्तिक हिसाबबाट यस्तो अवस्थामा अन्त कहाँ के भएको थियो भन्ने हिसाबबाट भन्यौँ त त्यहीँ के भइरहेको छ भन्नको निम्ति हामीले निरन्तर रूपमा निगरानी गर्नु पर्यो नि त त्यो हिसाबबाट अहिले चाहिँ निगरानी कामहरू भइरहेको छ र यो हुने सम्भावना चाहिँ हुन्छ त्यो हिसाबबाट हामीले फेरि भइसकेको पशुलाई चाहिँ धेरै खोप भनेकै नभएकोलाई लाउने हो कि अनि त्यो कारणले गर्दाखेरि बाहिरबाट पहिलाको कुराबाट लेसन लर्न गरेर खोप कार्यक्रमहरू हामीले छिटो सञ्चालन गर्न सक्यौँ भने त्यो सम्भावित जोखिमलाई चाहिँ टार्न सक्छन् अब भइसके पछाडि अनि सुरु गर्न थाल्यो भने भएकोलाई भइहाल्छ त्यसपछि बाँकी रहेको वरिपरिकोलाई रिङ भ्याक्सिनेसन भन्छ त्यो मोडालिटीहरू गर्ने हो त्यो हिसाबबाट हामीले निरन्तर निगरानीहरू चाहिँ गर्ने कामहरू चाहिँ भइरहेको छ विशेष सरकारी संयन्त्रहरू मार्फत र तयारीको कामहरू पनि भइरहेको छ विशेष गरी जुन सम्भावित जोखिमयुक्त रोगहरू छ त्यसको लागि खोप कार्यक्रमहरू सञ्चालन गर्ने पनि
21: अब यसमा आफ्ना पशु वस्तुहरूलाई चाहिँ यी रोगहरूले नसमातोस् नलागोस् भनेर चाहिँ स्वयं पशुधनले चाहिँ के कुरामा ध्यान दिनुपर्छ यो समयमा ज्यादा बाढी प्रभावित क्षेत्रहरूमा चाहिँ
10: बाढी प्रभावित क्षेत्रमा विशेष गरी उहाँहरूले चाहिँ यो खोपकै कार्यक्रममा फेरि यो खोप कार्यक्रम चाहिँ नियमित रूपमा हुने कार्यक्रम हो नि त जस्तो अहिले बागमती सरकारले प्रदेश सरकारले पनि पशु विभागसँगको सहकार्यहरूमा यो नियमित रूपमा हरेक वर्ष खोरेत रोगको भ्याक्सिन लगाउने कार्यक्रमहरू गरिरहेको हुन्छ सायद यो वर्षको भइसकेको पनि हुनसक्छ अनि त्यो हिसाबबाट एउटा चाहिँ हामीले खोपमा नै जोड दिने हो जुन हाम्रो पशुस्वास्थ्य निकायहरू आउँछन् त्यसमा ध्यान दिने अनि अर्को चाहिँ रोग कुनै पनि लक्षणहरू देखिएमा हरेक गाउँपालिकामा चाहिँ पशुस्वास्थ्यका पशुसेवाको शाखाहरू छन् त्यस्तो शाखामा चाहिँ रोगका केही लक्षणहरू देखिने बित्तिकै खबर गरिदियो भने त्यसले चाहिँ हामीलाई तुरन्त एक्सन लिनकलाई चाहिँ सजिलो हुन्छ
3: यो कुराकानीसँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथमा उपस्थित हुनेछौ नमस्कार
4: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको नभई परिवारले माग गरेपछि सुरक्षा दिएको सरकारले स्पष्ट पारेको छ असोज 17 गतेदेखि तीन दिन भीषण वर्षा हुने भनेर गरिएको हल्ला ठिक नभएको मौसम विज्ञान विभागले जनाएको छ अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण चार दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाड़ी एकतर्फी रूपमा चल्न थालेका छन् कांग्रेसको 15 महाधिवेशनको उद्घाटन दुई दिनपछि सरेको छ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन र निष्ठामा रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपालको यात्रा क्वार्टर फाइनलबाटै टुंगिएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असोज 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: रेडियो शङ्कुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
1: सम्पर्क 0294400084 र 98045485877।
3: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98030690289। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
5: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल।
5: सम्पर्क नम्बर 98163555553
4: र 98423180।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: सङ्ख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1, प्रहरी गेट छेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422667।
6: आयो सबको घर घरमा।
7: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यू आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
1: घरको झ्याल ढोकामा अल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98 00 90 00 62।
10: नमस्कार है वडाध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
14: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
15: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
1: सम्पर्क नम्बर 029 560 679 र मोबाइल नम्बर 98 420 82 776।
17: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक, बुद्धथोकबाट दूरसञ्चार जाने बाटो।
18: ओहो लु नमस्कार है सर।
19: ओहो लु नमस्कार है सर। नमस्कार,
18: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
19: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
18: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
20: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
18: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
20: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
18: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
20: ठटाल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
18: डिजाइनर सुमन ठटाल, 98 615 39 444
20: र 029 590 155।
21: More style, more design. Total Tailors.
22: हेर्न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पार्थ्यो कुनी?
0: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
5: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
23: This is Radio Sankhuasubha 95.5 MHz।

0: This is Radio Sonkwasaba 95.5 MHz.
1: नदिएको विषयमा आज अपराध अनुसन्धान कार्यालयका प्रहरीका मुखलाई बोलाएर सोधपुछ गरेको अधिकारीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले यस मामिलासँग सम्बन्धित सोधपुछ कार्यको नेतृत्व गरिरहेका मानवाधिकार आयोगका सदस्य मनोज दुवारीलाई टेलिफोन सम्पर्क गरी यस प्रकरणमा आयोगको अहिलेसम्मको बुझाइ के हो भनेर सोधेका छौँ।
2: यो घटनाको बारेमा प्रहरी वा सम्बन्धित सरकारी निकायसँग आज जानकारी लिएको भन्ने विवरणहरू आएका छन्। ती निकायसँग चाहिँ के कस्ता कुराहरू बुझ्न खोज्नुभएको अहिले के आउनु भएको तपाईँले भर्खरै पूर्व प्रधान न्यायाधीशको तर्फबाट अथवा उहाँको परिवारको तर्फबाट कुनै उजुर बाजु आयोगमा परेको छैन भनेर भन्नुभयो। उहाँको स्वास्थ्य सुरक्षा अथवा यसै भएको हो भन्ने सन्दर्भमा आयोगले चाहिँ किन थप बुझ्ने कोसिस नगरेको त्यसो भए आजको दिनसम्म आइपुग्दाखेरि विधिको पालन भए नभएको सन्दर्भमा चाहिँ तपाईँको के भयो त्यसो भए अधिकारीसँग बुझ्नुभयो। अब यहाँहरूको आउँदो कदम यो
1: विषयमा
2: हेर्दाखेरि यो सिङ्गो प्रकरणमा चाहिँ राष्ट्रिय मानवाधिकार आयोगको मुख्य सरकार वा चिन्ता यहाँनिर कुन पक्षमा बढी हो यो प्रश्न किन पनि सोधेको भने एक त तपाईँहरूले यो सिङ्गो प्रकरणमा विधिको पालना भयो कि भएन भनेर
3: सुरक्षा संयन्त्रको रेखदेखमा भनौँ उहाँको चाहिँ अगाडि पछाडि सुरक्षाका निकायका साथीहरू नै हुनुहुन्छ। उहाँहरूको चाहिँ सुरक्षित हुँदा हुँदै पनि राति नै लिएर जानुपर्ने कारण के पर्यो बिहानसम्म पनि किन पुग्न सकिएन यो सबै विषयमा हामी विस्तार गर्छौँ यो विषयमा हामी अनुसन्धान गर्छौँ हामी यसरी चुप्लाएर बस्दैनौँ।
4: उनी थिए राष्ट्रिय मानवाधिकार आयोगका सदस्य मनोज दुवारी। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हिजोबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब अर्को विषय, दशैं तिहारका लागि कोरला नाका हुँदै चीनबाट ल्याइँदै गरेका कपड़ा लगायतका सामान सड़क अवरोधका कारण बाटैमा रोकिएका व्यवसायीहरूले बताएका छन्। रसुवागढ़ी नाका बाढ़ीका कारण प्रभावित भएपछि केरूङमा रोकिएका सामान व्यवसायीहरूले वैकल्पिक रूपमा मुस्ताङको कोरला नाकातर्फ पठाएका थिए, तर कोरला जोड्ने सड़क समेत पहिरो र कटानका कारण अवरूद्ध भएपछि ती सामान दशैं अघि नेपाल आइपुग्ने सम्भावना कमजोर बनेको व्यवसायीहरूले बताएका हुन्। अशोक दाहालको रिपोर्ट।
5: गत भदौमा भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ीले रसुवागढ़ी नाका प्रभावित भएपछि चीनले सिन्धुपाल्चोकको तातोपानी नाकाको सट्टा मुस्ताङको कोरला नाका प्रयोग गर्न भनेको थियो। अधिकारीहरूले कोरला नाका जोड्ने सड़क सञ्चालनमा ल्याउन कम्तीमा 10 दिन लाग्ने अनुमान गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने,
6: पछिल्लो चरणमा कोरोला नाकाबाट हामीले यताको सामानहरू डाइभर्ट गरेर उताबाट ल्याउने गरी गरेको व्यवस्थामा पनि अब भर्खरै गएको निरन्तर वर्षात पछिको बाढ़ीका कारण सड़क अवरूद्ध छ। त्यसकारणले अहिले अब उत्तरी सीमाबाट सड़क मार्ग भएर ढुवानी हुने हाम्रो माल वस्तुहरूलाई प्रत्यक्ष असर परेको छ। यो सन्दर्भमा हामीले खास गरी अहिले अब यो सड़कहरूलाई छिटो सञ्चालन गर्ने, अब अहिले बिग्रेको सड़कहरूलाई भन्ने एउटा उपाय हो, त्यसमा पूर्वाधार विकास मन्त्रालयसँग समन्वय भइराखेको छ।
5: कोरला नाका र सड़क खुले पनि त्यहाँबाट काठमाडौँ सामान आइपुग्न कम्तीमा 3 दिन लाग्ने बताइन्छ। राजधानीबाट देशका विभिन्न जिल्लामा सामान पठाउने व्यवसायीहरूले नाका खुले पनि दशैंका लागि सामान बजारमा पुर्याउन ढिला हुने बताएका छन्। नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीले भने,
7: आइरहेका सामानहरू दशैं तिहार लक्षित नै सामानहरू हो। काठमाडौँ आइपुगेर नि भएन, अब काठमाडौँबाट अब विभिन्न ठाउँ जानु पर्यो, मेची महाकाली सबै ठाउँमा पुग्नु पर्ने, अब त्यो पुग्ने सम्भावना चाहिँ एकदम न्यून भएर आएको छ।
5: चीनसँगको छोटो व्यापारिक मार्ग तातोपानी नाका खुलाउन सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा कार्की जोड़ दिन्छन्। वाणिज्य मन्त्रालयका प्रवक्ता बस्नेतले तातोपानी नाका सञ्चालनका लागि कूटनीतिक पहल भइरहेको तर चीनतर्फबाट नाका खुलाउने विषयमा अहिलेसम्म कुनै जानकारी नआएको बताए।
6: अब उहाँहरूको साइडमा पनि अलिकति समस्या छ भन्ने कुराहरू आएको थियो, त्यो विषय के हो अब उहाँहरूले अब जानकारी गराउनु भएको छैन।
5: चीनबाट आयात हुने सामान समुद्री मार्ग हुँदै भारतको कोलकातासम्म ल्याएर त्यहाँबाट सड़क मार्फत काठमाडौँ लगायत देशका प्रमुख शहरमा पुर्याउने विकल्प पनि व्यवसायीहरूसँग छ, तर यो मार्ग प्रयोग गर्दा समय र ढुवानी खर्च दुवै बढ़ी पर्ने व्यवसायीहरू बताउँछन्। अशोक दाहाल, बीबीसी काठमाडौँ।
4: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अधीनस्थ वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा इजरायली बस्ती बसाएका 100 भन्दा बढ़ी मानिसहरूले आक्रमण गरेका छन्। उनीहरूले इजरायली सेनाको पहरामा घर फर्किरहेको एउटा परिवारलाई त्यसो गर्नबाट रोकेका हुन्। उक्त स्थानलाई बस्ती बसाउने इजरायलीहरूले केही हप्ता अघि कब्जा गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फनिन्द्र दाहालबाट।
8: दक्षिण नाब्लुसको जालुदमा रहेको अल्टुबासी परिवारको दुईवटा घरमा सोमबार आगो लगाइएको थियो। मानव अधिकारवादी समूहहरूले यो घटनाक्रमले इजरायली अधिकारीहरू बस्ती बसाएका मानिसहरूले गरेका हिंसा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न विफल रहेको देखाएको उल्लेख गरेका छन्। बीबीसीसँग कुरा गर्दै महम्मद अल टुबासीले एकदमै भयावह अवस्था रहेको र आफू त्यसलाई शब्दमा व्यक्त गर्न नसक्ने बताए। मलाई साँच्चै नै उनीहरूले हामीलाई मारिदिनेछन् जस्तो लागेको थियो। अहिले मृत्युलाई जितेको जस्तो अनुभव गर्दा म खुशी छु, 60 वर्षका अल टुबासीले भने। यसै महिना इजरायलको उच्च अदालतले उनीहरूलाई घर फर्कन दिनुपर्ने आदेश दिएको थियो। इजरायली डिफेन्स फोर्सले एउटा विज्ञप्तिमा 100 भन्दा बढ़ी इजरायली दंगाकारी उक्त गाउँमा रहेको र उनीहरूले सड़कमा अवरोध तिर्स्याएको, टायरहरू बालेको र सुरक्षा निकायमाथि ढुंगा प्रहार गरेको जनाएको छ। इजरायली सेनाले टुबासी परिवार राष्ट्रवादी अपराधको शिकार भएको र हिंसाका कारण घर फर्कन नपाएको उल्लेख गरेको छ।
4: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम कोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यहीँ सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 MHz।
1: आज विक्रम सम्वत 2083 साल असोज 14 गते बुधबार आश्विन कृष्ण चतुर्दशी 30 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
3: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
4: साक्षरता अभियानमा 36 अर्ब खर्च। कर्मचारीलाई 2 वर्षको कुलिङ पीरियड र 30-55 को प्रावधान। बजारमा घटेन प्लास्टिक। कंग्रेसको उद्घाटन सत्र 2 दिनपछि हुने लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको वन क्षेत्र विश्वमा घट्दै नेपालमा बढ़दै शीर्षकको शुभ समाचार।
1: नेपालले वन क्षेत्र बढ़ेर कुल भूभागको 46% पुगेको विषयलाई अन्तर्राष्ट्रिय मंचमा उपलब्धिका रूपमा प्रस्तुत गर्दै आएको छ। तर विश्वभरि वनको समग्र अवस्था भने अझै उत्साहजनक नरहेको संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओ को नयाँ प्रतिवेदनले देखाएको छ। प्रतिवेदनले वन विनाशको दर केही घटे पनि वन क्षयीकरण, डडेलो रोग तथा चरम मौसमी घटनाको दबाव बढ़िरहेको देखाएको छ। विश्वभरिको वनले पृथ्वीको कुल भूभागको करिब 32% अर्थात 4 अर्ब 14 करोड़ हेक्टर क्षेत्रफल ओगटेको छ। वनले करिब 714 गिगाटन कार्बन संचित गरेका छन्। पृथ्वीका स्थलीय जैविक विविधताको 80% वनमा आश्रित छ। विश्वको करिब 1/3 जनसंख्या खाद्य सुरक्षा तथा जीविकोपार्जनका लागि वन र रूखमा निर्भर रहेको एफओले जनाएको छ। तर वनमाथिको दबाव बहुआयामिक बन्दै गइरहेको छ। नेपालले सामुदायिक वन संरक्षण क्षेत्र तथा अन्य संरक्षणका कार्यक्रम मार्फत वन क्षेत्र विस्तार र संरक्षणमा उल्लेखनीय प्रगति गरेको र वन क्षेत्र 46% पुगेको सरकारी दावी छ। तर वनको क्षेत्रफल बढ़नु मात्रै वनको स्वास्थ्य राम्रो भएको प्रमाण नहुने एफओको प्रतिवेदनमा उल्लेख गरिएको छ। वनको पारिस्थितिक अवस्था, प्राकृतिक पुनर्जन्म, जैविक विविधता, वनको संरचना, माटो तथा पानी संरक्षण र वनले स्थानीय समुदायलाई उपलब्ध गराउने सेवाको अवस्था समेत मूल्यांकन गर्नुपर्ने प्रतिवेदनमा जोड़ दिइएको छ।
5: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।

0: यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। साक्षरता अभियानमा 36 अर्ब खर्च शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सरकारले 2065-66 निरक्षरता उन्मूलनका लागि राष्ट्रिय साक्षरता अभियान सञ्चालन गर्दै आएको छ। सरकारले साक्षरता र निरन्तर सिकाइमा हालसम्म 36 अर्ब भन्दा बढ़ी रकम खर्च गरिसके पनि अझै 9 जिल्लाका 112 पालिका साक्षर घोषणा हुन बाँकी रहेको शिक्षा विभागले जनाएको छ। 2076 सालमा साक्षर नेपाल वर्षको अवधारणा सहित 2 वर्षभित्र नेपाललाई साक्षर घोषणा गर्ने लक्ष्य सरकारले लिएको थियो। त्यतिबेला निकै तामझामका साथ नेपाललाई 2 वर्षभित्रै साक्षर नेपाल घोषणा गर्ने घोषणा गरिए पनि वर्षौं बित्दा समेत लक्ष्य पूराउन सकेको छैन। यसबाट सरकारले कार्यक्रम घोषणा गर्ने तर सिकाई उपलब्धिमा पर्याप्त ध्यान नदिने गरेको प्रष्ट हुन्छ। यसपटक पनि सरकारले आर्थिक वर्ष 2083-84 साक्षर नेपाल घोषणाको लक्ष्य राखेर मधेस लक्षित कार्यक्रम अघि बढ़ाएको विभागले जनाएको छ। नेपालमा 2065 र 2069 सालमा राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरिएको थियो। आर्थिक वर्ष 2067-68 घरधुरी सर्वेक्षण मार्फत निरक्षर को विवरण संकलन गरिएको थियो। सोही तथ्याङ्कका आधारमा 2072 सालमा सबै जिल्लामा सघन साक्षरता कार्यक्रम सञ्चालन भयो। 2071 सालदेखि 15-60 वर्ष उमेर समूहको जनसंख्या मध्ये 95% साक्षर भए साक्षर जिल्ला घोषणा गर्ने अभ्यास शुरू गरिएको थियो। आर्थिक वर्ष 2071-72 निरक्षरता उन्मूलन वर्षका रूपमा मनाइएको थियो। 76 सालसम्म साक्षरतामा निकै ठूलो लगानी भइसकेको देखिन्छ। विगतमा बजेट पाउने प्रलोभनमा कतिपय पालिकाले फर्जी तथ्याङ्क समेत राखेर साक्षर घोषणा गर्ने विकृति बढ़ेको थियो। त्यसपछि सरकारले कड़ा अनुगमन तथा नियमन अघि बढ़ायो। वर्षमा करिब 2 अर्ब रूपियाँका दरले 18 वर्षमा साक्षरता र निरन्तर सिकाइमा 36 अर्ब भन्दा बढ़ी रकम राज्यले खर्च गरिसकेको छ।
3: नेपाली कांग्रेसले आफ्नो 15 महाधिवेशनको उद्घाटन सत्र 2 दिन पर सारेको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गरेर देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण सृजना भएको प्रतिकूल परिस्थितिका कारण महाधिवेशनको उद्घाटन सत्र 2 दिन पर सारिएको जानकारी दिनुभएको हो। यसअघि असो 16 गते नै उद्घाटन शुरू गर्ने भनिएको कांग्रेस महाधिवेशन अब असो 18 गते दिउँसो 2 बजे काठमाण्डुको खुल्ला मंचमा उद्घाटन हुने भएको हो। करिब 7,000 महाधिवेशन प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेसको 15 महाधिवेशन 18 असोजमा काठमाण्डुको खुल्ला मंचमा उद्घाटन हुन लागेको हो। काठमाण्डुमा आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता 16 गतेदेखि नै शुरू हुनेछ। 19 र 20 गतेसम्ममा बन्द सत्र तथा 21 र 22 गतेमा निर्वाचन हुने गरी कार्यतालिका बनाइएको जनाइएको छ। यसअघि 16 असोजबाट महाधिवेशन शुरू गर्ने तयारी भए पनि 2 दिन सारिएको हो। महाधिवेशनको उद्घाटन र बन्द सत्र दुवै खुला मंचमै गर्ने तयारी भएको छ। करिब 7,000 प्रतिनिधि सहभागी हुने भएकाले खुला मंचमा कम्तीमा 3 वटा बक्स बनाइनेछ। एउटा बक्समा करिब 3,000 प्रतिनिधि अट्ने गरी संरचना तयार पारिनेछ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार 19 र 20 असोजमा हुने बन्द सत्रमा 7 प्रदेशका छुट्टा छुट्टै समूह बनाएर विभिन्न प्रस्ताव तथा दस्तावेजमाथि छलफल गराउने तयारी भएको छ। यसैबीच कांग्रेसले विशेष महाधिवेशनका बेला गरिएको व्यवस्थालाई आधार मानेर 15 महाधिवेशनका प्रतिनिधिहरूका लागि आवासको व्यवस्था मिलाउने भएको छ। महाधिवेशनका लागि गठन गरिएको आवास व्यवस्थापन समितिले विशेष महाधिवेशनका बेला गरिएको व्यवस्थालाई आधार मानेर प्रतिनिधिहरूका लागि आवासको व्यवस्था मिलाउने भएको हो। यस्तै नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत भइरहेका महाधिवेशन र अधिवेशनहरूबाट देशभर झण्डै 44,000 युवा नेतृत्वमा उदाएका छन्। पार्टीको नयाँ व्यवस्था अनुसार 35 वर्ष मुनिका झण्डै 44,000 युवाले पार्टीको पदीय जिम्मेवारी पाएको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी दिएका छन्। नेपालका कुनै पनि पार्टीमा यति एकैपटक यति धेरै संख्यामा युवाहरूले पदीय जिम्मेवारी पाएको इतिहासमै पहिलो पटक भएको उनको दावी छ। नयाँ विधानमा हरेक वडामा 35 वर्ष मुनिका एक महिला सहित कम्तीमा 3 युवालाई क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउनु पर्ने व्यवस्था रहेकाले 6,743 वडाबाट कम्तीमा 3 जनाको दरले 20,229 जना निर्वाचित भएका छन्। तर हरेक वडामा क्रियाशील सदस्य संख्याका आधारमा कम्तीमा 3 जनादेखि बढ़ीमा 7 जनासम्म निर्वाचित हुन सक्ने व्यवस्था छ। त्यसअनुसार औसतमा 5 जना निर्वाचित हुन्छन् भन्ने मान्दा 33,715 जना 35 वर्ष मुनिका युवा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्। यसै गरी हरेक गाउँपालिकाको वडामा 1 जना र नगरपालिकाको वडामा 2 जनाका दरले कार्य समिति सदस्यमा निर्वाचित हुने व्यवस्था छ। नेपालमा अहिले गाउँपालिकातर्फ 3,215 वडा रहेका छन् भने नगरपालिकातर्फ 3,528 वडा रहेका छन्। त्यसैले नगरपालिकाको वडामा 3,215 वडा सदस्य निर्वाचित भएका छन् भने नगरपालिकातर्फका वडाहरूमा 3,528 जना 2 जनाका दरले 7,056 जना युवाहरू वडा सदस्यमा निर्वाचित भएका छन्। 2 दिनपछि सरू कांग्रेसको 15 औं महाधिवेशन असोज 18 गते खुला मञ्चमा उद्घाटन हुने आजको हिमालय टाइम्समा खबर छ।
2: सरकारी कर्मचारीलाई 2 वर्षको कुलिङ पीरियड लगाइने भएको छ। कुलिङ पीरियड भनेको सेवाबाट राजीनामा दिएर वा अवकाशमा गएर बाहिरिएपछि पुनः अर्को सेवामा संलग्न हुन रोक्ने निश्चित अवधि हो। सरकारी सेवाबाट राजीनामा दिएका वा अनिवार्य अवकाशमा गएकाहरूका लागि 2 वर्षको यस्तो कुलिङ पीरियड लाग्ने प्रावधानसहितको संघीय निजामती सेवा विधेयक तयार भएको छ। प्रस्तावित विधेयकमा ऐनमा रूपान्तरित भएपछि सरकारी कर्मचारीले सेवाबाट बाहिरिएपछि कम्तीमा 2 वर्ष संवैधानिक कूटनीतिक वा अन्य सरकारी नियुक्ति लिन पाउने छैनन्। यस्तो प्रावधान सहितको विधेयक संघीय संसदमा पेश गर्न मंगलबार बसेको मन्त्री परिषदको बैठकले भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको छ। यो सँगै विधेयक संसदमा दर्ता हुने बाटो खुल्ला भएको छ। उक्त विधेयकले सरकारी सेवाबाट अवकाश वा राजीनामा लिए लगतै संवैधानिक कूटनीतिक वा अन्य सरकारी नियुक्तिमा जाने प्रवृत्ति रोक्ने सरकारको विश्वास छ। सरकारी कर्मचारीका लागि कुलिङ पीरियडको व्यवस्था लागू गर्ने विषय मसौदाको रूपमा पहिलो पटक आएको भने होइन। 2080 सालमा प्रतिनिधि सभामा आएको संघीय निजामती सेवा विधेयकमा पनि यस्तो प्रावधान थियो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले लामो छलफलपछि 2082 जेठमा 2 वर्षको कुलिङ पीरियड राख्ने निर्णय गरेको थियो। समितिबाट पारित प्रतिवेदनमा निजामती वा अन्य सरकारी सेवाबाट राजीनामा दिएका वा अवकाश भएका कर्मचारीले 2 वर्ष पूरा नभएसम्म संवैधानिक वा सरकारी पदमा नियुक्ति लिन नपाउने व्यवस्था राखिएको थियो। कर्मचारीलाई 2 वर्षको कुलिङ पीरियड शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
3: हाजिर लगाएर भत्ता सुनिश्चित गर्ने र बैठकबाट बाहिरिने दृश्य संसदमा नयाँ होइन। सांसदहरू सकभर बैठकमै सहभागी नहुने भइहाले पनि हाजिर गरेर चाँडै निस्कने प्रवृत्ति पुरानै हो। यस गत भदौको युवा आन्दोलनपछि चुनिएर आएका युवा र नयाँ सांसदहरूको

0: पटक बोलाउँदा पनि नदेखेपछि उहाँ अगाडि बढ्नुभयो। सांसदहरू बोल्दै जाँदा सभामुखले फेरि अर्का सांसदको नाम बोलाउनुभयो। त्यस क्रममा अर्का सांसद पुकार बमको पालो आयो। सभामुखले तीन पटक पुकार बमको नाम बोलाउनुभयो तर पुकार बम सभाकक्षमा भेटिनु भएन। मंगलबारको प्रतिनिधि सभामा शून्य समयमा बोल्ने भनेर नाम टिपाएर सभाकक्षमा अनुपस्थित रहने सांसद खरेल, केसी र बम तीनैजना सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन्। आजको हिमालय टाइम्समा खबर छ नाम टिपाएर सांसद टाप शीर्षकमा।
1: राज्यको ज्यादती पहिले रवि अहिले दुर्गामाथि शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। एकजना सत्ताको केन्द्रमा रहिरहन चाहन्छन्, अर्का सत्ता विरूद्ध सड़कमा उभिन रूचाउँछन्। सरकारको नेतृत्व गरिरहेको दलका सभापति हुन् रवि लामिछाने र सरकारका काम कार्यवाहीमाथि निरन्तर प्रश्न उठाउने अभियन्ता हुन् दुर्गा प्रसाई। तर यी दुवैको राजनीतिक बाटो फरक भए पनि उनीहरूलाई पछ्याइरहने निकाय हो अदालत। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति लामिछाने बालेन्द्र शाह नेतृत्वको सरकारलाई मार्गदर्शन गर्छन्। सरकारको भुवाङ पार्ने कार्यशैली देखिएमा आफू रफू भर्दै टाल्न खोज्छन्। राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक प्रसाई भने सरकारको व्यतिथि र आलोचनामा खरो उत्रन्छन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र मेडिकल व्यवसायी दुर्गा प्रसाई फरक पृष्ठभूमिका पात्र हुन्। तर पनि विभिन्न मुद्दा, पटक पटकको प्रहरी हिरासत र अदालतको यात्रा उनीहरूको जीवन पर्याय जस्तै बनेको छ। रविलाई सहकारी ठगी र संगठित अपराधको मुद्दामा तीन पटक पक्राउ गरी अदालत पटक पटक म्याद थप्न लगियो। प्रसाई त पक्राउ नै 15 चोटि परिसके। दुर्गा प्रसाईको 15 पटकको पक्राउको तालिका अन्नपूर्ण पोस्टले छापेको छ। 2076 माघ 1 2081 भदौ 28 2081 भदौ 31 2081 मंगसिर 4 विद्युतीय कसुर तथा साइबर अपराधमा, त्यसै गरी 81 मंगसिर 14 2081 चैत 29 82 वैशाख 4 वैशाख 23 फागुन 5 फागुन 17 83 जेठ 4 साउन 18 र असोज 12। राज्यको ज्यादती पहिले रवि अहिले दुर्गामाथि शीर्षकमा अन्नपूर्ण पोस्टले यो खबर छापेको हो।
0: आजको नागरिक दैनिकमा बेरितका आदेशले सधैं अप्ठ्यारोमा प्रहरी शीर्षकमा मुख्य खबर छापेको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई शनिबार राति नियन्त्रणमा लिन प्रधानमन्त्रीको सचिवालयबाट आदेश आउँदा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र गृहमन्त्री सुदन गुरूङसँगै थिए। निकट स्रोतका अनुसार गृहमन्त्री गुरूङले जबरालाई पक्राउ गर्न महानिरीक्षक कार्कीलाई निर्देशन दिँदा कुनै कानूनी आधार बताउन सकेनन्। कार्कीले पनि कुनै फौजदारी कसुर बिना जबरालाई नियन्त्रणमा लिने अधिकार प्रहरीसँग नभएको अप्ठ्यारो पर्न सक्ने भन्दै गृहमन्त्रीलाई सम्झाउने कोशिश गरे। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर अमेरिकाबाट फर्किए लगतै पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गर्न आदेश दिएका थिए। गृहमन्त्री गुरूङले प्रधानमन्त्री शाहको आदेश रोक्न सकेनन्। त्यसपछि शनिबार मध्यरातमा जबरालाई निवासबाटै नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकको पुर्याइएको थियो। प्रहरी स्रोतका अनुसार जबरालाई हिरासतमै राख्नुपर्ने दबाव प्रधानमन्त्री सचिवालयको थियो। कुनै उजुरी नै नभएको र त्यसमा पनि प्रधान न्यायाधीश जस्ता व्यक्तिलाई हिरासतमा राख्नु घातक हुने देखिएपछि जबरामाथि सुरक्षा चुनौती निम्तिएकाले गृहमन्त्रीसँगको परामर्शमै उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याइएको देखाएर आइतबार दिउँसो परिवारको जिम्मा लगाइयो। प्रहरीले जेएनजी समूहबाट डिस्कटमा जबरामाथि घरमै आक्रमण गर्ने योजना बनाएको सूचनाका आधारमा सुरक्षित स्थानमा सारिएको दावी गरे पनि गृह मन्त्रालयले यसबारे कुनै प्रश्न जवाफ दिएको छैन। मन्त्री परिषदको मंगलबार बसेको बैठकको निर्णय सुनाउने क्रममा पनि सरकारका प्रवक्ता सस्मित पोखरेलले जबरालाई सुरक्षाकै कारण सुरक्षित स्थानमा लगिएको दावी गरे। तर ती चुनौती दिने समूहमाथि अनुसन्धान भइरहेको छ कि छैन, पूर्व प्रधान न्यायाधीशलाई धम्की दिने समूह को हो, उनीहरूलाई कार्यवाहीको दायरामा ल्याउन सरकारले प्रहरीसँगलाई कस्तो निर्देशन दिएको छ, यी र यस्ता प्रश्नको जवाफ दिन भने उनले सकेनन्। बेरितका आदेशले सधैं अप्ठ्यारोमा प्रहरी आजको नागरिक दैनिकमा मुख्य खबर छापिएको छ।
1: नेपालमा मर्निङ वाकबाट फर्कदा तरकारी ल्याउनेदेखि घरासी सामान किन्नसम्म प्लास्टिकको झोला प्रयोग गर्ने बानी अधिकांशको दैनिकी बनेको छ। सरकारले वर्षौंदेखि प्लास्टिक नियन्त्रणका लागि प्रतिबन्ध र विभिन्न नीति ल्याउँदै आए पनि बजारमा यसको प्रयोग भने घट्न सकेको छैन। प्लास्टिकको अत्याधिक प्रयोगले वातावरणसँगै मानव स्वास्थ्यमा समेत माइक्रो प्लास्टिकको जोखिम बढ़ाउँदैछ। काठमाडौँमा पनि